नमस्कार, शुभ प्रभात आदरणीय श्रोता महानुभावहरूमा हार्दिक अभिवादन। तपाईँहरू सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ 100.2, साथमा न्यूज अन एआईआर एपमा पनि। समय यस बेला बिहानको 6:25 भइसकेको छु र म हुँ तपाईँहरूको उद्घोषिका अदिति। जीवनको प्रत्येक नयाँ बिहानले नयाँ आशा, नयाँ सपना र नयाँ सम्भावना बोकेर आएको हुन्छ। त्यसैले आजको दिनलाई सकारात्मक सोच, मिठा अनुभूति र उत्साहका साथ स्वागत गरौँ। आगामी केही समय म तपाईँसँगै रहनेछु मनोरञ्जन, जानकारी, प्रेरणा र उत्कृष्ट सङ्गीतको साथ। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, यो बिहानीले तपाईँको दिनलाई सुखद, सफल र ऊर्जावान बनाओस् भन्ने शुभकामना व्यक्त गर्दै आज 4 तारिक बिहिबार 2026 तदनुसार 21 गते ज्येष्ठ 2083 को कार्यक्रम सुरुवात गर्दछु। कार्यक्रमभरि हामीसँगै रहनुहोला।

ईश्वरप्रतिको आस्था, श्रद्धा र भक्तिभावका साथ केही समय हामी भजन तथा आध्यात्मिक सन्देशहरूसँग बिताउनेछौँ। आउनुहोस् आजको कार्यक्रमको शुभारम्भ गरौँ अर्चनाको साथमा।

प्रार्थना केही माग्नुको लागि होइन, तर ईश्वरले जे पनि दिनुभयो त्यसमा आभार व्यक्त गर्नुको निम्ति हुनुपर्दछ। आदरणीय श्रोताहरू नमस्ते। आकाशवाणी खरसाङको बिहानीको प्रभातसँगै प्रस्तुत हुने आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोताहरूलाई म सञ्चालिका लीलाको तर्फबाट शुभ प्रभात अनि न्यानो न्यानो अभिवादन।

आजको कार्यक्रम अर्चनामा हजुरहरू समक्ष एक आध्यात्मिक चिन्तन लिएर उपस्थित हुनुहुन्छ खरसाङ निवासी हरि लामा ज्यू र उहाँले प्रस्तुत गर्नुहुने यस चिन्तनको विषय रहेको छ कृतज्ञता एक आध्यात्मिक चिन्तन। त श्रोता सुनौ यस चिन्तन।

सबैमा नमस्कार। आजको मेरो विषय छ कृतज्ञता र कृतज्ञता विषयको परिभाषा भन्नुपर्दा कृतज्ञताको अर्थ हुन्छ कसैले गरेको उपकारको निम्ति आभारी बन्नु। कृतज्ञ शब्दका प्रयोग कसैलाई आभार जताउनु साथै आभार ग्रहण गर्नप्रति आफू पनि आभारी बन्नुहुन्छ। यसरी कृतज्ञ शब्दको अर्थ आभारी, धन्यवादी, अनुग्रहित आदि हुन्छ। कुनै एक अन्य व्यक्तिको असल व्यवहार दयालुताको निम्ति प्राप्त गर्ने व्यक्तिले त्यसको सराहना गर्नु, कसैले गरेको उपकार वा कृपाप्रति आभार अथवा श्रद्धासँग स्वीकार गर्नु, तिमीले जीवनमा जो चाहन्छौ त्यो तिमीलाई तब मात्र प्राप्त हुन्छ जब तिमी उसको योगदानलाई सम्झेर धन्यवाद दिन्छौ, कृतज्ञ बन्छौ। विविध परिस्थितिहरूमा होस् अथवा सामान्य बातचितहरूमा हामीले कृतज्ञता शब्द सुनिरहेका हुन्छौँ। यसरी कृतज्ञता के हो भन्दा एक साधारण व्यक्तिको निम्ति कृतज्ञता त्यो गुण हो जो तिम्रो निम्ति कसैले गरेको दयालुताको याद दिलाउँछ, महसुस गराउँछ अनि तिमीलाई उक्त एहसान वापस गर्नुको निम्ति आग्रह पनि गर्छ। यस्तो भावनात्मक अथवा लालच अन्य केही नभएर कृतज्ञता हो। यो केवल आभार हो जो तिमीलाई धन्यवाद भन्नेलाई मजबुर गराउँदछ। यसरी सांसारिक प्राणीहरू सँगसँगै ईश्वर अनि प्रकृतिप्रति पनि कृतज्ञता व्यक्त गर्न सकिन्छ। हामी प्रकृतिप्रति पनि कृतज्ञ व्यक्त गर्न सक्छौँ ताकि हामीलाई धेरै धेरै आवश्यक वस्तुहरू उपलब्ध हुन सकोस्, जस्तै पानी, वायु, भोजन आदि।

कृतज्ञताको महत्व। कृतज्ञता मानव समुदायको निम्ति, मानव जीवनको निम्ति एक विशेष गुण हो भन्दा कुनै भूल नहोला। आफ्नो जीवनलाई सवार्ने मार्गमा कृतज्ञताले एउटा सामाजिक सद्भावना स्थापित गराउँदछ, साथै एक स्वस्थ एवं सुन्दर वातावरण सृजित गर्नमा सहयोग पुर्याउँदछ, जहाँ एक अर्कामा हिंसा नभएर आभारी साथै कृतार्थको भावना जगाउँदछ, साथै असल कार्यहरूमा सहयोग बढाउँदछ। यसरी कृतज्ञताले हाम्रो व्यक्तित्वमा सुधार ल्याउनमा सहयोग गर्छ अनि परिवार साथै साथी सङ्गीहरूसँग हाम्रो सम्बन्ध प्रगाढ भएर जान्छ। जुन परिवारमा हर कोही एक अर्काप्रति कृतज्ञ बन्न जान्दछन्, त्यहाँ काफी भावनात्मक लगाउ बन्दछ। समाज सुधारको मार्गमा समाज

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कृतज्ञता विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ खरसाङ निवासी हरि लामा ज्यूले।

कसैकोमा भुइँमा खसे हामी उठाएर दिने गर्छौँ। सट्टामा उहाँले धन्यवाद भनेर आफ्नो आभार प्रकट गर्दछन्। यसरी एउटा सानो कुराको निम्ति तिमी आफ्नो मित्रलाई धन्यवाद दिन सक्छौ भने तिमीलाई सबै कुरा दिनुहुने भगवान्लाई धन्यवाद दिन सक्दैनौ। यसरी ईश्वरलाई कृतज्ञता प्रकट गर्ने पद्धतिलाई हामी प्रार्थनाको रूपमा लिन सक्छौँ। प्रार्थनाले तिम्रो चैतन्य अथवा दिव्यतालाई जगाउँदछ। कोसिस गर्यौँ भने यस्ता गुणहरू मानवमा पर्याप्त मात्रामा पाउन सकिन्छ। उपनिषद्हरूमा एक ठाउँमा उल्लेख रहेछ, उत्थिष्ट जाग्रत प्राप्त भरणी बोधत, मानिसहरू हो उठ जाग, भला ज्ञानी मानिसहरू भएतिर जाऊ अनि उनीहरू मार्फत दिव्यता प्राप्त गर्ने कोसिस गर। यसरी हामी साँचो मनले ईश्वरप्रति कृतज्ञ रहन कहिले भुल्नु भएन। यसरी हामीले जब कसैलाई सहृदय केही दिँदछौँ तब हामीले बदलामा केही पाउनेछौँ, अधिकार पनि राख्दछौँ।

प्राद्योगिक प्रयोगहरू बढेको समय, प्राकृतिक नियम कानुनहरूलाई ताकमा राखेर बढिरहेको समय, कृत्रिमताले ढाकेको आजको संसारमा मानिसहरू कुन दिशातिर दौडिरहेका छन्? यहाँ खानपानदेखि लिएर सबै कुरोहरू कृत्रिम। टक्राउको विचारधाराहरूले भरेका मानिसहरू, टक्राउको विचारधाराले भरिएका जाति समाज, यहाँ मानव मूल्य, नैतिक मूल्यहरू न्यून भइसकेका छन्। दया, प्रेम, सहृदयता, सहिष्णुता, कृतज्ञता जस्ता मानवीय गुणहरूले व्यवहारमा स्थान पाएको हुनुपर्छ। डिजिटल वर्ल्डको संसारमा तालमेल राख्नलाई पनि मानव मूल्य, नैतिक मूल्यहरूले पर्याप्त स्थान पाएको हुनुपर्छ, कारण अधुरो ज्ञान सधैँ हानिकारक हुन्छ। यसरी अन्तमा भन्न पर्दा, कृतज्ञता समाज, प्रकृति, ईश्वर, साथी सङ्गी, सगा सम्बन्धी सबैसँग साथै हजारौँ राम्रा कामहरूका लागि आभार व्यक्त गर्ने एक असल उपाय हो, एउटा तरिका हो। यसरी हामी कृतज्ञता ज्ञापन गर्ने, कृतज्ञ बन्ने अभ्यासहरूलाई आफ्नो जीवनमा प्रयोगमा ल्याएर हामी सबैप्रति कृतज्ञ बन्न सक्छौँ। यसले तिमीमा नभएको कुराहरूप्रति ध्यान नगराएर आफूमा भएको कुराहरूमा ध्यान सीमित रहन्छ। फलत कृतज्ञ रहने स्वभावले हामीमा खुसी बढाउँछ, तनावहरू कम भएर जान्छ, यसरी सम्बन्धहरूमा पनि सुधार आउँदछ। नमस्कार।

आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा आज हजुरहरूले सुन्नुभयो कृतज्ञता विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो खरसाङ निवासी हरि लामा च्यूले र साथमा केही भक्तिमय संगीतहरूको आनन्द पनि लिनुभयो। त श्रोता, आजको यस आध्यात्मिक कार्यक्रमको निर्धारित समय अवधि पनि समाप्त हुन लागेकोले हजुरहरू सबैको आजको दिन मंगलमय रहोस् भन्ने कामना सहित प्रस्तोता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका लीला पनि बिदा लिन चाहन्छु। हवस् त, नमस्ते।

यस बेला समय बिहानको 7:15 भइसकेको छ। आकाशवाणीको नेपाली प्रसारण सेवामा यहाँहरूलाई स्वागत छ र अब सुन्नेछौ हिन्दी भजन लता मंगेशकरको स्वरमा।

0: अब पालो भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसित वार्ता गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले आज मेघालयको शिलङमा उत्तर पूर्वी परिषदको 73 पूर्ण सत्रको अध्यक्षता गर्नुहुनेछ। वाराणसीमा आजदेखि ब्रिक्स संस्कृति कार्य समूहको दोस्रो बैठक शुरू हुनेछ। विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ, कंगो लोकतान्त्रिक गणराज्यमा इबोला बिमारीको प्रकोप तीव्र गतिमा फैलिरहेको छ। अनि साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा भूटानलाई 1-0 गोल अन्तरले पराजित गर्दै भारत सेमी फाइनलमा प्रवेश गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसित वार्ता गर्नुहुनेछ। दुई नेताले ऊर्जा सुरक्षा, व्यापार, निवेश, दवाई उद्योग, स्वास्थ्य सेवा अनि नवीकरणीय ऊर्जा सहित विभिन्न क्षेत्रहरूमा सहयोग बढाउनेमा चर्चा गर्नेछन्। राष्ट्रपति डेल्सी रोड्रिगेज 5 दिनको भारत यात्राका लागि हिज नयाँ दिल्ली आइपुग्नु भएको छ। विदेश मन्त्रालयले भनेको छ, भारत अनि भेनेजुएला बीच ऊर्जा, व्यापार अनि वैश्विक दक्षिणको मुद्दाहरूमा मजबुत सहयोग छ। यो यात्रा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउनमा सहायक हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा आजदेखि ब्रिक्स संस्कृति कार्य समूहको दोस्रो बैठक शुरू हुनेछ। दुई दिनसम्म चल्ने यस बैठकमा चीन, ब्राजिल, मिश्र, इथोपिया अनि इण्डोनेसिया सहित 11 देशका प्रतिनिधिहरूले भाग लिनेछन्। बैठकमा वरिष्ठ राजनयिक, नीति निर्माता अनि संस्कृति विशेषज्ञ सांस्कृतिक सहयोगलाई बढ़ावा दिने अनि आपसी साझेदारीलाई बलियो गर्नेमा विचार विमर्श गर्नेछन्। G20 बैठकहरूको सफल आयोजनापछि वाराणसीले एकपल्ट फेरि महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रमको आयोजना गरिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, योग विश्वभरि लोकप्रिय भइरहेको छ। सोशल मीडिया पोस्टमा उहाँले आज गुजरातको अहमदाबादमा आयोजित प्रथम विश्व योगासन खेल च्याम्पियनशीप 2026मा वर्चुअल माध्यमले सामेल हुने जानकारी दिनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, यस प्रतियोगिताले विश्वभरिका योग प्रेमीहरूलाई एक मञ्चमा ल्याउने कार्य गरेको छ। उहाँले यस योगासनको वैश्विक खेल विकासको दिशामा एक महत्वपूर्ण उपलब्धि बताउनुभयो अनि आयोजनकर्ताहरू तथा प्रतिभागीहरूलाई शुभकामना दिनुभयो। गृहमन्त्री अमित शाह आज बेलुकी त्रिपुराको 2 दिने भ्रमणका लागि अगरतला पुग्नुहुनेछ। यस अवधि उहाँले पुष्पमवत प्यालेस होटलको आधारशिला राख्नुहुनेछ अनि लंकामुरामा सीमा सुरक्षा बलको एक सीमा चौकीको भ्रमण पनि गर्नुहुनेछ। श्री शाहले राज्य अनि केन्द्रका सुरक्षा अधिकारीहरूसित उच्चस्तरीय बैठक पनि गर्नुहुनेछ। उहाँको यात्राको मध्यनजर राख्दै राज्य सरकारले प्रशासनिक अनि सुरक्षा मामिलाको एक उच्चस्तरीय बैठक आयोजित गरेको छ। गृहमन्त्री अमित शाहले आज मेघालयको शिलङमा उत्तर पूर्वी परिषदको 73 पूर्ण सत्रको अध्यक्षता गर्नुहुनेछ। बैठकमा पूर्वोत्तर क्षेत्रको विकाससित जोडिएको विभिन्न मुद्दा अनि परियोजनाहरूको प्रगतिको समीक्षा गरिनेछ। बैठकमा पर्यटन, कृषि एवं बागवानी, निवेश, खेल, बुनियादी ढाँचा, सम्पर्क सुविधा अनि हस्तशिल्प जस्ता क्षेत्रहरू समावेश रहनेछ। यसका साथै पूर्वोत्तर क्षेत्रको समग्र विकासका लागि तयार गरिएको नर्थ इस्ट भिजन प्लान 2047मा पनि विचार विमर्श गरिनेछ। बैठकमा पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्धिया, राज्यमन्त्री सुकान्त मजुमदार, पूर्वोत्तरका सबै 8 राज्यका राज्यपाल, मुख्यमन्त्री, उत्तर पूर्वी परिषद सदस्य अनि केन्द्र एवं राज्य सरकारका वरिष्ठ अधिकारीहरू उपस्थित रहनेछ। रेलमन्त्री अश्विनी वैष्णव शनिबार पश्चिम बंगाल आउनुहुनेछ, जहाँ उहाँले रोकिएका रेल परियोजनाहरूको प्रगतिको समीक्षा गर्नुहुनेछ। उहाँले मुख्यमन्त्री शुभेन्दु अधिकारीसित नवान्नको सभाघरमा उच्चस्तरीय बैठक गर्नुहुनेछ, जसमा पूर्वी रेलवे, दक्षिण पूर्वी रेलवे, पूर्वोत्तर सीमान्त रेलवे अनि मेट्रो रेलवेको महाप्रबन्धक पनि सामेल हुनेछन्। त्यही संसदको रेलवे सम्बन्धी स्थायी समितिका सदस्य पनि शनिबार दिउँसो कोलकाता पुग्नुहुनेछ। उहाँले रेलवेसित जोडिएको विभिन्न संगठनहरूसित बैठक गर्नुहुनेछ। पछिल्लो 12 वर्षमा प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा सबका साथ सबका विकास सबका विश्वास अनि सबका प्रयासको सिद्धान्तहरूको आधारमा भारतमा उल्लेखनीय प्रगति भएको छ। सरकारले गरीबहरू किसानहरू महिलाहरू अनि युवाहरूको कल्याण तथा सशक्तिकरणका लागि अनेक महत्वपूर्ण कदम उठाएको छ। आकाशवाणी समाचारले सरकारको पछिल्लो 12 वर्षको विभिन्न क्षेत्रहरूमा गरिएको प्रयासहरूको एक श्रृङ्खला प्रस्तुत गरिरहेको छ। आज हामी व्यापार गर्नमा सुगमता अर्थात इज अफ डुइङ बिजनेसको क्षेत्रमा सरकारको प्रयासहरूमाथि चर्चा गर्नेछौं।
2: केन्द्र सरकारले पिछले 12 वर्षोमा विभिन्न योजनाओं और सुधारों के माध्यम से मध्यम वर्ग के लोगों को सशक्त बनाया है। सरल कर व्यवस्था, बेहतर बैंकिंग, बीमा और पेंशन जैसी सुविधाओं ने मध्यम वर्ग की आर्थिक सुरक्षा सुनिश्चित की है। नई कर व्यवस्था के तहत सालाना 12 लाख रुपए तक कमाने वाले लोगों को कोई आयकर नहीं देना पड़ता। वहीं जीएसटी ने भी कर व्यवस्था को सरल बनाकर और रोजमर्रा की चीजों की लागत कम करके मध्यम वर्ग को राहत पहुंचाया है। 2015 में शुरू की गई प्रधानमंत्री आवास योजना अर्बन ने लोगों को पक्का घर उपलब्ध कराया है। इस योजना के तहत स्वीकृत 1,25,00,000 घरों में से 98,00,000 से अधिक घर बनकर लाभार्थियों को दिए जा चुके हैं।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ, कंगो लोकतान्त्रिक गणराज्यमा इबोला बिमारीको प्रकोप तीव्र गतिमा फैलिरहेको छ अनि यसलाई रोक्ने प्रयास हाल पर्याप्त भएको छैन। संगठनका महानिदेशक टेडोस अदानोम ग्रेभियसले बिमारीमाथि नियन्त्रणका लागि अनि तीव्र कार्यवाहीको लागि आवश्यकतामाथि बल दिनुभएको छ। उहाँले भन्नुभयो, इबोला भाइरस अब उत्तर अनि दक्षिण किउ प्रान्तसहित छिमेकी युगाण्डासम्म फैलिएको छ। मईको मध्यदेखि हालसम्म 344 संक्रमणको पुष्टि भएको छ अनि 60 जनाको मृत्यु भइसकेको छ। विदेश मन्त्री डाक्टर एस जयशंकर र लाओसका उप प्रधानमन्त्री तथा विदेश मन्त्री थोङसावान फेम्बी हानेले हिज नयाँ दिल्लीमा भारत लाओस संयुक्त आयोगको 10 बैठकको सहअध्यक्षता गर्नुभयो। बैठकमा व्यापार, लगानी, स्वास्थ्य, ऊर्जा, डिजिटल कनेक्टिभिटी, विकास साझेदारी, संस्कृति लगायत विविध क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा चर्चा भएको थियो।
3: Our two countries have close civilizational ties reflected in the common heritage of Buddhism and Ramayana. Our relations go back in history based on deep cultural and people-to-people linkages. I fondly remember my own visit to your beautiful country during your ASEAN chairship in 2024.
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसित राजनयिक वार्ता सकारात्मक रूपले अघि बढ्ने बताउनु भए तापनि अन्तिम सम्झौता सम्भावना अझै अनिश्चित रहेको कारण सतर्क गराउनुभयो। राष्ट्रपति ट्रम्पले व्हाइट हाउसमा भन्नुभयो, इरानसित बातचित जारी छ अनि संकेत दिनुभयो कि यो सप्ताहको अन्तसम्म कुनै निर्णायक सफलता प्राप्त हुन सक्नेछ। उहाँले इरानको युरेनियम भण्डार सुरक्षित गर्ने अमेरिकी मनसाई पनि दोहोऱ्याउनुभयो। यसैबीच इरानका विदेश मन्त्री अब्बास अराक्सीले भन्नुभयो, अमेरिकासित संचार माध्यम खुला छ तर वार्तामा कुनै ठोस प्रगति भएको छैन। उहाँले भन्नुभयो, औपचारिक वार्ता इरानका अधिकारको रक्षा, लेबनानका संघर्ष समाप्त गर्ने र क्षेत्रीय तनाव कम गर्नेमा निर्भर गर्नेछ। अराक्सीले चेतावनी दिए अनुसार लेबनानमा इजरायलको कुनै पनि हमलाको गम्भीर परिणाम हुनेछ अनि यसले फेरि व्यापक स्तरमा युद्ध शुरू हुन सक्नेछ। साफ महिला च्याम्पियनशिपको सेमी फाइनलमा भूटानलाई 1-0 गोल अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो। भारतीय महिला फुटबल टोली 6 वर्षको अन्तरालपछि हिज मडगाउँ गोवामा आयोजित साफ च्याम्पियनशिपको फाइनलमा पुगेको छ। खेलको 98 मिनटमा सनिफ्दा नोग्रामले गोल गर्दै 69 स्थानमा रहेको भारतीय टोलीलाई फाइनलमा पुर्याएको छ। 5 पटकको विजेता भारतले शनिबार हालको च्याम्पियन बंगलादेशको सामना गर्नेछ। खेल भारतीय समयअनुसार साँझ 6:30 हुनेछ। दोस्रो सेमी फाइनलमा नेपाललाई 2-1 गोल अन्तरले पराजित गर्दै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा पुगेको छ। यो समाचार युट्युबमा @AIRKarsing मार्फत पनि यहाँले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसित वार्ता गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले आज मेघालयको शिलङमा उत्तर पूर्वी परिषदको 73 पूर्ण सत्रको अध्यक्षता गर्नुहुनेछ। वाराणसीमा आजदेखि ब्रिक्स संस्कृति कार्य समूहको दोस्रो बैठक शुरू हुनेछ। विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ। कङ्गो लोकतान्त्रिक गणराज्यमा इबोला बिमारीको प्रकोप तीव्र गतिमा फैलिरहेको छ अनि साफ महिला च्याम्पियनसिपको सेमी फाइनलमा भुटानलाई 1-0 गोल अन्तरले पराजित गर्दै भारत सेमी फाइनलमा प्रवेश गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

आदरणीय श्रोता, स्वागत छ तपाईँहरूलाई सङ्गीत प्रभा कार्यक्रममा। नेपाली आधुनिक गीत सङ्गीत सुनेछौँ विभिन्न कलाकारको स्वरमा।

सर्वप्रथम यहाँलाई सुनाइरहेछौ यो गीत, जसका शब्दकार हुनुहुन्छ सञ्जीव थापा, सङ्गीत रहेको छ प्रदीप छेत्री, अनि गायक हुनुहुन्छ सोनाम तामाङ।

श्रोता वृन्दमा नमस्कार। रङबिरङको संसार कार्यक्रम लिएर उपस्थित छु म उद्घोषिका अदिति, प्रस्तोता लेखनाथ रहेको साथमा। आज म तपाईँहरू माझ नेपाली चलचित्र क्षेत्रका एक प्रतिभाशाली निर्देशक, अभिनेता तथा लेखक निश्चल बस्नेतको जीवन यात्रा र उनको योगदान बारे बताउन चाहन्छु। आउनुहोस् सुनौ। निश्चल बस्नेत नेपाली चलचित्र उद्योगका ती व्यक्तित्व मध्ये एक हुन् जसले नेपाली चलचित्रमा नयाँ सोच, नयाँ शैली र नयाँ ऊर्जा ल्याउन सफल भएका छन्। उनको कामले विशेष गरी युवा पुस्तामा ठूलो प्रभाव पारेको छ। नेपाली चलचित्रलाई आधुनिक शैलीमा प्रस्तुत गर्दै दर्शकको मन जित्ने काम उनले गरेका छन्। निश्चल बस्नेतको जन्म काठमाडौँमा भएको हो। सानैदेखि उनलाई कथा लेख्न, अभिनय गर्न र चलचित्र हेर्न निकै रुचि थियो। आफ्नो रुचिलाई पछ्याउँदै उनले चलचित्र क्षेत्रलाई आफ्नो पेसा बनाए। सुरुका दिनहरूमा धेरै संघर्ष गर्नु परे पनि उनी कहिले पछि हटेनन्। शिक्षा हासिल गरेपछि उनले मिडिया तथा चलचित्र क्षेत्रमा अनुभव बुटुल्न सुरु गरे। सुरुका दिनहरू सजिला थिएनन्, धेरै चुनौती र कठिनाईको सामना गर्नु पर्यो। तर उनको आत्मविश्वास र निरन्तर मेहनतका कारण उनले आफ्नो लक्ष्य प्राप्त गर्न सफल भए। निश्चल बस्नेतले निर्देशन गरेको पहिलो ठूलो सफल चलचित्र हो लुट। सन् 2012 प्रदर्शन भएको यस चलचित्रले नेपाली फिल्म उद्योगमा ठूलो परिवर्तन ल्यायो। यस फिल्मले अपराध कथा, मित्रता, संघर्ष र समाजको वास्तविकतालाई यथार्थ परक शैलीमा प्रस्तुत गरेको थियो। लुट चलचित्रको संवाद, कथा र प्रस्तुतिकरण निकै फरक थियो। दर्शकहरूले यस चलचित्रलाई अत्यन्तै मन पराए। यस चलचित्रको सफलतापछि नेपाली चलचित्र उद्योगमा नयाँ आयाम सुरु भएको मानिन्छ।

दोस्रो सफलता भनेको त्यसपछि निश्चल बस्नेतले निर्देशन गर्नुभएको अर्को महत्वपूर्ण चलचित्र हो तालाकजुङ भर्सेस टुल्के। यस चलचित्रले ग्रामीण समाजको जीवनशैली, राजनीति र व्यक्तिको सङ्घर्षलाई देखाएको छ। समाजमा हुने अन्याय र समस्यालाई कलात्मक ढङ्गले प्रस्तुत गरेको छ। यस चलचित्रले पनि राम्रो सफलता पायो र दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्यो। यसले देखायो कि निश्चल बस्नेत केवल निर्देशक मात्र होइन, समाजको वास्तविकता देखाउने सशक्त कथाकार पनि हुन्। निश्चल बस्नेतले निर्देशन मात्र नभई अभिनयमा पनि उत्कृष्ट क्षमता देखाए। कबड्डी कबड्डी चलचित्रमा उनको अभिनय निकै लोकप्रिय भयो। यस फिल्मले नेपाली ग्रामीण परिवेश, प्रेम र सम्बन्धलाई रोचक ढङ्गले प्रस्तुत गर्यो। यसै गरी दुई रुपैया चलचित्रमा पनि उनले अभिनय गरे। यस फिल्मले मनोरञ्जनका साथै समाजलाई सन्देश दिने प्रयास गरेको थियो। निश्चल बस्नेतले नेपाली अभिनेत्री स्वस्तिमा खड्कासँग विवाह गरे। स्वस्तिमा खड्का पनि नेपाली फिल्म उद्योगकी सफल र लोकप्रिय अभिनेत्री हुन्। उनीहरू दुवै नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेर दर्शकको मन जित्न सफल भएका हुन्। उनीहरू दुवैको जोडीलाई नेपाली फिल्म उद्योगमा निकै मिल्ने, प्रेरणादायी र लोकप्रिय जोडी मानिन्छ। उनीहरूले एक अर्कालाई आफ्नो करियरमा साथ दिँदै अगाडि बढिरहेका छन्। निश्चल बस्नेत निर्देशक मात्र होइन, एक सफल अभिनेता पनि हुन्। उनले विभिन्न फिल्ममा अभिनय गरेर दर्शकको माया पाएका छन्। त्यस्तै उनी संगीतमा पनि रुचि राख्छन्। केही गीतहरूमा उनले आफ्नो आवाज दिएका छन्। यसले देखाउँछ कि उनी बहुप्रतिभाशाली कलाकार हुन्। नेपाली फिल्म क्षेत्रमा उनको प्रभाव। निश्चल बस्नेतले नेपाली फिल्मको शैली परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेका छन्। उनी भन्छन्, राम्रो कथा भए दर्शक आकर्षित हुन्छन्, नयाँ सोचले सफलता ल्याउन सक्छ, नेपाली फिल्म अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धी गर्न सक्छ। यसैले उनको कामले धेरै युवा निर्देशक र कलाकारहरूलाई प्रेरणा दिएको छ। आज धेरै नयाँ फिल्महरू आधुनिक शैलीमा बन्न थालेका छन्, जसमा निश्चल बस्नेतको प्रभाव देख्न सकिन्छ। यसरी निश्चल बस्नेतको जीवनबाट हामीले पनि धेरै कुरा सिक्न सक्छौँ। जस्तै उनी भन्छन्, ठुलो सपना देख्नुहोस्, निरन्तर मेहनत गर्नुहोस्, असफलताबाट सिक्नुहोस्, आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहनुहोस्, नयाँ सोचको विकास गर्नुहोस्। निश्चल बस्नेतले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानका कारण विभिन्न राष्ट्रिय तथा फिल्म अवार्ड जितेका छन्। डिजाइन अवार्ड बेस्ट डेब्यू डाइरेक्टर चलचित्र लुट, नेशनल फिल्म अवार्ड बेस्ट डाइरेक्टर फिल्म ताकलजुङ भर्सेस टुल्के, उत्कृष्ट निर्देशनका लागि राष्ट्रिय पुरस्कार, नेफ्टा फिल्म अवार्ड बेस्ट डाइरेक्टर अर्थात् उत्कृष्ट निर्देशक, डिजाइन अवार्ड, सिने सर्कल अवार्ड, आइडियल कपल अवार्ड जस्ता पुरस्कारहरूले उनी विभूषित भइसकेका छन्। अन्तमा निश्चल बस्नेत नेपाली चलचित्र क्षेत्रमा एक प्रतिभाशाली निर्देशक, अभिनेता र निर्माता हुन्, जसले आधुनिक नेपाली सिनेमामा नयाँ सोच र शैली फिट्याएका छन्। उनले बनाएका फिल्महरूले दर्शकको मन जित्नका साथै नेपाली चलचित्र उद्योगलाई नयाँ दिशा दिएका छन्। निश्चल बस्नेतको सृजनशीलता, मेहनत र नवीन सोचले उनलाई नेपाली चलचित्र जगतमा एक प्रेरणादायी व्यक्तित्व बनाएको छ। भविष्यमा पनि उनले अझ उत्कृष्ट चलचित्र निर्माण गरी नेपाली चलचित्र क्षेत्रलाई अझ समृद्ध बनाउने अपेक्षा गरेका छन्। हवस् त श्रोताबृन्द, यी थियो कार्यक्रम रङ बिरङको संसारमा निश्चल बस्नेतको चर्चा, र यस्तै कार्यक्रम लिएर अघिल्लो श्रृङ्खलामा पनि भेट हुने नै छौँ। अहिलेलाई बिदा दिनुहोस्, म अदिति लगायत प्रस्तुता लेखनाथ राईलाई पनि धन्यवाद।

समय यस बेला बिहानको 8:40 भएको छ र अब भने लोक भाकाका गीतहरू सुन्नेछौँ शर्मिला पाखरिनको स्वरमा।

अब कार्यक्रम योजना अन्तर्गत आज हामी समग्र शिक्षा अभियान योजनाबारे चर्चा गर्नेछौँ, साथमा सुनेछौँ हिन्दी चलचित्रका गीतहरू पनि। सर्वप्रथम समग्र शिक्षा अभियान भारत सरकारको एक महत्त्वपूर्ण शैक्षिक कार्यक्रम हो, जसको उद्देश्य पूर्व प्राथमिक तहदेखि कक्षा 12 सम्मका सबै बालबालिकालाई गुणस्तरीय, समावेशी तथा समान शिक्षा उपलब्ध गराउनु हो। सन् 2018 सुरु गरिएको यस अभियानले सर्वशिक्षा अभियान, राष्ट्रिय माध्यमिक शिक्षा अभियान तथा शिक्षक शिक्षा कार्यक्रमलाई एकीकृत गर्दै शिक्षाको सम्पूर्ण विकासमा जोड दिएको छ। यस अभियान अन्तर्गत विद्यालयमा आवश्यक भौतिक पूर्वाधारको निर्माण तथा सुधार, शिक्षकहरूको क्षमता अभिवृद्धि, डिजिटल शिक्षाको प्रवर्धन, पुस्तकालय तथा प्रयोगशालाको विकास, खेलकुद तथा सहपाठ्यक्रम गतिविधिहरूको विस्तार र नवीन शिक्षण विधिको प्रयोगलाई प्राथमिकता दिएको छ। साथै बालिका, दिव्याङ्ग, आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन विशेष व्यवस्था गरिएको छ। समग्र शिक्षा अभियानले विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधार गर्न, विद्यालय छोड्ने दर घटाउन तथा शिक्षालाई रोजगारमुखी र जीवनोपयोगी बनाउन समेत महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। नयाँ शिक्षा नीति अनुरूप बाल केन्द्रित, समावेशी र प्रविधि मैत्री शिक्षाको विकासमा यस अभियानले विशेष योगदान पुर्याएको छ। शिक्षा कुनै पनि राष्ट्रको विकासको आधार हो। शिक्षित नागरिकले मात्र समृद्ध, सक्षम र आत्मनिर्भर समाज निर्माण गर्न सक्छन्। त्यसैले समग्र शिक्षा अभियानले सबैका लागि शिक्षा, राम्रो शिक्षा भन्ने लक्ष्यलाई आत्मसात गर्दै देशभर गुणस्तरीय शिक्षाको वातावरण निर्माण गर्न निरन्तर प्रयास गरिरहेको छ। गुणस्तरीय शिक्षा समृद्ध राष्ट्रको आधार हो। समग्र शिक्षा अभियानले प्रत्येक बालबालिकालाई समान अवसर प्रदान गर्दै उज्जवल भविष्य निर्माणको मार्ग प्रदर्शन गर्दछ।

0: भारत अभियान।
1: निक्षय मित्र तो हम सबका साथ निभाते। टीबी रोगी व परिजन को
2: अब पालो भएको छ समाचारको।
3: नमस्कार, यो आकाशवाणी हो, अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसँग वार्ता गर्नुहुनेछ। दुई नेताले ऊर्जा सुरक्षा, व्यापार र लगानी, औषधि, स्वास्थ्य सेवा, यातायात र नवीकरणीय ऊर्जा लगायत विभिन्न क्षेत्रहरूमा सहयोग बढाउने बारेमा छलफल गर्नेछन्। राष्ट्रपति डेल्सी रोड्रिगेज 5 दिने भारत भ्रमणमा हिज नयाँ दिल्ली आइपुग्नु भएको छ। वहाँसित उच्चस्तरीय प्रतिनिधिमण्डल पनि सामेल छ। वहाँले यसअघि 2015 विदेश मन्त्री र 2019, 2023, 2024 र 2025 उपराष्ट्रपतिको रूपमा भारतको भ्रमण गर्नुभएको थियो। भेनेजुएला प्रतिनिधिमण्डलले भारतको ऊर्जा, औषधि र अटोमोबाइल क्षेत्रसँग सम्बन्धित धेरै प्रतिष्ठानहरूको भ्रमण गर्नेछ। यसको उद्देश्य भारतको प्राविधिक र औद्योगिक क्षमताहरू बुझ्नु र सहयोगका लागि नयाँ बाटोहरू खोज्नु रहेको छ। विदेश मन्त्रालयले भारत र भेनेजुएला बीच ऊर्जा, व्यापार र विश्वव्यापी दक्षिणप्रति साझा प्रतिबद्धतामा आधारित सौहार्दपूर्ण सम्बन्ध रहेको बताएको छ। मन्त्रालय अनुसार यो भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउनेछ र विभिन्न क्षेत्रमा सहयोगलाई नयाँ गति प्रदान गर्नेछ। गृहमन्त्री अमित शाहले आज मेघालयको शिलङमा उत्तर पूर्वी परिषदको 73 पूर्ण सत्रको अध्यक्षता गर्नुहुनेछ। बैठकमा पूर्वोत्तर क्षेत्रको विकाससित जोडिएको विभिन्न मुद्दा अनि परियोजनाहरूको प्रगतिको समीक्षा गरिनेछ। बैठकमा पर्यटन, कृषि एवं बागवानी, निवेश, खेल, बुनियादी ढाँचा, सम्पर्क सुविधा अनि हस्तशिल्प जस्ता क्षेत्रहरूमा चर्चा हुनेछ। यसका साथै पूर्वोत्तर क्षेत्रको समग्र विकासका लागि तयार गरिएको नर्थ इस्ट भिजन प्लान 2047 पनि विचार विमर्श गरिनेछ। बैठकमा पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्धिया, राज्यमन्त्री सुकान्त मजुमदार, पूर्वोत्तरका सबै 8 राज्यका राज्यपाल, मुख्यमन्त्री, उत्तर पूर्वी परिषद सदस्य अनि केन्द्र एवं राज्य सरकारका वरिष्ठ अधिकारी उपस्थित रहनेछन्। नयाँ दिल्लीको मालवीय नगरस्थित एक होटलमा आग लागि हुँदा कम्तीमा 21 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 9 जना भारतीय अनि 12 विदेशी नागरिक रहेको दिल्ली पुलिसले जनाएको छ। पुलिसका अनुसार 49 जनालाई उपचारका लागि विभिन्न अस्पताल लगिएको थियो। तीमध्ये 21 जनाको उपचारको क्रममा मृत्यु भएको थियो। घाइतेमध्ये 8 जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् भने अन्यको उपचार भइरहेको छ। पुलिसले यस विषयमा मामिला दर्ता गरी अनुसन्धान सुरु गरेको छ र भवनका मालिक लवकेश बजाजलाई हिरासतमा लिएको छ। यसैबीच दिल्ली सरकारले मेजिस्ट्रेटको छानबिनको आदेश दिएको छ। यसले शहरभरि अवैध सम्पत्ति, अनधिकृत गेस्ट हाउस अनि अग्नि सुरक्षा नियम र भवन उपनियमहरू उल्लङ्घन गर्ने प्रतिष्ठानहरू विरूद्ध विशेष अभियानको घोषणा गरेको छ। ब्रिटेनका विदेश अनि राष्ट्रमण्डल मामिला मन्त्री यवेट कुपर 2 दिनको आधिकारिक यात्रामा हिज नयाँ दिल्ली आइपुग्नुभयो। सुश्री कुपरले आज प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट गर्नुहुनेछ। उहाँले आज बेलुकी विदेश मन्त्री डाक्टर एस जयशंकरसित पनि बैठक गर्नुहुनेछ। विदेश मन्त्रालयले भन्नुभयो उहाँको यो यात्राले भारत ब्रिटेन व्यापक रणनीतिक साझेदारीलाई अझ मजबुत गर्ने अवसर प्रदान गर्नेछ। महायुतिले महाराष्ट्र विधान परिषदको चुनावका लागि आफ्ना 17 उम्मेद्वारहरूको आधिकारिक घोषणा गरेको छ। मुम्बईमा भाजपाका प्रदेश अध्यक्ष रविन्द्र चौहानले भाजपा, शिवसेना र राष्ट्रवादी कंग्रेस पार्टी गठबन्धनका सबै उम्मेद्वारहरूले चुनाव जित्ने विश्वास व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री देवेन्द्र फडणवीस, उपमुख्यमन्त्री एकनाथ शिन्दे र एनसीपी नेता पवारबीच सीट बाँडफाँडमा सहमति भएको उहाँले बताउनुभयो। महायुति नेताहरूले विद्रोही उम्मेद्वारहरूलाई उम्मेद्वारी फिर्ता लिन अपील पनि गरेका छन्। अमेरिकी प्रतिनिधि सभाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरान विरूद्ध थप सैन्य कार्यवाही गर्नबाट रोक्ने उद्देश्यले एउटा प्रस्ताव पारित गरेको छ। यो प्रस्ताव 215-208 मतले पारित भयो, जसमा 4 रिपब्लिकन सांसदहरू डेमोक्रेटिक पार्टीमा सामेल भए। यो चौथो पटक हो जब सदनले ट्रम्पको युद्ध सम्बन्धित शक्तिहरू सीमित गर्ने प्रयास गरेको छ। आलोचकहरू भन्छन् कि इरान विरूद्ध सैन्य कार्यवाहीलाई कंग्रेसको स्वीकृति छैन। यद्यपि प्रस्तावलाई अझ पनि रिपब्लिकन बहुमत सिनेटले अनुमोदन गर्न आवश्यक रहेको छ। सिनेटले यसलाई अनुमोदन गरे पनि राष्ट्रपति ट्रम्पले यसलाई भिटो गर्न सक्नेछन्। यसका साथ आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

0: को ग्यारेन्टी र डबल इन्जिन सरकारको प्रतिबद्धताका कारण महिलाहरूलाई प्रति महिना 3,000 रुपियाँको राहत रकम प्राप्त भएको छ। उहाँले नयाँ आवेदनहरू निरन्तर स्वीकार गरिने र प्रमाणीकरण पूरा भएपछि रकम सबै योग्य महिलाहरूको खातामा स्थानान्तरण गरिने स्पष्ट पार्नुभयो। नयाँ दर्ता र प्रमाणीकरण प्रक्रियाको पक्षमा बोल्नुहुँदै मुख्यमन्त्री श्री अधिकारीले भन्नुभयो, एसआईआरको समयमा मतदाता सूचीबाट स्थायी रूपमा हटाइएका धेरै व्यक्तिहरूले अघिल्ला कल्याणकारी योजनाहरूबाट लाभ उठाइरहेका थिए। उहाँले भन्नुभयो, सरकारी कोषहरू योग्य भारतीय नागरिकहरूसम्म मात्र पुग्ने र कुनै पनि गैर भारतीयले सरकारी योजनाहरूबाट लाभ नपाउने कुरा सुनिश्चित गर्न चाहन्छ। यद्यपि मुख्यमन्त्रीले यो पनि स्पष्ट पार्नुभयो, नागरिकता संशोधन ऐन अन्तर्गत नागरिकताको लागि आवेदन दिएका बंगलादेशका हिन्दू शरणार्थीहरू र न्यायाधिकरणहरूमा विचाराधीन पुनः आवेदन मुद्दाहरू पनि योजनाको लागि आवेदन दिन सक्षम हुनेछन्। सविता छेत्री, आकाशवाणी समाचार, खरसाङ।
1: राज्यकी महिला एवं शिशु कल्याण मन्त्री अग्निमित्र पालले भन्नुभयो, अन्नपूर्ण भण्डार योजना केवल आर्थिक सहायता प्रदान गर्ने योजना होइन तर महिलाहरूलाई आत्मनिर्भर अनि सशक्त बनाउने एक महत्वपूर्ण पहल हो। उहाँले भन्नुभयो, भाजपा सरकार बनेपछि जुन प्रकारले महिलाहरूको आर्थिक सशक्तिकरण को संकल्प लिएको छ त्यसलाई अब धरातलमा उतार्ने काम भइरहेको छ। पत्रकारहरूसितको बातचितमा मन्त्री पालले भन्नुभयो, उहाँको निम्ति यो गर्व अनि सम्मानको विषय हो कि मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा महिलाहरूका लागि शुरू गरिएको अन्नपूर्ण भण्डार योजना अन्तर्गत लाखौं महिलाहरूको खातामा डाइरेक्ट बेनिफिट ट्रान्सफर डीबीटीको माध्यमले सहायता राशि भुक्तान गरिएको छ। पश्चिम बंगालमा सत्तारूढ़ भाजपा सरकारले पूर्ववर्ती तृणमूल कांग्रेस सरकारको जनकल्याणकारी योजना मा क्यान्टिनलाई जारी राख्ने फैसला गरेको छ। यद्यपि योजनाको नाम परिवर्तन गरी अब मा आहार गरिनेछ। यसका साथै सरकारले राज्यभरि यस योजनाको विस्तारको पनि घोषणा गरेको छ। हिजो नवान्नमा नयाँ सरकारको पूर्ण मन्त्री परिषदको पहिलो बैठकपछि पञ्चायत एवं ग्रामीण विकास मन्त्री दिलीप घोषले यो जानकारी दिनुभयो। श्री घोषले भन्नुभयो, हालसम्म राज्यमा 390 केन्द्रहरूले यस योजना अन्तर्गत भोजन उपलब्ध गराइरहेथ्यो तर अब 110 नयाँ मा आहार केन्द्र स्थापित गरिनेछ। त्यसपछि राज्यमा कुल 500 केन्द्रहरूबाट मात्र 5 रुपियाँमा भोजन उपलब्ध गराइनेछ। उहाँले भन्नुभयो, सरकारको प्राथमिकता गरीब अनि आवश्यकहरूलाई सस्तो दरमा पौष्टिक भोजन प्रदान गरिरहनु हो। यसै उद्देश्यले योजनालाई बन्द गर्नुको साटो यसको विस्तार गर्ने निर्णय लिएको हो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जानक लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। तृणमूल कंग्रेसबाट निष्कासित विधायक ऋतव्रत बन्दोपाध्यायलाई विधानसभामा विपक्ष नेताको रूपमा मान्यता दिएको छ। विधानसभा अध्यक्ष रथेन्द्र बसुको स्वीकृतिपछि नेता प्रतिपक्षका लागि निर्धारित कक्ष पनि खोलियो अनि चाबी श्री ऋतव्रतलाई हस्तान्तरण गरिएको छ। श्री ऋतव्रत बन्दोपाध्यायले दावी गर्नुभयो, तृणमूलको टिकटमा निर्वाचित दुई तिहाई विधायक उनको साथमा छ अनि यही समूहले अब विधानसभामा तृणमूलको संसदीय दलको बहुमत राख्दछ। उहाँले भन्नुभयो, अब विपक्षले भारतीय जनता पार्टी सरकार विरूद्ध बलियो भूमिका निभाउनेछ। श्री ऋतव्रत अनुसार तृणमूलका 80 विधायकहरूमध्ये 60 विधायकहरूले उहाँलाई विपक्षका नेता बनाउने प्रस्तावको समर्थन गरिसकेको छ। उहाँले भन्नुभयो, हाल 98 विधायकहरूको लिखित समर्थन उहाँसित छ जबकि दुई अन्य विधायक राज्य बाहिर छन् अनि उनीहरूले पनि सहमति दिएका छन्। नव मान्यता प्राप्त विपक्षका नेता ऋतव्रत बन्दोपाध्यायले पार्टीका राष्ट्रिय महासचिव तथा लोकसभा सांसद अभिषेक ब्यानर्जीको आलोचना गर्नुभएको छ। उहाँले भन्नुभयो, अभिषेक ब्यानर्जीको यो पार्टीसित कुनै सम्बन्ध छैन जबकि ममता ब्यानर्जीलाई एक वरिष्ठ नेताको रूपमा पार्टीको मुख्य सल्लाहकारको भूमिकामा देख्न चाहन्छौ। हिजो विधानसभामा विपक्ष नेताको रूपमा पाएपछि पत्रकारहरूसितको बातचितमा रुद्रव्रतले भन्नुभयो, अभिषेक ब्यानर्जीको कुनै भूमिका रहने छैन, उनीसित पार्टीको कुनै सम्बन्ध छैन, जनतासित पनि उनको कुनै जुडाव छैन। यदि जनतासित उनी जुडिएको भए चुनावी हारपछि उनी 26 दिनसम्म सार्वजनिक रूपले हराउने थिएनन्, तर जनता बीच आउने थिए। उहाँले आरोप लगाउनुभयो, चुनावपछि भएका घटना अवधि अभिषेक ब्यानर्जी जनताको समर्थन दावी गरिरहेका थिए, तर पछि आफ्नो सुरक्षा बढाउन केन्द्र सरकारलाई पत्र लेख्नु पर्यो। राज्यको चर्चित प्राथमिक शिक्षक भर्ती अनियमितता मामलाको जाँचको क्रममा प्रवर्तन निदेशालय ईडीले तृणमूल काँग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीलाई नोटिस जारी गरेको छ। सूत्र अनुसार ईडीले प्राथमिक शिक्षक भर्ती मामलाको जाँच अन्तर्गत अभिषेक ब्यानर्जीलाई 15 जुनमा सोधपूछका लागि उपस्थित हुने निर्देश दिएको छ। यस सम्बन्धमा जाँच एजेन्सीका अधिकारीहरू उनीहरूको आवासमा समन दिन पुगेका थिए। दार्जीलिङका सांसद तथा भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय प्रवक्ता राजु विष्टले दार्जीलिङमा पश्चिम बंगाल सरकारको महत्वाकांक्षी अन्नपूर्ण योजनाको उद्घाटन कार्यक्रममा सहभागिता जनाउँदै यसलाई महिलाको सशक्तिकरणका लागि दूरदर्शी र ऐतिहासिक पहल भएको बताउनु भएको छ। यस योजना अन्तर्गत पश्चिम बंगालका 25 देखि 60 वर्ष उमेर समूहका सबै योग्य महिलाहरूलाई आधारसँग जोडिएको ब्याङ्क खातामा प्रत्यक्ष लाभ हस्तान्तरण डीबीटी मार्फत मासिक रूपियाँ 3,000 प्रदान गरिनेछ। हिजो फाँसी देवा पञ्चायत समितिमा 9 जना सदस्यले संयुक्त रूपमा अध्यक्ष विरूद्ध अविश्वास प्रस्ताव पेश गरेपछि राजनीतिक उथलपुथल मचिएको छ। प्रस्ताव सिलगढीको एसडीओ कार्यालयमा पेश गरिएको थियो, जसले स्थानीय राजनीतिमा नयाँ बहसको शुरूआत गरियो। 21 सदस्यीय फाँसीदेवा पञ्चायत समितिमा हाल 18 तृणमूल काँग्रेसका 2 भाजपाका र 1 स्वतन्त्र सदस्यहरू छन्। 9 जना सदस्यले एकैसाथ अविश्वास प्रस्ताव पेश गर्नाले विद्यमान समीकरणमा परिवर्तनको संकेत दिएको छ। समाचार आकाशवाणी खरसाङबाट पूरा भयो। अघिल्लो समाचार 10 बजे प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: यस बेला समय बिहानको 9:35 भइसकेको छ र अब भने प्रस्तुत छ कार्यक्रम गुराँस गुच्छा।

आकाशवाणी खरसाङलाई सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोता गणलाई गुराँस गुच्छा कार्यक्रममा हार्दिक स्वागत जनाउँछौँ। हामी मङ्पूबाट यहाँ आफ्नो कार्यक्रम प्रस्तुत गर्न आएका श्रष्टाहरू म उदय थुलुङ, कवि सुभद्रा भञ्जन अनि कवि जगत राईबाट, र सबैभन्दा पहिले म कवि सुभद्रा भञ्जनलाई आफ्नो कविता पाठको निम्ति म यहाँ निम्त्याउँछु। उहाँ हुनुहुन्छ मङ्पूका एक वरिष्ठ कवि, भारतेली नेपाली साहित्यका वरिष्ठ नारी हस्ताक्षर। उहाँका चारवटा कविता सङ्ग्रहहरू, एउटा लेख सङ्ग्रह, एउटा अन्तर्वार्ता सङ्कलन प्रकाशित भइसकेको छ। त्यसबाहेक पनि उहाँले अन्य साहित्यिक विधाहरूमा कलम चलाउनुहुन्छ। र आदरणीय कवि सुभद्रा भञ्जनलाई यस गुराँस गुच्छाको यो पहिलो कोसेली स्वरूप आफ्नो कविता प्रस्तुत गरिदिने म यहाँबाट हार्दिक अनुरोध गर्छु।

नमस्कार। सर्वप्रथम उदय थुलुम सरलाई हार्दिक धन्यवाद। गुरस्कुच्छ कार्यक्रम अन्तर्गत म कविता सुनाउन लागिरहेको छु र कविताको शीर्षक छ आमा चिसो ममताभित्र। भनिन्छ भगवान सबैतिर पुग्न सक्दैनन्, यसैले उनले आमा बनाए। र सुनाउन लागि कविता। सन्तान भनेको आमाको निम्ति खुल्ला आकाशमा हाँसिरहेको सिङ्गो जुन, सन्तान भनेको आमाको निम्ति खुल्ला आकाशमा हाँसिरहेको सिङ्गो जुन, जसलाई हेरेर उनी सन्तानको निम्ति सङ्घर्ष गर्छिन्, जसलाई हेरेर उनी सन्तानको निम्ति सङ्घर्ष गर्छिन्, जुनको उजेली आफ्नो सन्तानको अनुहारमा टास्न खोज्छिन्, यसरी टुसाइरहन्छ तिर्खाको मिठो अनुभूति आमाको छातीभरि। जुनको उजेली आफ्नो सन्तानको अनुहारमा टास्न खोज्छिन्, यसरी टुसाइरहन्छ तिर्खाको मिठो अनुभूति आमाको छातीभरि। आमाको ममतामा हौसिएका उनका मुटुका टुक्राहरू, आमाको ममतामा हौसिएका उनका मुटुका टुक्राहरू बालुवा सरह

0: आई बगिरहेको समय अमिल्दो स्थितिका कैयन खापहरू र आमाको अनुहारमा थपिँदै गएका दर्शाहरू आमाको ममतामा हौसिएका उनका मुटुका टुक्राहरू बालुवा सर थाहा नपाई बगिरहेको समय अमिल्दो स्थितिका कैयन खापहरू र आमाको अनुहारमा थपिँदै गएका धर्साहरू लाग्छ उस्तै उस्तै उनी अध्यारो ठिम्याउँदै बग्छिन् उनी अध्यारो ठिम्याउँदै बग्छिन् आधी तुफान छालहरू बीच उनी अध्यारो ठिम्याउँदै बग्छिन् आधी तुफान छालहरू बीच उनीभित्र अदम्य साहस हुन्छ उनको अथक प्रयास हुन्छ आफ्नो रगत आफ्नो सन्तानको आश हुन्छ उनी आस्थाको घरेडी बसाल्छिन् संस्कारको धुरी ठड्याउँछिन् मायाको छानो ओढाउँछिन् अनि भन्छिन् हाम्रो घर हाम्रा छोराछोरी उनी आस्थाको घरेडी बसाल्छिन् संस्कारको धुरी ठडाउँछिन् मायाको छानो ओढाउँछिन् अनि भन्छिन् हाम्रो घर हाम्रा छोराछोरी समयमा पालुवा पलायो समयले हरियाली ओढ्यो समय पुरानो क्यालेन्डर भएर च्यातियो समयमा पालुवा पलायो समयले हरियाली ओढ्यो समय पुरानो क्यालेन्डर भएर च्यातियो घरभित्र जल्ने अटुट विश्वासको दियो लालाबालाका चहल पहल हल्लाहरू हराउँदै गए बिस्तारै घरभित्र जल्ने अटुट विश्वासको दियो लालाबालाका चहल पहल हल्लाहरू हराउँदै गए बिस्तारै अहिले घर कुनै क्रूर तानसाले धलिमली गरेको नपुङ्सक इतिहास भएर खण्डहर जस्तै उभिएको छ भनौँ घर बजार पसेको छ घर बजार पसेको छ घरको रौनक डिजिटल भिडभित्र छ जहाँ एक वा दुई पुस्ताका दुई चार मान्छेहरू अटाउन धेरै गाह्रो हुन्छ घर बजार पसेको छ घरको रौनक डिजिटल भिडभित्र छ जहाँ एक वा दुई पुस्ताका दुई चार मान्छेहरू अटाउन धेरै गाह्रो हुन्छ आमाका आँखाहरू धमिलिएका छन् अचेल आमाका आँखाहरू धमिलिएका छन् अचेल कम देख्छिन् हातहरू काँप्दछन् कुनै थोक टुटाउन फुटाउन सक्छिन् कसैसित छैन यति धेरै फुर्सद उनको अघि पछि हिँड्ने कुन बेला आमा बिसन्चो पर्छिन् रातभरि कसरी जाग्ने कुन बेला आमा बिसन्चो पर्छिन् रातभरि कसरी जाग्ने यसै र अचेल घरमा समस्या छ अमिल्दो परिवेश छ हल्लाहरू छैनन् अहिले मात्र सन्नाटा छ आमाको रहल जीवनको निर्णय उनको सन्तानले गर्दैछ छैन केही सिवाय निस्तब्धता वृद्धाश्रमको सानो झ्याल आमाका निस्तेज आँखाहरू अनि उनको भागमा परेको चिसो मौनता उनको मौनताको भाषालाई कसैले पनि अनुवाद गर्न सक्दैन धन्यवाद
1: कवि सुभद्रा बमजनज्यू यहाँको शक्तिशाली कविता हामीले सुन्न पायौँ आमाको अस्तित्वको मूल्यलाई यहाँले आफ्नो कवितामा साह्रै राम्रो प्रकारले प्रस्तुत गर्नुभएको छ र आमा यस्तो चिज हो जसले सबभन्दा धेरै दुःख अनुभव गर्न सक्छ सबभन्दा धेरै खुसी हुन सक्छ अनि परिस्थितिहरूलाई सम्हाल्नु सक्छ र यस्तो प्रकारको महान चरित्रबारे यो कविता यसरी प्रस्तुत गर्नुभयो र यहाँलाई हार्दिक धन्यवाद
0: हजुर धन्यवाद अब म सोझै मेरो कविता वाचन पश्चात हजुर आदरणीय वरिष्ठ कथाकार साहित्यकार 90 दशकदेखि अत्यन्त सशक्त कविताको माध्यमबाट आफ्नो लेखन यात्रा सुरु गर्नुहुने साहित्य अकादमी पुरस्कारले सम्मानित हुनुहुने कथाकार उदय थुलुङ ज्यू जसको कथा संग्रह अगावै पाठकवर्गले 4 पाइसकेका छन् उनका कविताहरू पनि पाठकहरूले अत्यन्त रुचाएर पढ्छन् उनले 4 त्यसरी नै कविता संग्रह पनि दिइसकेका छन् अनि अनुवाद साहित्यमा पनि उहाँले आफ्नो कलम चलाइरहनु भएको छ अनुवाद साहित्यमा उहाँको एक पुस्तक आएको छ र गजल सुनसान रेस्टुरा भन्ने एउटा गजल छ अत्यन्त सुन्दर गजल संग्रह हो त्यो त्यसले गर्दा उहाँलाई हामी फेरि एकचोटि धन्यवाद र आभार व्यक्त गर्दै आफ्नो योगदानलाई साहित्यमा दिनुभए बाबत उहाँलाई एकचोटि हामी नमन गर्दै उहाँको कथा आज फेरि सुनौ भनेर यहाँ म उहाँलाई निम्ताउन चाहन्छु
1: धन्यवाद श्रोताबिन्द म तपाईँहरूलाई मेरो कथा सुनाउन लागेको छु कथाको शीर्षक छ अस्पष्टता भित्ताको घडीको काँटा सरेको सरेकै छ अघि जस्तै संसार चकमन्न छ गोविन्द मात्रै छातीभित्र सोचाइको ज्वालामुखी हर हर्ती बालेर अझसम्म जागो छ स्वास्नीविहीन रात एउटा लोग्नेको निम्ति मृत्यु प्राप्त गरेको रात हो लोग्नेको निम्ति स्वास्नी एउटा आदर्श हो रुखमा हरिया पातहरू जस्तै हिजो जस्तै दिन बोकेर उज्यालो आयो उसको घरमा मन पटक्कै हलुका भएन आँखाहरू अनिद्राले राता राता भएनन् ढुङ्गालाई जति हिर्काए पनि त्यसले दुखेको अनुभूति अभिव्यक्त गर्दैन त्यस्तै भइरह्यो। बिहान भएपछि हिजो जस्तै गोविन्द कामतिर लाग्यो। कमानमा उसले सोची बस्यो। ससुरालीतिर उसले खबर पठाइसकेको छ। उसले त्यहाँ जानै पर्ने दरकार पनि छैन। भाइ त्यहाँबाट फर्केर आएपछि सब कुरा खुलस्त भइहाल्छ। ऊ चियाको कलम काटिरहेको छ। आफ्नो

यिनीहरू पराधीन छन्। गोविन्द पनि पराधीन श्रमिकहरूमध्ये एक हो जसले आजसम्म पुँजीपतिहरूलाई बचाएर राख्नमा लागिरहेकै छ। यी सबै भएर पनि उसको नितान्त व्यक्तिगत विसङ्गत स्थिति भने अर्कै छ। आज उसलाई घर जान मन छैन। कमानको हल्ला र व्यस्ततामा उसले आफूलाई अल्मलाएर राख्ने सुगम माध्यम पाएको छ। आज काम नरोकिनु नि, आज रात नपर्नु नि, कस्तो कुरा सोचेको गोविन्दले। हौ गोविन्द, जाउँ, 12 बजेको समय भएछ। रमेशले बोलाएपछि सधैँ जस्तो ऊ पछि पछि लुरु लुरु हिँडेर मेलोबाट बाहिर निस्कियो। रातो रङको चिया, चियाबारीमा यो कमानको तिर्खामा मान्छेले पाउँदैन पहिलो दर्जाको चिया रङ। उनीहरू त्यही पहिलो दर्जाको रङ तयार गर्नलाई नै सधैँ आतुर भई खटिन्छन्। जुनै मूल्यमा त्यसको बिक्री भए तापनि त्यसको 1% भाग पनि श्रमिकहरूको ज्यालामा वृद्धि हुँदैन। तिर्खामा पिउँदैछन् दुवैले। खाजा के ल्यायो? रमेशको स्नेही प्रश्न। ल्याइन, खाउन बाँडेर यहीँ। रमेशले सुक्खा रोटी कागजले बेरेको झोलाबाट निकाल्यो। रोटीको दुई पत्रहरूका बीचमा छिँड पारेर हालेको सित्राको अचारसित 3 रोटीहरू भाग गरेर गोविन्दको अगाडि राखिदियो। खाउन। चियासित दुवै अरूले जस्तै खाजा खान थाले। रमेशले खाइसक्यो। 2 रोटीहरू फर्काइदिँदै बोल्यो, गोविन्द खाउन। किन नखाएको? सन्चो छैन क्या आज? सोध्यो रमेशले। त्यस्तै छ, गोविन्द बिस्तार बोल्यो। त्यस्तो अमन र बिसन्चो हुँदा त साथमा चिङफिङ बोकिरहनुपर्छ। वन जङ्गलतिर के लाग्छ चिङफिङले काम गर्छ। गोविन्द मौन छ र त्यसरी त्यो मौनताको रहस्यसित रमेश अनभिज्ञ छ। आफ्नो स्थितिसित छक्क परिरहेका साथीभाइ र चियाबारीलाई बुझ्दछ ऊ। प्रश्नका अदृश्य काँडाहरू उड्दै आउँछन्। काँडाहरूका प्रहारदेखि भागिरहेको ऊ भुइँभरि फेरि काँडाहरू नै कुल्चिन्छ। ग्लानी बोधले ऊ ग्रस्त छ। ऊ आफ्नै स्थितिको लहरामा पखेटा अल्झेको चरा जस्तो ऊ अहिले छ। गुनगुन र साउथीहरू छन् खाजा खाँदै गरेका औरतहरूमा। एक दुई जोर आँखाहरू आउँछन् गोविन्दतिर। ऊ अप्ठ्यारो बोधले झन् साह्रो पिल्सियो। गएर एक झाँपट हिर्काइदिनु मन लाग्यो। मान्छेलाई मान्छेकै कुरा गर्नु कति सजिलो छ, मान्छेलाई मान्छेको दुःख बुझ्नु र दुःखमा सहयोग गर्नु उतिकै गाह्रो काम हुन्छ। उसलाई व्यर्थको भ्रमबोध भइरह्यो। गरौँ मन बोकेर ऊ पस्यो मेलोतिर। मेलोमा पुगेर बरु त्यसै बसिरह्यो। आफ्नो अघिपट्टिको 2-3 अग्ला चियाका बोटहरूले उसलाई छेलेको छ। त्यसभित्र लुकेर बस्यो गोविन्द। भुइँबाट मसिना ढुङ्गाहरू टिपेर फेरि अघिल्तिरको एउटा शीतल दलसिङ ढुङ्गालाई फ्याट्टै फ्याट्टै हिर्काइरह्यो उसले। उसका हातहरू थरथर थरथर व्यर्थै कामिरहेका छन्। सोचाइ छ फेरि मनका हरिया रुखहरूबाट पातहरू सुक्दै झर्दै गइरहेका छन्। रुखको फेदमा आगो सल्किएको छ। धेरै बेरसम्मै चिया गाछभित्र लुकेर उसले कमानको साइरनको आवाजलाई पर्खिरह्यो। साँझमा गलिसकेको कदम लिएर प्रवेश गर्यो उसले घरमा। भाइ बोल्दैछ भित्र, आमाको पनि आवाज छ मधुर। त्यस्तो हल्ला पनि हामीले सुनेनौँ, भाइ बोल्दैछ। मान्छेले सुनेर पनि कहाँ भन्छ त, आमा बोलेको आवाज आयो। मान्छेले अरूको बर्बादी मात्र त चाहन्छ, भाइको रिसाएको छ। जाओस् पातर्नी, त्यही लोफरसित मरोस्। लामो गनगन छ आमाको मनको आक्रोशसित। थुक्क फेरि थुक, बिनाको थुकाइ पनि छ साथमा। कुरा पक्का बुझिसकेपछि गोविन्द केही हल्का भयो। पानी खन्याएर रितिएको गाग्री जस्तो ऊ सरासर आफ्नो कोठाको पलङमा गएर बस्यो। छोरी पनि सँगसँगै आएर उसकै छेउमा बसी उसले छोरीलाई कपाल सुमसुमाउँदै प्यार गरिरह्यो। असीम प्यार, असीम सहानुभूति, असीम दुःखको अभिव्यक्ति। आमालाई के भएको छ पापा? सन्देहजनक प्रश्न छोरीको। ऊ चुपचाप छ। किन मरोस् भनेको? छोरीको दोहोरो प्रश्न छ। मर नजानेलाई मरोसै भन्नुपर्छ अझेल, कुरा के बुझोस् छोरीले? अब आउँदैन आमा? आउँदैन कहिले पनि। तपाईँहरू किन बाँच्नु भएको त अस्ति? त ठुलो भएर बुझ्छस् यो कुरा। छोरीको प्रश्नको उत्तर गोविन्दले दिन सकेन। क्याक्टसका भुज जस्ता काँडाहरूले ढाकिएका उसका सामानहरू छन् कोठाभरि। ती सबैलाई हेरेर ऊ अन्तरबाट कामिरह्यो। ऊ त्यसै बसिरह्यो। घरमा सबै चुपचाप छन्। भाइको मनमा के भएको छ कुन्नी? त्यो बोलेको छैन। परिवार डल्लै ग्लानी बदली तहस नहस छ। छिमेकी छ, दुश्मन छ, समाज छ। भोलिदेखि कैयन प्रश्नहरू उभिनेछन् बाटोमा, भेलाहरूमा, रमाइलोहरूमा पनि। प्रत्येक गरिब परिवारको पनि आफ्नो आत्मसम्मान हुन्छ। आत्मसम्मानको रक्षा गर्न सबैले चाहन्छन्। गोविन्दको आमालाई आत्मसम्मानको चोटले दुखाएको छ। भाइलाई भाउजूको गमनले भन्दा साह्रो पारिवारिक आदर्श र नैतिकताको विघटनले लछार पछार पारेको छ। साँझ पुरै खस्यो। घरभरि अँध्यारो छायो। बत्ती बालेर जबरजस्ती अँध्यारो छल्ने कोसिस गरिरहेछ गोविन्दको परिवारले। ओछ्यानमा त्यसै पल्टेको छौ। हिजोको सम्पूर्ण विश्वास, भरोसा, स्नेह आज पहिरो गएको पाखा जस्तो भएको छ। आमाको छातीमा गएको पहिरोको आवाज गोविन्दले सुन्छ। बस सुनिदिन्छ यसरी। माघे सङ्क्रान्तिको चाड आयो। हिमालबाट चिसो हावा जोडले बग्न सुरु भएको छ।

0: निधारमा वन तरुलको टीका कन्दबुल खाने दिन। यसै दिन टिस्टा र रङ्गीत नदीहरूका दोभानमा बेणी मेला लाग्छ। दार्जिलिङबाट सिक्किमलाई जोड्ने एक नम्बर राष्ट्रिय मार्गमा पर्ने सानो टिस्टा बजारदेखि 1.5 किलोमिटर परतिर सहित दोभान जङ्गलभित्र एकान्तमा ती नदीहरूका सङ्गम स्थल। तिनीहरूले त्यहाँ परस्परलाई अङ्गुल हाल्छन्। यहीँको बगरमा यो दिन लाग्छ बेणी मेला। चिया कमान बस्तीहरूबाट मानिसहरू यहाँ आई पूजा गर्छन्, भाकल गर्छन्। गङ्गा र जमुनाको सङ्गम भन्दा कम महत्त्वपूर्ण छैन यो सङ्गम पनि। कसैलाई नभनी ऊ बेणीतिर एक्लै लाग्यो। पुगेर हेऱ्यो, 7 वर्षको लामो समय कत्रो परिवर्तन आएछ यो दोभानमा पनि। आफैले अघि उभिएर पानी पिएको ठाउँ त्यहाँ छैन, पानी पसेछ त्यहाँ। ऊ बिस्तारै तल बगरमा झर्यो। 7 वर्ष अघिको त्यो दिन सम्झिँदा उसको आँखा अनासै रसिएर आयो। टिस्टा र रङ्गीतको सहस्रौँ थोपाहरूले निर्माण गरेको पानीको सतहमा गोविन्दको आँखाबाट खसेको 2 थोपा आँसु उसै बिलाएर गयो। त्यसको अस्तित्व सबै हरायो। विधातारा कामिरहेका ओठहरूबाट एउटा अस्फुट स्वर बाहिर निस्क्यो। त्यो पानीसित बगेर गयो ओह्रालै ओह्रालो। गोविन्दले देख्न छोड्यो त्यसलाई। मनभरि टिस्टा र रङ्गीतको छाल पालै पालो गरी उठ्दै हराउँदै गर्यो। उसको मन सबै निथ्रुक्क भिज्यो। यस्तो मानसिक स्थिति मुक्तिको बाटो पाउनु र मुक्तिको धारणा प्राप्त गर्नु गोविन्दलाई समय लाग्नेछ। रात धेरै बितिसक्दा ऊ घर आइपुग्यो। घरमा सबैले उसलाई पर्खिरहेका रहेछन्। केही भन्नु छैन कसैको। परिवार सबै गोविन्दको मानसिक शान्तिको निम्ति नै केही सोच्छन्। मानसिक शान्ति व्यक्ति स्वयंको मानसिक उपज हो, परिवेश त माध्यम मात्रै हो। सरस्वती पूजाको मण्डप अगाडि उभिरहेको गोविन्दलाई कसैले बोलाए। सुन्नुभयो? ऊ झस्किएर पछाडि फर्क्यो। तल्लो गाउँको एकजना चिनेकै मान्छे, लोग्ने मान्छे रहेछ। गोविन्दले जिज्ञासु भएर हेऱ्यो। पेट्रोमेक्सको उज्यालो छ त्यहाँ, आउनुहोस् न एकछिन यता। त्यो मान्छेले गोविन्दलाई हातमा नसमाइ नै बोलाए। गोविन्द लुरु लुरु उसको पछि पछि गयो। केही पर पुगेपछि त्यो मान्छे उभियो। उनीहरू उभिएको ठाउँमा उज्यालो छलिएकोले अँध्यारो परेको छ। गोविन्दले त्यो मान्छेलाई हेरिसकेपछि बोल्यो, त्यो मान्छे, कुरा तपाईँ बुझ्नुहुन्छ, अघि घरमा पनि गएँ, तपाईँकी आमा हुनुहुँदो रहेछ। कस्तो कुरा? त्यही त, त्यो मान्छे अलिक धकाएर बोल्यो। मिल्ने खै के भन्नु, मिल्नु नमिल्नु भन्ने कस्तो हुन्छ? फाइदा अब केही छ र? त्यो तपाईँको निर्णय हो, मलाई त एकपल्ट सोधिदिन अनुरोध थियो र मात्रै। निर्णयको कुरा? गोविन्द किस्साँच्यो। त्यो मान्छेले अरू कुनै कुरा पर्खिरहन चाहेन। उसले पाइला सार्यो। अलिक वार उज्यालोसम्म तिनीहरू हाराहारी भएर हिँडेर आए। दुवैले परस्पर अनुहार नहेरी त्यहाँदेखि दुईतर्फी भिडमा छुटिएर मिसिन पुगे। पूजा सकेपछि आज पनि आधा रातमा गोविन्द घर पुग्यो। बिहान आइतबार परेको छ, ओछ्यानमै आमा सम्झाउन आइपुगिन् कुरा हिजोकै छन्। म त डाँड्छु त्यसलाई, मेरो घरको इज्जतको सवाल छ, मेरो छोराको शिर ढलेको छ, मेरो खर्च पात छ, थुप्रै के। भित्तापट्टि अनुहार फर्काएर गोविन्द ढल्किबस्यो। भित्तामा माटोको चर्किएको भित्ता छ, चर्किएको दागले बनाएको छ त्यहाँ नाना प्रकारका चित्रहरू। गोविन्द त्यही चर्किएको रेखाहरू जोडिबस्छ, विभिन्न आकारहरू सिर्जना गरिबस्छ। कुनै पनि आकारहरू सिङ्गा छैनन्, सार्थक र यथार्थ छैनन्। अनिदो र आलस्यले उसको मन उहिलिएको छ। एउटा अवचेतन मन बोकेर हिँडिरह्यो ऊ भित्र बाहिर। 1 महिनाका दिनहरूले गोविन्दको अनुहारलाई पहेँलो पात जस्तो बनाइदिएको छ। परिवार र साथीभाइले दिएका संवेदनाका फुलहरू ऊ ग्रहण गर्छ। प्रत्येकका कुराहरूलाई ऊ मानिलिन्छ। चल्दै आएको परम्परालाई उसले छोइदिनुपर्छ। एउटा अनिवार्यताको कोठाभित्र पसि पठाएको छ ऊ। हरेक स्थितिसित सम्झौता गर्न सक्ने आत्मबल हुनुपर्छ पुरुषमा। सरस्वती पूजा सेलाएको 5 हप्ता शनिबार बेलुकी 3 बजे निकै ठुलो भिड छ। भिड सुन्नेहरूका हेर्नेहरूका सबैका आँखामा उत्सुकता आएर बसिसकेको छ। कमनका 2 जना चौकीदारहरू छन्, केही बुढापाकाहरू पनि छन्। गाउँ समाजका धेरै प्रकारका झगडा समस्याहरूलाई यी चौकीदारहरूले सामाजिक न्याय अन्तर्गत मिलाएर साम्य गराउनु पर्दछ। समाजले दिएको उत्तरदायित्व हो। कनिष्ठ न्यायाधीशहरू यी चौकीदारहरू कमनका। उतापट्टिकाहरू पनि आएका छन्, चुपचाप छन्। सबैजना दोषग्रस्त फिका अनुहार लिएर बसेका छन्। निकै लामो पर्खाएपछि गोविन्दले प्रवेश गरे त्यहाँ। उसका गह्रौँ कदमहरू पुगेर अडियो छेउको चौकीमा। गोविन्द पट्टिकाहरू तातिएका छन्। अब कुरा थालौँ होला, हेड चौकीदारले हेऱ्यो र हेऱ्यो आफ्नो साथी चौकीदारलाई पनि। केही बेर वातावरणमा मौनता छायो। लौ बिरन भाइ, सबैको सामु भन, तिमीले गोविन्द भाइको स्वास्नी हरेर लगेको पक्का हो? हो, शिर निभाएर रे हल्ला बिरेनले। त्यो त सबैले देखिरहेकै छ, चरको सर आयो कुनाबाट गोविन्दकी आमाको। पातर्ने आज यहाँ आएको भए नि, आमाको रिस। हल्ला नगर्नुहोस्, नबोल्नुहोस् बिचमा कोही पनि, अर्को चौकीदारको चरको सर। उहिलेको रीति थाहा छ, हेड चौकीदार बोल्यो। बिरेन केही बोलेन। उहिले भए त काट्नु पो पर्थ्यो जार, अहिले पो गोविन्दकी क्षमा। समय पसेछ मान्छेको सामाजिक रीतिमा पनि। समय पसेपछि सबै कुराहरूको सिद्धान्त र व्यावहारिक मर्यादा पनि फ्यातुलो हुँदै जाँदो रहेछ। समय फ्यातुलो भएको कि समय सभ्य भएको, कतै मान्छेको विचार र व्यवहारको सामायिक परिस्कृति त होइन। अब के गर्छौ, दण्ड तिर्छौ? हेर्छौ? उदाले सोध्यो। मौन रह्यो बिरेन। फेरि हल्ला भयो। हल्ला दुवै पक्षमा छ, टाउकै पिछेको विचार छ, मुखै पिछेको सुझाव, व्यक्ति पछिको दण्ड रीतिको तरिका छ। हल्ला हल्ला हल्ला, स्पष्ट केही छैन। के कसले कसलाई के भन्दैछ बुझिँदैन। हल्ला नगर्नुहोस् हल्ला, दोस्रो चौकीदारको खिरिलो स्वर बिच बिचमा छ। हेड चौकीदार उठ्यो। तपाईँहरू हल्ला गर्ने कि कुरा मिलाउने? उसको धमिलो स्वर निस्यो। चक्क मन नभए गोविन्दपट्टि फर्केर बोल्यो, लु भाइ के विचार छ तिम्रो? गोविन्द चुपचाप छ, अन्यलमा छौ, समय सर्दैछ, उतापट्टि काने खुसी छ। एक क्षणमा उतापट्टिबाट झर्का थालमा रक्सीको बोतल र 1,000 रुपियाँ गोविन्दको अघिपट्टि राख्यो। गोविन्द बसिरहेकै छ। बिन्ती भाउ भयो उताबाट। जारको काकाले जुम्ले हात जोडेको छ, सबैलाई अनुरोध पनि गर्दैछन्। मेरो भतिजोबाट यस्तो काम भएको, हामी नानीको शिर उठाउँछौँ। गोविन्दबाट कुनै प्रतिक्रिया छैन। हुँदैन यतिले, गोविन्दको काका यतापट्टिबाट, हाम्रो गोविन्द सस्तो छैन। फेरि 100 थप्यो, जुम्ले हात त्यतिकै छ, कुरा सरेकै छैन, रुपियाँ थपिँदैछ, 1500 पुगेको छ थालमा, यताकाहरू कोही टसमा छैन। के विचार गर्यो भाइ? कुरा छिनिउनु तिमीबाटै छ, हेर्चौकीदार बोल्यो गोविन्दलाई हेरेर। मौन तर जिज्ञासा भुइँभरि छरेको छ। गोविन्द बिस्तारै उठ्यो र चौकीदारलाई हेरेर बोल्यो, मेरो भन्नु केही छैन, ताराको यो आफ्नो विचार हो। यति हो, मेरो छोरीले आमाको प्रवृत्तिलाई नदोहोऱ्याओस्। अन्त जारी खोतको कुरा नि? हेर्चौकीदारले फेरि सोध्यो। लिँदिन, यसको मर्यादा कहाँ बाँच्न सकेको छ र? व्यर्थै ढोङ मात्र हो। नारी आदर्शलाई नारीले नै त गहलत्याउँछ। तारा जस्तो नारीप्रति मेरो भन्ने केही छैन, गोविन्दले झर्को मान्दै भन्यो। हाम्रो सामाजिक रीति हो नि त, हेर्चौकीदार बोल्दैछ लगातार। मान्छे त पशु बन्दै गइरहेको समयमा समाज र सामाजिक रीतिको महत्त्व रह्यो र? त्यसो भए माफी दिन्छौ त? के फाइदा छ र? जे हुनु त भइसक्यो, नैतिकताको मृत्यु भइसकेको छ, विश्वास मरिसकेको छ। यसको निम्ति व्यक्ति जिम्मेवार छ, तारा नै जिम्मेवार छ। नारीले सामाजिक स्वतन्त्रताको कुप्रयोग गर्नु नै उमर्नु हो, गयल हुनु हो। गोविन्दले त्यसपछि बडो होसियारीसित थाल पछिल्लोतिर घचेटेर सारिदियो र आफू उठेर सरासर लाग्यो घरतर्फ। सबैले एक क्षण त उसैलाई गएको हेरिरहे। चौकीदारको आदेशमा थाल उठाइयो, सबै उठेर आफ्ना घरतिर लागे। के कुरा गरेको? गोविन्दले अस्पष्ट गाउँकाले कुरा गर्दै गए। गाउँभरि र कमनभरि कुरा चलिरह्यो। त्यही अस्पष्टताको नै कति दिनहरूसम्म लेखापढी केही नभएको सादा कागज अगलतिर राखेर चौकीदारलाई असमञ्जसमा परिरहे लामो प्रकारले। धन्यवाद। यो कथा पठनपछि म कवि सुभद्र बमजनज्यूबाट उहाँको अत्यन्त अर्को सुन्दर कविता सुन्न गइरहेका छौँ र उहाँलाई आमन्त्रण गर्छु।
1: धन्यवाद कवि कथाकार उदय थुलुङज्यूलाई, र म अर्को कविता फेरि पढ्न दिनुभएको निम्ति आभार व्यक्त गर्दै सुरु गरे। कविताको शीर्षक छ दार्जिलिङ टीलाई सुनको भाउ। दार्जिलिङ टीलाई सुनको भाउ, सखारै उठेर घर धन्दा सिध्याई चटारोसित घुमटोक्री बोकी हतारिँदै झटारिँदै जब उनी कामको बेलामा पुग्छिन्, दुःखका हजारौँ चोट सहेर असमयमै मुर्झाएका धनमाया मनमाया साइली र बिमलाहरूका धपक्क बलेका अनुहारहरू र पूर्वतिरको पहेँलो घाम उस्तै उस्तै लाग्छ। सखारै उठेर घर धन्दा सिध्याई चटारोसित घुमटोक्री बोकी हतारिँदै झटारिँदै जब उनी कामको बेलामा पुग्छिन्, दुःखका हजारौँ चोट सहेर असममै मुर्झाएका धनमाया मनमाया साइली र बिमलाहरूका धपक्क बलेका अनुहारहरू र पूर्वतिरको पहेँलो घाम उस्तै उस्तै लाग्छ। घर परिवार शाखा सन्तान आफन्त र छरछिमेकी औषधिमुलो सौदापात पँधेरो र कोठेबारी भरी आफू खण्ड खण्ड भएर अरूको दुःखमा दुख्दै अरूकै खुसीमा रमाउँदै कामको मेलोमा एकछिन अबेर पुग्दा मालिकको हाजिरा कटनीको धम्कीमा किञ्चित विचलित नभई चियाका बुट्टा स्याहार्ने पौरखी जोस र जागरहरू र झरीपछिको खुलेको आकाश एउटै एउटै लाग्छ। घर परिवार शाखा सन्तान आफन्त र छरछिमेकी औषधि मुलो सौदापात मधुरो र कोठेबारी भरी आफू खण्ड खण्ड भएर अरूको दुःखमा दुख्दै अरूकै खुसीमा रमाउँदै कामको मेलोमा एकछिन अबेर पुग्दा मालिकको हाजिरा कटनीको धम्कीमा किञ्चित विचलित नभई चियाका बुट्टा स्याहार्ने पौरखी जोस र जागरहरू र झरीपछिको खुलेको आकाश एउटै एउटै लाग्छ। रगत पसिना र परिश्रमको मोल मालिकको आश्वासनमा अल्झेको छ। शताब्दीदेखि थिचोमिचोले अझ बल्झेको छ पुर्खाको घाउ। पत्ती टिप्ने हातहरूलाई थाहा छैन चियाको भाउ। जे गर्दा नि हुन्छ, जसो गर्दा नि हुन्छ, कामको ज्याला माग्नेलाई आज यहाँ कसले सुन्छ? रगत पसिना र परिश्रमको मोल मालिकको आश्वासनमा अल्झेको छ। शताब्दीदेखि थिचोमिचोले अझ बल्झेको छ गोर्खाको घाउ। पत्ती टिप्ने हातहरूलाई थाहा छैन चियाको भाउ। जे गर्दा नि हुन्छ, जसो गर्दा नि हुन्छ, कामको ज्याला माग्नेलाई आज यहाँ कसले सुन्छ? शोषकको शासनलाई, शोषकको शासनलाई, उसको दमनलाई धेरै सहेकोले दार्जिलिङ टीलाई सुनको भाव चढेको छ। यसै र एउटै छ निदान, यसै र एउटै छ निदान, एउटै सरोकार, न्यूनतम रोजी, जमिनको पर्जापट्टा, स्थायीकरण, समान अधिकार, खटिखाने मेहनतीहरूको जन्मसिद्ध अधिकार। यसै र एउटै छ निदान, एउटै सरोकार, न्यूनतम।
2: अब पालो भएको छ समाचारको।
3: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसँग वार्ता गर्नुहुनेछ। दुई नेताहरूले ऊर्जा, सुरक्षा, व्यापार, लगानी, औषधि, स्वास्थ्य सेवा, यातायात र नवीकरणीय ऊर्जा लगायत विभिन्न क्षेत्रहरूमा सहयोग बढाउने बारेमा छलफल गर्नेछन्। राष्ट्रपति डेल्सी रोड्रिगेज 5 दिने भारत भ्रमणमा हिजो नयाँ दिल्ली आइपुग्नु भएको छ। उहाँसित उच्च स्तरीय प्रतिनिधि मण्डल पनि सामेल छ। भेनेजुएला प्रतिनिधिमण्डलले भारतको ऊर्जा, औषधि र अटोमोबाइल क्षेत्रसँग सम्बन्धित धेरै प्रतिष्ठानहरूको भ्रमण गर्नेछ। यसको उद्देश्य भारतको प्राविधिक र औद्योगिक क्षमताहरू बुझ्नु र सहयोगका लागि नयाँ बाटोहरू खोज्नु हो। प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा आजदेखि ब्रिक्स सांस्कृतिक कार्य समूहको दोस्रो बैठक शुरू हुनेछ। दुई दिनसम्म चल्ने यस बैठकमा चीन, ब्राजिल, मिश्र, इथियोपिया अनि इन्डोनेसिया सहित 11 देशका प्रतिनिधिहरूले भाग लिनेछन्। बैठकमा वरिष्ठ राजनयिक, नीति निर्माता अनि संस्कृति विशेषज्ञ सांस्कृतिक सहयोगलाई बढावा दिने अनि आपसी साझेदारीलाई बलियो गर्नेमा विचार विमर्श गर्नेछ। G20 बैठकहरूको सफल आयोजनापछि वाराणसीले एकपल्ट फेरि महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रमको आयोजन गरिरहेको छ। गृहमन्त्री अमित शाहले आज मेघालयको सिलङमा उत्तर पूर्वी परिषदको 73 पूर्ण सत्रको अध्यक्षता गर्नुहुनेछ। बैठकमा पूर्वोत्तर क्षेत्रको विकाससित जोडिएको विभिन्न मुद्दा अनि परियोजनाहरूको प्रगतिको समीक्षा गरिनेछ। बैठकमा पर्यटन, कृषि एवं बागवानी, निवेश, खेल, बुनियादी ढाँचा, सम्पर्क सुविधा अनि हस्तशिल्प जस्ता क्षेत्रहरूमा चर्चा हुनेछ। यसका साथै पूर्वोत्तर क्षेत्रको समग्र विकासका लागि तयार गरिएको नर्थ इस्ट भिजन प्लान 2047 पनि विचार विमर्श गरिनेछ। बैठकमा पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्धिया, राज्य मन्त्री सुकान्त मजुमदार, पूर्वोत्तरका सबै 8 राज्यका राज्यपाल, मुख्यमन्त्री, उत्तर पूर्वी परिषद सदस्य अनि केन्द्र एवं राज्य सरकारका वरिष्ठ अधिकारी उपस्थित रहने छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीहरूलाई नियमित रूपले योग गर्ने आग्रह गर्नुभयो। एक संस्कृत श्लोक साझा गर्दै उहाँले भन्नुभयो, योगको नियमित अभ्यासले शरीर स्वस्थ अनि मन शान्त रहनेछ। प्रधानमन्त्रीले भन्नुभयो, योगलाई दैनिक जीवनको हिस्सा बनाएर सन्तुलित, स्वस्थ अनि ऊर्जावान जीवन जिउन सकोस्। तेलङ्गानाले जर्मनीको युथुरिगिया राज्यसित एक सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ। यो सम्झौता प्रौद्योगिकी, कौशल प्रशिक्षण, स्टार्टअप अनि जीव विज्ञानमा केन्द्रित छ। युथुरिगियाका मन्त्री प्रमुख मारियो बोगटले हैदराबादमा मुख्यमन्त्री ए रेवन्त रेड्डीसित भेट गर्नुभयो। बोगटले तेलङ्गानाको आर्थिक वृद्धिको सराहना गर्दै भारतमा प्रगति अनि नवाचारको अग्रणी केन्द्र बताउनुभयो। मुख्यमन्त्री रेवन्त रेड्डीले एआईका लागि उपयुक्त कौशल प्रशिक्षण कार्यक्रमहरूको आवश्यकतामाथि बल दिनुभयो। उहाँले तेलङ्गानाले जर्मनी, जापान अनि दक्षिण कोरिया जस्ता देशका लागि श्रमिकहरूलाई प्रशिक्षित गर्न चाहेको छ। भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले प्रस्तावित भारत अमेरिका अन्तरिम व्यापार सम्झौताको 99% काम पूरा भएको बताउनु भएको छ। अमेरिकी संसदको विदेश मामला समिति समक्ष सुनवाई अवधि रुबियोले भारतलाई हिन्द प्रशान्त क्षेत्रमा अमेरिकाको महत्वपूर्ण रणनीतिक साझेदार बताउनुभयो। उहाँले भन्नुभयो, हालैमा भारत यात्रा अवधि क्वाड देशहरू भारत, अमेरिका, जापान अनि अस्ट्रेलियाका प्रतिनिधिहरूसित चर्चा भयो। रुबियोले भन्नुभयो, क्वाड देश अब केवल बातचीतसम्म सीमित छैन तर हिन्द प्रशान्त क्षेत्रमा समुद्री सहयोग सहित धेरै ठोस परियोजनाहरूमा मिलेर काम गरिरहेको छ। अमेरिकी प्रतिनिधि सभाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरान विरूद्ध थप सैन्य कारवाही गर्नबाट रोक्ने उद्देश्यले एउटा प्रस्ताव पारित गरेको छ। यो प्रस्ताव 215-208 मतले पारित भयो, जसमा 4 रिपब्लिकन सांसदहरू डेमोक्रेटिक पार्टीमा सामेल भए। यो चौथो पटक हो जब सदनले ट्रम्पको युद्ध सम्बन्धी शक्तिहरू सीमित गर्ने प्रयास गरेको हो। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार 11:05 मिनट प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

तपाईँहरू सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ 100.2, साथमा न्युज अन एआईआर एपमा पनि. अहिले समय बिहानको 10:05 भइसकेको छ र हामी तपाईँलाई स्वागत गर्छौँ हाम्रो विशेष कार्यक्रम हेलो खरसाङमा, जहाँ आज हामी तपाईँलाई मौसम अपडेट, ट्राफिक जानकारी तथा केही रोचक तथ्यहरू प्रदान गर्नेछौँ. विशेष रूपमा हामीले तपाईँका लागि हिन्दी चलचित्रका सुन्दर गीतहरू पनि प्रस्तुत गर्नेछौँ.

कार्यक्रम सुरु गर्नभन्दा अघि हामी यो मिठो भनाइको साथ कार्यक्रम हलो खरसाङ सुरुवात गर्नेछौँ। गौतम बुद्ध भन्नुहुन्छ, हामी आज जे छौँ त्यो हाम्रो सोचको परिणाम हो। हाम्रो जीवन हाम्रो विचारबाट निर्माण हुन्छ। यदि मानिसले शुद्ध र सकारात्मक सोच राख्छ भने सुख उसलाई कहिले नछोड्ने छायाले पछ्याउँछ। क्रोधलाई क्रोधले होइन, प्रेम र करुणाले मात्र जित्न सकिन्छ। शान्ति बाहिर खोजेर पाइँदैन, यो त आफ्नै मनभित्रबाट सुरु हुन्छ। त्यसैले आफूलाई चिन्नुहोस्, आफ्नो मनलाई नियन्त्रण गर्नुहोस् र सत्य तथा करुणाको मार्गमा अघि बढ्नुहोस्। यही नै सुखी, सफलता र अर्थपूर्ण जीवनको आधार हो।

भर्खरै यहाँले सुन्नुभयो बागी सार चलचित्रबाट रहेको यो गीत जोस परार अनि परम्परा तण्डकको युगल आवाजमा. अब कुरा गरौँ आज विशेषको. आज हो अन्तर्राष्ट्रिय निर्दोष बाल बालिका आक्रमण पीडित दिवस. प्रत्येक वर्ष जुन 4 तारिकका दिन अन्तर्राष्ट्रिय निर्दोष बाल बालिका आक्रमण पीडित दिवस मनाइन्छ. यस दिवसको स्थापना सन् 1982 युनाइटेड नेसन्स महासभाले गरेको हो. प्रारम्भमा युद्ध र सशस्त्र द्वन्द्वका कारण पीडित बनेका बालबालिकाप्रति ध्यान आकर्षण गराउने उद्देश्यले यो दिवस सुरु गरिएको थियो. समयसँगै यसको दायरा विस्तार हुँदै गएको छ र आज यो दिवस संसारभरका सबै प्रकारका हिंसा, शोषण, दुर्व्यवहार, उत्पीडन तथा आक्रमणका कारण पीडित भएका बालबालिकाको अधिकार र सुरक्षासँगै सम्बन्धित विषयलाई उजागर गर्ने अवसरको रूपमा मनाइन्छ. बालबालिका राष्ट्रका अमूल्य सम्पत्ति तथा भविष्यका कर्णधार हुन्. उनीहरूलाई सुरक्षित वातावरणमा हुर्किने, शिक्षा प्राप्त गर्ने, स्वस्थ सेवा पाउने तथा आफ्नो क्षमता विकास गर्ने अधिकार छ. तर विश्वका धेरै स्थानहरूमा युद्ध, हिंसा, गरिबी, बालश्रम, मानव बेचबिखन, घरेलु हिंसा तथा विभिन्न प्रकारका दुर्व्यवहारका कारण लाखौं बालबालिकाको बाल्यकाल प्रभावित भइरहेको छ. यस्ता घटनाले बालबालिकाको शारीरिक, मानसिक तथा भावनात्मक विकासमा गम्भीर असर पुर्याउँछ. यस दिवसले बालबालिका विरूद्ध हुने सबै प्रकारका हिंसा र आक्रमण अन्त्य गर्न सरकार, सामाजिक संस्था, समुदाय तथा अभिभावकहरूको साझा जिम्मेवारी रहेको सन्देश दिदछ. साथै बाल अधिकारको संरक्षण, बाल मैत्री वातावरणको निर्माण तथा प्रत्येक बाल बालिकालाई सम्मान र अवसर प्रदान गर्ने प्रतिबद्धतालाई अझ सुदृढ बनाउने अवसर पनि प्रदान गर्दछ. आजको दिनले हामीलाई प्रत्येक बालबालिकाको मुस्कान, सुरक्षा र उज्जवल भविष्य सुनिश्चित गर्ने प्रेरणा दिदछ अनि बालबालिकामाथि हुने कुनै पनि प्रकारको हिंसा स्वीकार्य छैन भन्ने सन्देश फैलाउँदै उनीहरूको अधिकारको रक्षा र कल्याणका लागि सबैले हातेमालो गर्नु आवश्यक छ. सुरक्षित, शिक्षित र सशक्त बालबालिकाले मात्र समृद्ध र शान्तिपूर्ण समाज निर्माण गर्न सक्छन्। त्यसैले अन्तर्राष्ट्रिय निर्दोष बालबालिका आक्रमण पीडित दिवसले बालबालिकाको सुरक्षा र सम्मानप्रति हाम्रो प्रतिबद्धतालाई पुनः स्मरण गराउँदछ.

सुरक्षित यात्रा र दुर्घटना मुक्त समाज निर्माणका लागि ट्राफिक नियमको पालना गर्नु प्रत्येक नागरिकको कर्तव्य हो। सडक प्रयोग गर्दा पैदल यात्री, साइकल चालक, मोटरसाइकल चालक तथा सवारी चालक सबैले ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्नुपर्छ। सवारी चलाउँदा अनिवार्य रूपमा सिट बेल्ट र हेलमेटको प्रयोग गर्नुपर्छ। मदिरा सेवन गरी वा लागू पदार्थको प्रभावमा सवारी चलाउनु हुँदैन। निर्धारित गति सीमाभित्र रहेर सवारी चलाउनुपर्छ र मोबाइल फोन प्रयोग गर्दै सवारी चलाउने कार्यबाट टाढा रहनुपर्छ। ट्राफिक बत्ती, सडक संकेत तथा ट्राफिक प्रहरीका निर्देशनहरूको सम्मानपूर्वक पालना गर्नुपर्छ। सडक पार गर्दा जेब्रा क्रसिङको प्रयोग गरौं। हिँड्ने क्रममा सडकमा अनावश्यक रूपमा दौडधूप नगरौं। विद्यालय क्षेत्र, अस्पताल क्षेत्र तथा भीडभाड हुने स्थानहरूमा विशेष सावधानी अपनाऊ। सवारी चालकले पैदल यात्री, बालबालिका, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरूप्रति संवेदनशील बन्नुपर्छ। याद राखौ, ट्राफिक नियम उल्लङ्घन गर्दा केवल कानूनी कारवाही मात्र होइन, अमूल्य मानवीय जीवन समेत जोखिममा पर्न सक्छ। त्यसैले ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा गरौं र सभ्य तथा जिम्मेवार नागरिकको परिचय दिऊं।

हेलो खरसाङको समय पनि समाप्त भइसकेको छ. यहाँहरूले सुन्नुभयो विभिन्न रोचक कार्यक्रमहरू, जस अन्तर्गत यहाँहरूले हिन्दी चलचित्रका गीतहरू पनि सुन्नुभयो विभिन्न कलाकारको आवाजमा. र अबको केही क्षणमा कार्यक्रम हाम्रो सरोकार अन्तर्गत विषय रहनेछ नानीहरू आशाको किरण सम्बन्धी. साथमा सुन्नुहुनेछ विभिन्न हिन्दी फिल्मी गीतहरू पनि.

एफएम 103.5 मेगाहर्जको तरंगमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला बिहानीको 10:30 अनि 55 सेकेन्ड भइरहेछ। र अब हाम्रो सरोकारमा नानीहरू आशाको किरण विषयमाथि केही जानकारी राखिरहेका छौं, साथै केही सांगीतिक प्रस्तुतिहरू पनि सुनिरहेका छौं।

कार्यक्रमको प्रथम प्रस्तुति कलियुग फिल्मबाट गुञ्जनेश्वर छ राहत फतेह अली खानको, जहाँ संगीत हामी पाउँछौ रोहिलीको अनि शब्द सहित क्वात्रीको।

नानीहरू कुनै पनि समाज, राष्ट्र र विश्वको भविष्य हुन्। उनीहरूमा नयाँ सोच, सृजनशीलता, ऊर्जा र असीम सम्भावना हुन्छ। त्यसैले नानीहरूलाई आशाको किरण भनिन्छ। जसरी सूर्यको किरणले अन्धकार हटाएर उज्यालो ल्याउँछ, त्यसरी नै बालबालिकाले समाजमा नयाँ आशा, प्रगति र समृद्धिको सम्भावनालाई ल्याउँछन्।

बाल बालिकाको उचित शिक्षा, स्वास्थ्य, सुरक्षा र पालन पोषणले उनीहरूको व्यक्तित्व विकास हुन्छ। जब उनीहरूले राम्रो वातावरण, माया र अवसर प्राप्त गर्छन् तब उनीहरू जिम्मेवार, सक्षम र नैतिक नागरिक बन्न सक्छन्। यस्ता नागरिकहरूले भविष्यमा देशको विकास, शान्ति स्थापना र सामाजिक सुधारमा महत्वपूर्ण योगदान पुर्याउँछन्। नानीहरूमा रहेको प्रतिभा, सपना र उत्साहले समाजलाई अगाडि बढ्न प्रेरित गर्छ। उनीहरू वैज्ञानिक, शिक्षक, डाक्टर, कलाकार, नेता वा अन्य कुनै क्षेत्रमा सफल भई राष्ट्रको गौरव बढाउन सक्छन्। त्यसैले नानीहरूको संरक्षण, शिक्षा र विकासमा लगानी गर्नु भनेको उज्जवल भविष्यको निर्माण गर्नु हो।

हामी जानकारी दिइरहेका छौ नानीहरू आशाको किरण विषयमाथि साथै केही सांगीतिक प्रस्तुतिहरू पनि राखिरहेका छौ र आजको यस कार्यक्रममा यहाँको साथमा छु म वृषिला हजुरलाई थाहा भएकै कुरा हो कि जब कुनै नानी जन्मिन्छन् उसीसँगै परिवारमा नयाँ सपना नयाँ आशा र नयाँ खुसीको सुरुवात हुन्छ नानीहरूको मुस्कानले घरलाई उज्यालो बनाउँछ उनीहरूको निष्कपट व्यवहारले मानिसहरूलाई प्रेम दया र मानवताको पाठ सिकाउँछ

संयुक्त राष्ट्र संघको बाल अधिकार र महासन्धिले प्रत्येक बाल बालिकालाई केही आधारभूत अधिकार प्रदान गरेको छ। बाँच्न पाउने अधिकार, शिक्षा प्राप्त गर्ने अधिकार, स्वास्थ्य सेवाको अधिकार, सुरक्षा र संरक्षणको अधिकार, आफ्नो विचार व्यक्त गर्ने अधिकार, मनोरञ्जन तथा खेलकुदको अधिकार, यी अधिकारहरूको सुनिश्चितता गर्नु परिवार, समाज र राज्य सबैको दायित्व हो।

प्रिय श्रोताहरू, नानीहरू केवल हाम्रो भविष्य होइनन्, उनीहरू वर्तमानका पनि महत्वपूर्ण हिस्सा हुन्। उनीहरूको मुस्कानमा आशा छ, उनीहरूको सपनामा भविष्य छ, र उनीहरूको सफलतामा राष्ट्रको समृद्धि लुकेको छ। यदि हामीले आजका बालबालिकालाई सही शिक्षा, स्वास्थ्य, सुरक्षा, माया र अवसर दिन सक्यौँ भने भोलिको समाज अझ सुन्दर, समृद्ध र मानवीय बन्नेछ। आउनुहोस्, हामी सबै मिलेर बालबालिकाको अधिकारको रक्षा गरौं, उनीहरूको प्रतिभालाई सम्मान गरौं र उज्जवल भविष्य निर्माणमा योगदान पुर्याउं, किनभने वास्तवमै नानीहरू आशाको किरण हुन्, उनीहरू नै भोलिको सुनौलो भविष्यको निर्माता हुन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसँग वार्ता गर्नुहुनेछ। दुई नेताबीच ऊर्जा सुरक्षा, व्यापार तथा लगानी, औषधि, स्वास्थ्य सेवा, यातायात र नवीकरणीय ऊर्जा लगायत विभिन्न क्षेत्रमा सहयोग बढाउने विषयमा चर्चा हुनेछ। बिहारको मुजफ्फरपुरमा एक निजी अस्पतालमा आग लागि हुँदा तीनजनाको मृत्यु हुनका साथै कैयौं घाइते भएका छन्। जिल्ला मेजिस्ट्रेट सुब्रत कुमार सेनले मृत्यु भएको पुष्टि गर्नुहुँदै धेरै बिरामीको अवस्था गम्भीर रहेको जानकारी दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले नियमित योग गर्न देशवासीलाई आग्रह गर्नुभएको छ। उहाँले नियमित योगको अभ्यासले शरीर स्वस्थ र मनलाई शान्त राख्ने बताउनुभयो। योगलाई दैनिक जीवनको हिस्सा बनाएर सन्तुलित, स्वस्थ र ऊर्जावान जीवन जिउन सकिने प्रधानमन्त्रीले बताउनुभयो। बंगलादेशमा दादुराको प्रकोप गम्भीर बन्दै गएको छ। स्वास्थ्य सेवा महानिदेशालयका अनुसार गत 24 घण्टामा थप 7 बालबालिकाको मृत्यु भएपछि दादुराका कारण मृत्यु हुनेको संख्या 601 पुगेको छ। मौसम विभागले आज केरला र माहेमा भारी वर्षाका लागि ओरेन्ज अलर्ट जारी गरेको छ। अण्डमान अनि निकोबार द्वीप समूह, अरूणाचल प्रदेश, आसाम, मेघालय, कर्नाटक, कोंकण अनि गोवा, लक्षद्वीप, पश्चिम बंगाल, सिक्किम, तामिलनाडू, पुडुचेरी र उत्तराखण्डमा पनि वर्षाको सम्भावना रहेको जनाएको छ। मंगोलियामा जारी उलनबटार ओपन वरियता सिरिज प्रतियोगितामा भारतीय कुस्ती खेलाड़ीले आफ्नो पहिलो खेल शुरू गरिरहेका छन्। 4 दिनसम्म चल्ने प्रतियोगितामा भारतीय खेलाड़ीहरूले पुरूष फ्रीस्टाइल, महिला कुस्ती र ग्रीको रोमन कुस्तीमा स्पर्धामा भाग लिनेछन्।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं र अब यहाँहरू अघि राखिरहेका छौं विविध कलाकारको स्वरमा केही आधुनिक गीतहरू कार्यक्रम स्वर माधुरीमा। तौनो श्रोता कार्यक्रमको प्रथम कोशीली स्वीकार्नुहोस् नम्रता बलको आवाजमा।

एफएमए 3.5 मेगाहर्जको तरंगमा श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र रैली प्रसारण भइरहेको छ विविध कलाकारको स्वरमा केही आधुनिक गीतहरू कार्यक्रम स्वर माधुरीमा त यसै क्रममा अब स्वीकार्नुहोस् कार्यक्रमको अघिल्लो प्रस्तुति अनुपमा प्रधानको स्वरमा

कार्यक्रम स्वरमाधुरीमा भर्खरै यहाँले सुन्नुभयो विविध कलाकारको स्वरमा केही आधुनिक गीतहरू। यो प्रसारण हो आकाशवाणी खरसाङको र अब प्रस्तुत छ बंगला संगीतको कार्यक्रम गीताञ्जली अन्तर्गत नजरुल गीती कमलिका चट्टोपाध्यायको स्वरमा।

भर्खरै प्रस्तुत थियो बंगला संगीतको कार्यक्रम गीताञ्जली अन्तर्गत नजरुल गीति। यो प्रसारण हो आकाशवाणी खरसाङको र बगो केही क्षणमा आकाशवाणी दिल्ली केन्द्रको समाचार रिले गरिसकिरहेका छौं।

नमस्कार आदरणीय श्रोतागण, समाचारको प्रसारणपछि हजुरहरूलाई पुनः स्वागत गर्दछौ आकाशवाणीको खरसाङ केन्द्रमा FM 103.5 MHz। र श्रोता बा पालो भएको छ हजुरकै फरमाइसमा रहेका फिल्मी गीतहरूलाई सुन्ने कार्यक्रम तपाईँको अनुरोधमा। र आजको यस कार्यक्रममा हजुरको साथमा छु म प्रशीला। तउनो श्रोता, केही ढिलाइ नगरी सुनौ कार्यक्रमको यो प्रथम प्रस्तुति वान्टेड फिल्मबाट गुञ्जनेश्वर छ सानानी श्रेया घोषालको। र यस गीतलाई सुन्न चाहने हाम्रो श्रोताहरू हुनुहुन्छ बरी खन्जरपुर भागलपुरबाट गुलफराज आलम, बेगम समा आरा, दोस्त जमलुद्दिन, यसरी नै शाह मार्केट भागलपुरबाट सिटिजन मास्टर हुसेन मास्टर, डिएनसिंह रोड भागलपुरबाट अर्फरोज आलम, वक्रत आलम, सदा भाई, मेन रोड राजविराज नेपालबाट मोहम्मद अताउल्लास, बेगम जिनत जहाँ, सोनी प्रवीण अनि इम्तिहाज आलम, सल्लरे सोक्ना नेपालबाट अरुण कुमार शर्मा, रेणु देवी शर्मा, राहुल कुमार शर्मा, वन्दना कुमारी, प्रियङ्का कुमारी अनि शर्मा परिवारका सम्पूर्ण सदस्यहरू, कोटमा नारायणपुर बाबापट्टी बलियाबाट ओम प्रकाश राई, उषा राई, अमित कुमार राई, ह्याप्पी राई, द्विवेदी निवेदा जिल्ला गाजीपुरबाट प्रतीक राई, रोशनी राई अनि प्राञ्जल राई, यसरी नै कमला बालुजा, मधु बालुजा, सागर बालुजा, सतना मध्यप्रदेशबाट उमङ मालिक, आकांक्षा मालिक अनि माही मालिक, बक्सर बिहारबाट सरफुद्दिन अन्सारी, फातिमा खातुन अन्सारी, असलम अन्सारी, अक्रम अन्सारी, अल्ताप अन्सारी, डुमाराम बिहारबाट डब्लु अन्सारी, सोनम अदिबा, वसिम अन्सारी, सारिमपुर बक्सरबाट राज एसटी अन्सारी, आसमा खातुन अन्सारी, अफ्ताप अन्सारी, मेहताप अन्सारी, मेरज अन्सारी, कल्लु अनि मल्लु अन्सारी। त आउनुहोस् यहाँकै फरमाइसमा स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम प्रस्तुति।

एफएम 103.5 मेगाहर्जको तरंगमा श्रोताले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र अहिले प्रसारण भइरहेछ फरमाइसी फिल्मी गीतहरूको कार्यक्रम तपाईँको अनुरोधमा र आजको यस कार्यक्रममा यहाँको साथमा छु म प्रशीला त हुनुहोस् यही फिल्मी गीतको क्रमलाई निरन्तरता दिँदै अब सुनाउन लागिरहेका छौं कार्यक्रमको यो अघिल्लो प्रस्तुति किक फिल्मबाट गुञ्जनेश्वर छ मोहम्मद इरफानको यहाँकै रोजाइमा लुधियाना पंजाबबाट अमरजीत सोनम कौर परमजीत आदिपा कौर बिहारी कोलोनीबाट वलीउल्लास फकीर डब्लू उल्लास फकीर प्रवीण आसमा फकीर बुलंदशहरबाट वली अन्सारी फर्जू वली अन्सारी अनि फर्जी वली अन्सारी कटिहार जिल्ला रायपुर पञ्चायत बिजुली गाउँबाट विमल ऋषि कमल श्यामलाल ऋषि चन्दन अनि पंकेश्वर ऋषि यसरी नै महादेव घाट अमलेश्वरबाट डोमन ठाकुर सुमन मिथिलेश तारिणी सुरज ठाकुर ज्योति रियांश ठाकुर अनि गुरिया ठाकुर गर्ल्स स्कूल रोड मनिहारीबाट अवधेश गुप्ता नीलू विलासराज अनि वंशराज कटिहार बिहारबाट राजेश भारती बीवा रानी प्रिया भारती आदित्य भारती प्रेरणा भारती प्रगति शिवम अनि भारती परिवारका अन्य सदस्यहरू यसरी नै गोलाबजार बक्सरबाट श्रद्धानन्द आर्य अभयनन्द आर्य परमानन्द आर्य पंकज प्रमोद रोहित अनि मोहित ताउनोस यहाँकै फरमाइसमा स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति

त श्रोता कार्यक्रमको अन्ततिर हामी आइसकेका छौँ, यसैले अब स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति कमिने फिल्मबाट गुञ्जनेश्वर छ मोहित चौहानको। यहाँकै फरमाइसमा मजेतपुर पुरपटोला भागलपुरबाट राजु खान, जागिर खान, शब्दमणि जानम, यसरी नै रङ्गिनी छत्तिसगढबाट दिनेश वर्मा, करुणा वर्मा, लक्षणपुरबाट विश्वनाथ साहु, जतुका किशनपुरबाट आलम दिलकर, शबना नाच, रिजवान राही, इमरान राजा, आलम शेख अनि शबना आलम, यसरी नै न्यू चम्टा चिया बगान गिर्जालाइनबाट त्वर्क त्रुस एका, स्वर्णलता एका, श्रद्धा, अनिरुद्ध, डोमियन, जुलियन एका, चार्ल्स एका, साथै झाउगुडी बस्तीबाट विमल खगडिया, मीना, सुचिता खगडिया, सानिया अनि निलु खगडिया, पुराना तालाब डुमारामबाट वालिउला अन्सारी, आसमा नाच अन्सारी, सारिमपुर बक्सरबाट सरफुद्दिन अन्सारी, फातमा नाच अन्सारी अनि समी अन्सारी, गडिया मोजे उस्तुबाट प्रदीप कुमार मण्डल, आशिष मण्डल, कुन्दन, करिना कुमारी, पूजा कुमारी, आरती कुमारी अनि सुनिता देवी, मेहरनगर मर्खेर महाराष्ट्रबाट अभिजित गवाकर, सरिता, सिद्धान्त गवाकर, वार्ड नम्बर 12 रामपुरबाट सवना प्रवीण, साहिना प्रवीण, तमना बेगम, रकिब, कमरान अनि फरान आलम। ताउनोस यहाँको रोजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति।

हवस् त श्रोता, यस गीतको अन्त साथै आजको फरमाइसी फिल्मी गीतहरूको कार्यक्रम तपाईँको अनुरोधलाई हामी यही अन्त गर्दै हजुरबाट विदा चाहन्छु। नमस्ते, राम्रो अघिल्लो कार्यक्रम रहेको छ पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम।

0: यो प्रसारण हो आकाशवाणी खरसाङको र अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि गुजरात र दमनको भ्रमण गर्नुहुनेछ। उहाँले सुरतमा सड़क, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड़ रुपियाँ भन्दा अधिक राशिको धेरै विकास परियोजनाहरूको लोकार्पण र शिलान्यास गर्नुहुनेछ। श्री मोदीले सुरतमा 200 पलङको ईएसआईसी अस्पतालको पनि उद्घाटन गर्नुहुनेछ, जसले प्रमुख विशिष्टताहरूमा आधुनिक माध्यमिक स्वास्थ्य सेवा प्रदान गर्दछ। प्रधानमन्त्री श्री मोदीले गुजरात सरकार का आधुनिक विद्युत वितरण उन्नयन, उन्नत फोहोर डिस्पोजल र प्रशोधन बुनियादी ढाँचा सहित धेरै महत्वपूर्ण पहलहरूको पनि उद्घाटन गर्नुहुनेछ। साँझ प्रधानमन्त्री श्री मोदीले दमनको यात्रा गर्नुहुनेछ र लगभग 2,970 करोड़ रुपियाँको विकास परियोजनाहरूको शिलान्यास गर्नुहुनेछ। यी परियोजनाहरू स्वास्थ्य सेवा, नागरिक उड्डयन, पर्यटन, बुनियादी ढाँचा विकास, सम्पर्क र जनकल्याण लगायत विभिन्न क्षेत्रहरूमा फैलिएका छन्। प्रधानमन्त्री श्री मोदीले नमो एयरपोर्टको नयाँ टर्मिनल भवन र नमो अस्पताल सहित लगभग 1,340 करोड़ रुपियाँका परियोजनाहरूको उद्घाटन र लोकार्पण गर्नुहुनेछ। नयाँ विमानस्थल टर्मिनलले क्षेत्रीय हवाई सम्पर्कलाई उल्लेखनीय रूपमा बढाउनेछ र यस क्षेत्रको आर्थिक वृद्धिलाई सहयोग पुर्याउनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी र भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेज बीच आज नयाँ दिल्लीमा बैठक हुनेछ। यस चर्चामा भारत भेनेजुएला सम्बन्धको पूर्ण आयाम समावेश हुनेछ र ऊर्जा, सुरक्षा, व्यापार र निवेश, औषधि, स्वास्थ्य सेवा, यातायात र नवीकरणीय ऊर्जाका क्षेत्रहरूमा थप सहयोगका लागि मार्गहरूको खोजी गरिनेछ। रोड्रिगेज भारतको 5 दिवसीय भ्रमणमा हिजो नयाँ दिल्ली आइपुग्नु भएको छ। उहाँका साथ विदेश मामिला, अर्थव्यवस्था तथा वित्त, विज्ञान तथा तकनिकी, संचार तथा सूचना तथा यातायात मन्त्रीको प्रतिनिधिमण्डल पनि रहेको छ। रोड्रिगेजले यसअघि 2015 विदेश मन्त्रीको रूपमा वर्ष 2019, 2023, 2024 र 2025 उपराष्ट्रपतिको रूपमा भारतको भ्रमण गर्नुभएको थियो। भेनेजुएलाको प्रतिनिधिमण्डलले भारतको प्राविधिक र औद्योगिक क्षमताहरूको बारेमा अन्तर्दृष्टि प्राप्त गर्न र सहयोगको अवसरहरू पत्ता लगाउन ऊर्जा, फार्मास्युटिकल्स र अटो क्षेत्रसँग सम्बन्धित धेरै साइटहरूको भ्रमण गर्नेछ। भारत ऊर्जा र लगानीको क्षेत्रमा भेनेजुएलाको महत्वपूर्ण साझेदार रहँदै आएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले भारत र लाओ पीडीआर बीच घनिष्ठ सभ्यतागत सम्बन्ध रहेको बताउनु भएको छ, जुन बौद्ध धर्म र रामायणको साझा विरासतमा प्रतिबिम्बित हुन्छ। उहाँले अझ भन्नुभयो, यस वर्ष दुवै देशले कूटनैतिक सम्बन्ध स्थापनाको 17 वर्षगाँठ मनाइरहेका छन्, जुन द्विपक्षीय सम्बन्धको लागि एक महत्वपूर्ण उपलब्धि हो। लाओ पीडीआरका उपप्रधान तथा विदेश मन्त्री थोङ सावन फोम्बिहानेलाई हिज राष्ट्रपति भवनमा स्वागत गर्नुहुँदै राष्ट्रपति मुर्मूले अक्टोबर 2024 प्रधानमन्त्री नरेन्द्र मोदीले आसियानसँग सम्बन्धित शिखर सम्मेलनमा भाग लिन लाओ पीडीआरको भ्रमण गर्नुभएको उल्लेख गर्नुभयो। भ्रमणका क्रममा धेरै सम्झौताहरू सम्पन्न भएका छन्, जसले दुई देश बीचको सहयोगलाई नयाँ गति दिएको छ। राष्ट्रपति मुर्मूले भन्नुभयो, भारत र लाओ पीडीआर बीचको द्विपक्षीय व्यापार बढेको छ, तर व्यापार र निवेशमा थप प्रगतिको लागि पर्याप्त सम्भावना छ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई नियमित योग गर्न आग्रह गर्नुभएको छ। उहाँले नियमित योगको अभ्यासले शरीर स्वस्थ र मनलाई शान्त राख्ने बताउनु भएको छ। उहाँले योगलाई दैनिक जीवनको हिस्सा बनाएर सन्तुलित, स्वस्थ र ऊर्जावान जीवन जिउन सकिने बताउनु भएको छ। गृहमन्त्री अमित शाहले आज मेघालयको शिलङमा पूर्वोत्तर परिषदको 73 पूर्ण सत्रको अध्यक्षता गर्नुहुनेछ। बैठकमा उत्तर पूर्वी क्षेत्रको विकाससँग सम्बन्धित विभिन्न मुद्दा र परियोजनाहरूको प्रगतिको समीक्षा गरिनेछ। बैठकमा पर्यटन, कृषि तथा बागवानी, निवेश, खेल, बुनियादी ढाँचा विकास, सम्पर्क सञ्जाल विस्तार, हस्तकलाका विषयमा चर्चा हुनेछ। यसका साथै पूर्वोत्तर क्षेत्रको समग्र विकासका लागि तयार भइरहेको नर्थ इस्ट भिजन प्लान 2047 बारे पनि चर्चा गरिनेछ। बैठकमा पूर्वोत्तर क्षेत्र विकास मन्त्री श्री ज्योतिरादित्य सिन्धिया, राज्यमन्त्री सुकान्त मजुमदार, सबै 8 पूर्वोत्तर राज्यहरूका राज्यपालहरू, मुख्यमन्त्रीहरू, पूर्वोत्तर परिषदका सदस्यहरू र केन्द्र र राज्य सरकारहरूका वरिष्ठ अधिकारीहरूले भाग लिनेछन्। महाराष्ट्रमा भारतीय जनता पार्टी, शिवसेना र कांग्रेसको महायुति गठबन्धनले विधान परिषद चुनावका लागि 17 उम्मेद्वारको नाम घोषणा गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 2:40 विविध खबरहरूका साथ अघिल्लो संस्करण लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब प्रस्तुत छ केही लोक तथा आधुनिक गीतहरू। तौनो श्रोता कार्यक्रमको प्रथम कोशीले स्वीकार्नुहोस् कुमार कान्छा अनि रनु थापाको स्वरमा जहाँ शब्द अनि संगीत छ बीबी विश्वकर्मको।

0: लोक तथा आधुनिक गीतहरूको प्रसारणपछि श्रोता बाब पालो समाचारको
1: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि गुजरात र दमनको भ्रमण गर्नुहुनेछ। उहाँले सुरतमा सड़क, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड़ रुपियाँभन्दा अधिक लागतको धेरै विकास परियोजनाहरूको लोकार्पण र शिलान्यास गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसित द्विपक्षीय सम्बन्धमा व्यापक चर्चा गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले भारत र लाओसबीच गहिरो सभ्यतागत सम्बन्ध रहेको र यो बौद्ध धर्म र रामायणको साझा विरासतमा प्रतिबिम्बित भएको बताउनु भएको छ। गृहमन्त्री अमित शाहले आज मेघालयको शिलङमा पूर्वोत्तर परिषदको 73 पूर्ण सत्रको अध्यक्षता गरिरहनु भएको छ र प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई नियमित योग गर्न आग्रह गर्नुभएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि गुजरात र दमनको भ्रमण गर्नुहुनेछ। उहाँले सुरतमा सड़क, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड़ रुपियाँभन्दा अधिक राशिको धेरै विकास परियोजनाहरूको लोकार्पण र शिलान्यास गर्नुहुनेछ। श्री मोदीले सुरतमा 200 पलङको ईएसआईसी अस्पतालको पनि उद्घाटन गर्नुहुनेछ, जसले प्रमुख विशिष्टताहरूमा आधुनिक माध्यमिक स्वास्थ्य सेवा प्रदान गर्दछ। प्रधानमन्त्री श्री मोदीले गुजरात सरकारका आधुनिक विद्युत वितरण उन्नयन, उन्नत फोहोर डिस्पोजल र प्रशोधन बुनियादी ढाँचा सहित धेरै महत्वपूर्ण पहलहरूको पनि उद्घाटन गर्नुहुनेछ। साँझ प्रधानमन्त्री श्री मोदीले दमनको यात्रा गर्नुहुनेछ र लगभग 2,970 करोड़ रुपियाँको विकास परियोजनाहरूको शिलान्यास गर्नुहुनेछ। यी परियोजनाहरू स्वास्थ्य सेवा, नागरिक उड्डयन, पर्यटन, बुनियादी ढाँचा विकास, सम्पर्क र जनकल्याण लगायत विभिन्न क्षेत्रहरूमा फैलिएका छन्। प्रधानमन्त्री श्री मोदीले नमो एयरपोर्टको नयाँ टर्मिनल भवन र नमो अस्पताल सहित लगभग 1,340 करोड़ रुपियाँका परियोजनाहरूको उद्घाटन र लोकार्पण गर्नुहुनेछ। नयाँ विमानस्थल टर्मिनलले क्षेत्रीय हवाई सम्पर्कलाई उल्लेख्य रूपमा बढाउनेछ र यस क्षेत्रको आर्थिक वृद्धिलाई सहयोग पुर्याउनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेज र व्यापक चर्चा गर्नुभयो। दुवै नेताबीच द्विपक्षीय सम्बन्धका सबै पक्षको समीक्षा गर्नुका साथै ऊर्जा, व्यापार, निवेश, स्वास्थ्य सेवा, अटोमोबाइल आदि क्षेत्रमा सहयोगको नयाँ आयामबारे चर्चा भएको विदेश मन्त्रालयले सामाजिक सञ्जाल पोस्टमा उल्लेख गरेको छ। दुवै नेताहरूले आपसी हित का वैश्विक र क्षेत्रीय मुद्दाहरूमा पनि विचारहरू आदान प्रदान गर्नुभयो। दुवै पक्षले द्विपक्षीय साझेदारीलाई अझ बलियो बनाउने र वैश्विक दक्षिणको हितलाई अगाडि बढाउने आफ्नो प्रतिबद्धता दोहोर्याउनुभयो।
2: राष्ट्रपति डेल्सी रोड्रिगेज के साथ एक उच्च स्तरीय प्रतिनिधि मंडल भी है। वो इससे पहले 2015 में विदेश मंत्री और 2019, 2023, 2024 तथा 25 में उपराष्ट्रपति के रूप में भारत का दौरा कर चुकी हैं। वेनेजुएला का प्रतिनिधि मंडल भारत के ऊर्जा, औषधि और ऑटोमोबाइल क्षेत्रों से जुड़े कई प्रतिष्ठानों का दौरा करेगा। इसका उद्देश्य भारत की तकनीकी और औद्योगिक क्षमताओं को समझना तथा सहयोग की नई संभावनाओं की तलाश करना। विदेश मंत्रालय ने कहा है कि भारत और वेनेजुएला के बीच ऊर्जा, व्यापार और वैश्विक दक्षिण के प्रति साझा प्रतिबद्धता पर आधारित सौहार्दपूर्ण संबंध है। मंत्रालय के अनुसार इस यात्रा से दोनों देशों के द्विपक्षीय संबंध और अधिक मजबूत होंगे तथा विभिन्न क्षेत्रों में सहयोग को नई गति मिलेगी। विश्व दर्पण के लिए समाचार कक्ष से सरफिरोजी।
1: राष्ट्रपति ट्रम्पले भारत र लाओस बीच गहिरो सभ्यतागत सम्बन्ध रहेको र यो बौद्ध धर्म र रामायणको साझा विरासतमा प्रतिबिम्बित भएको बताउनु भएको छ। उहाँले यस वर्ष दुई देशले राजनयिक सम्बन्ध स्थापनाको 70 वार्षिकोत्सव मनाउँदैछन्, जुन द्विपक्षीय सम्बन्धमा एक महत्वपूर्ण उपलब्धि हो। हिजो राष्ट्रपति भवनमा लाओसका उप प्रधानमन्त्री तथा विदेश मन्त्री थोङ्गासावन फोम्बिहानेलाई स्वागत गर्नुहुँदै राष्ट्रपति मुर्मूले भन्नुभयो, वर्ष 2024 अक्टोबरमा प्रधानमन्त्री नरेन्द्र मोदीले आसियान शिखर सम्मेलनमा भाग लिन लाओसको भ्रमण गर्नुभएको थियो। भ्रमणको क्रममा धेरै सम्झौताहरूमा हस्ताक्षर भएका थिए, जसले दुई देशहरू बीचको सहयोगलाई नयाँ गति दियो। राष्ट्रपति मुर्मूले भन्नुभयो, भारत र लाओस बीच द्विपक्षीय व्यापार बढेको छ, तथापि व्यापार र निवेशमा थप प्रगतिको प्रशस्त सम्भावना छ। उहाँले अझ भन्नुभयो, भारत लाओससँग सूचना र संचार, तकनिकी, स्वास्थ्य, चिकित्सा, कृषि, सिंचाई, उत्पादन, नवीकरणीय ऊर्जा र बिजुली लगायत विभिन्न क्षेत्रहरूमा सहयोग बढाउन तत्पर छ। प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा ब्रिक्स संस्कृति कार्य समूहको दोस्रो बैठक आज सुरु हुँदैछ। दुई दिनसम्म चल्ने बैठकमा चीन, ब्राजिल, इजिप्ट, इथियोपिया र इन्डोनेसिया लगायत 11 देशका प्रतिनिधिहरूले भाग लिनेछन्। कार्यक्रममा वरिष्ठ राजनयिक, नीति निर्माता र संस्कृति विशेषज्ञ सांस्कृतिक सहयोगलाई बढावा दिन र आपसी साझेदारीलाई बलियो बनाउने विषयमा विचार विमर्श गर्नेछन्। G20 बैठकहरूको सफल आयोजना पछि वाराणसीले एकपटक फेरि महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रमको आयोजना गरिरहेको छ। रेलमन्त्री अश्विनी वैष्णव शनिबार पश्चिम बङ्गालको भ्रमणमा रहनुहुनेछ, जहाँ उहाँले रोकिएका रेल परियोजना प्रगतिहरूका समीक्षा गर्नुहुनेछ। उहाँले नवन्न सभागारमा मुख्यमन्त्री शुभेन्दु अधिकारीसँग उच्चस्तरीय बैठक गर्नुहुनेछ, जसमा पूर्वी रेलवे, दक्षिण पूर्वी रेलवे, पूर्वोत्तर सीमान्त रेलवे र मेट्रो रेलवेका महाप्रबन्धकहरू पनि सामेल हुनेछन्। संसदको रेल सम्बन्धी स्थायी समिति सदस्यहरू पनि शनिबार दिउँसो कोलकाता पुग्नेछन्। साँझ उनीहरूले रेलसँग सम्बन्धित विभिन्न संगठनहरूसँग बैठक गर्नुहुनेछ। केन्द्रीय अल्पसंख्यक मामला मन्त्री किरण रिजिजूले आज प्रशासनमा सुधार ल्याउन र कल्याणकारी योजनाहरूको प्रभावकारी वितरण सुनिश्चित गर्न तकनिकले महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ। उहाँले आज नयाँ दिल्लीमा अल्पसंख्यक मामला मन्त्रालयद्वारा आयोजित सुधारहरूको 12 वर्षको उपलक्ष्यमा आयोजित सुधार उत्सवलाई सम्बोधन गर्नुहुँदै यस्तो टिप्पणी गर्नुभएको हो। मन्त्री रिजिजूले भन्नुभएको छ, तकनिकीको प्रयोगले मन्त्रालयहरूलाई देशभरिका लाभार्थीहरूको जीवनमा ठोस परिवर्तन ल्याउन सक्षम बनाएको छ। वर्ष 2047 विकसित भारत निर्माण गर्ने सरकारको प्रतिबद्धतालाई दोहोर्याउनु हुँदै श्री रिजिजूले भन्नुभयो, हाम्रो भिजन यस्तो भारत निर्माण गर्नु हो जहाँ गरिबी उन्मूलन होस् र प्रत्येक नागरिकले आवास, पिउने पानी, बिजुली, खाद्य सुरक्षा र डिजिटल सम्पर्क पाउनेछन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मीडिया ह्यान्डल एक्समा @AIRNews गर्छौँ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: आजकल भारत के गाउँ गाउँमा छतों

0: को समग्र विकासको लागि तयार भइरहेको नर्थ इस्ट भिजन प्लान 2047 बारे पनि चर्चा गरिनेछ। बैठकमा पूर्वोत्तर क्षेत्र विकास मन्त्री श्री ज्योतिरादित्य सिन्धिया, राज्यमन्त्री सुकान्त मजुमदार, सबै 8 पूर्वोत्तर राज्यहरूका राज्यपालहरू, मुख्यमन्त्रीहरू, पूर्वोत्तर परिषदका सदस्यहरू र केन्द्र र राज्य सरकारहरूका वरिष्ठ अधिकारीहरूले भाग लिनेछन्।
1: जब से NEC का फॉर्मेशन हुआ है बाय द एक्ट ऑफ पार्लियामेंट, तब से लेकर अभी तक नॉर्थ ईस्ट का डेवलपमेंट ट्रेजेक्टरी में NEC ने बहुत इंपॉर्टेंट रोल प्ले किया है। पिछले सालों से हमारे जो ऑनरेबल डोनर मिनिस्टर हैं, उनके लीडरशिप पर अभी सेक्टर वाइज कुछ हाई लेवल टास्क फोर्स का भी गठन किया गया है, तो उसमें भी हम लोग ने रिपोर्ट तैयार किया है, उसका सबमिशन भी आज ही है। उम्मीद है कि जितनी भी हाई लेवल टास्क फोर्स जो कमिटी बनाया है, उनका जो रिकमेंडेशन है, भारत सरकार उसको अमल करके नॉर्थ ईस्ट को डेवलपमेंट की दृष्टि में और भी आगे लेके जाएंगे।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई नियमित योग गर्न आग्रह गर्नुभएको छ। उहाँले नियमित योगको अभ्यासले शरीर स्वस्थ र मनलाई शान्त राख्ने बताउनु भएको छ। उहाँले योगलाई दैनिक जीवनको हिस्सा बनाएर सन्तुलित स्वस्थ र ऊर्जावान जीवन जिउन सकिने बताउनु भएको छ। विश्व योगासन स्पोर्ट्स च्याम्पियनसिपको उद्घाटन संस्करण गुजरातको अहमदाबादमा सुरु भएको छ, जुन वैश्विक खेल रोडम्यापमा ऐतिहासिक उपलब्धि मानिएको छ। यस प्रतियोगिताका लागि विश्वभरिका योग उत्साही र खेलाडीहरू भेला हुने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले साँझ ठूलो कार्यक्रममा भर्चुअल माध्यमबाट भाग लिनुहुनेछ। वाणिज्य एवं उद्योग राज्य मन्त्री जितेन प्रसादले वैश्विक अवरोध र आर्थिक अनिश्चितताका बावजूद अन्य देशको तुलनामा व्यापार बजारमा भारत राम्रो स्थानमा रहेको बताउनु भएको छ। नयाँ दिल्लीमा आयोजित ग्लोबल बिजनेस रिसर्च कन्फरेन्स GBRC को उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्री प्रसादले विभिन्न देशहरूसँग हालै सम्पन्न मुक्त व्यापार सम्झौताको प्रशंसा गर्नुभयो। महाराष्ट्रमा भारतीय जनता पार्टी, शिवसेना र काङ्ग्रेसको महायुति गठबन्धनले विधान परिषद चुनावको लागि 17 उम्मेद्वारको नाम घोषणा गरेको छ। चुनाव 18 जुनमा हुँदैछ। भारतीय जनता पार्टीका प्रदेश अध्यक्ष रविन्द्र चौहानले हिजो मुम्बईमा पत्रकारहरूसँग बातचित गर्नुहुँदै यी नामहरूको घोषणा गर्नुभएको हो। श्री चौहानले भन्नुभएको छ, मुख्यमन्त्री देवेन्द्र फडणवीस, उपमुख्यमन्त्री एकनाथ शिन्दे र एनसिपी नेता सुनेत्रा पवारबीच चर्चापछि सीट आवन्टनलाई अन्तिम रूप दिएको छ। श्री चौहानले विद्रोही उम्मेद्वारहरूलाई आफ्नो नामाङ्कन फिर्ता लिन अपील गर्नुहुँदै गठबन्धनले उनीहरूको चिन्तामा सकारात्मक अडान लिने बताउनु भएको छ। इन्डियन एयरलाइन्सले 10,000 करोड रुपियाँ लागतको ATF मूल्य स्थिरीकरण कोषलाई अनुमोदन गर्ने सरकारको निर्णयको स्वागत गरेको छ। यसले भारतीय विमानन तन्त्रलाई सहयोग पुग्ने एयरलाइन्सले बताएका छन्। केन्द्रीय मन्त्रीमण्डलले हिजो भारतीय विमानन कम्पनीहरूलाई उनीहरूको घरेलु र अन्तर्राष्ट्रिय परिचालनमा सहयोग गर्नका लागि ATF मूल्य स्थिरीकरण कोषलाई अनुमोदन गरेको थियो। यसले कम्पनीहरूलाई मध्य पूर्व सङ्घर्षको बीचमा ATFको मूल्यहरू स्थिर गर्न मद्दत गर्नेछ। यसैबीच एयर इन्डियाले यसले भारतीय नागरिकहरूका लागि कनेक्टिभिटी बलियो बनाउने सरकारको प्रतिबद्धतालाई दर्शाउँदछ। यो पहलको लागि इन्डिगोले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गरेको छ। विश्व स्वास्थ्य संगठनले कङ्गो लोकतान्त्रिक गणराज्यमा इबोलाको प्रकोप तीव्र गतिमा फैलिरहेको र यसलाई रोक्ने प्रयास पर्याप्त नभएको चेतावनी दिएको छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानम घेब्रेयेसस इबोला भाइरस नियन्त्रणको लागि अझ अधिक कारवाहीको आवश्यकतामाथि जोड दिनुभएको छ। उहाँले इबोला भाइरस अहिले उत्तर र दक्षिण किबु प्रान्त र छिमेकी युगान्डामा फैलिएको बताउनु भएको छ। मईको मध्यदेखि अहिलेसम्म 344 इबोला संक्रमण पुष्टि भएको छ भने 60 मृत्यु भएको छ। नेसनल ग्यालेरी अफ मोडर्न आर्ट नयाँ दिल्लीले हाल ग्रीष्मकालीन कार्यशाला 2026 आयोजना गरिरहेको छ, जसले युवा मस्तिष्क र कला उत्साहीहरूलाई इमर्सिभ र आकर्षक कला अभ्यासहरू मार्फत उनीहरूको रचनात्मक अन्वेषण गर्न एकै मञ्चमा ल्याउँदछ। NGMA को नयाँ शाखाको यो कार्यशाला जारी छ र 16 जुनसम्म जारी रहनेछ। कार्यशालाको समय दैनिक बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ। भारतीय कुस्ती खेलाडीहरूले आज मंगोलियाको उलानबाचार ओपन वरियता सिरिज प्रतियोगितामा आफ्नो अभियान सुरु गर्दैछन्। 4 दिनसम्म चल्ने प्रतियोगितामा भारतीय खेलाडीहरूले पुरुष फ्रीस्टाइल, महिला कुस्ती र ग्रिको रोमन कुस्ती स्पर्धामा भाग लिनेछन्। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि।

नरेन्द्र मोदीले भोलि गुजरात र दमनको भ्रमण गर्नुहुनेछ। उहाँले सुरतमा सड़क बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड रुपियाँभन्दा अधिक लागतको धेरै विकास परियोजनाहरूको लोकार्पण र शिलान्यास गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसित द्विपक्षीय सम्बन्धमा व्यापक चर्चा गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले भारत र लाओस बीच गहिरो सभ्यतागत सम्बन्ध रहेको र यो बौद्ध धर्म र रामायणको साझा विरासतमा प्रतिबिम्बित भएको बताउनु भएको छ। गृहमन्त्री अमित शाहले आज मेघालयको सिलोङमा पूर्वोत्तर परिषदको 73 पूर्ण सत्रको अध्यक्षता गरिरहनु भएको छ र प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई नियमित योग गर्न आग्रह गर्नुभएको छ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर 3:15 मिनेटमा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ भारतले सबैभन्दा बढी खाद्यान्न उत्पादन दत्ता गर्दछ। अनुवादक तथा वाचिका सीमा छेत्री, आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। केन्द्रीय कृषि तथा किसान कल्याण तथा ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले हालै 2025-26 को लागि प्रमुख बालीहरूको उत्पादनको तेस्रो अग्रिम अनुमान जारी गर्नुभयो र भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकारले किसानहरूको समृद्धि र कृषि क्षेत्रको वृद्धिको लागि निरन्तर काम गरिरहेको छ, जसको सकारात्मक प्रभाव अब रेकर्ड कृषि उत्पादनको रूपमा देखिन थालेको छ। तेस्रो अग्रिम अनुमान अनुसार देशको कुल खाद्यान्न उत्पादन 376.563 मिलियन टन अनुमान गरिएको छ, जुन गत वर्षको 357.732 मिलियन टन उत्पादन भन्दा लगभग 18.8 मिलियन टन बढी हो। यो देशको इतिहासमा अहिलेसम्मकै उच्च खाद्यान्न उत्पादन हो। श्री चौहानले यस ऐतिहासिक उपलब्धिको लागि देशका किसानहरूलाई बधाई दिनुभयो। कृषि तथा किसान कल्याण मन्त्रालयले जारी गरेको तेस्रो अग्रिम अनुमानले भारतको कृषि प्रगतिको बलियो र उत्साहजनक तस्वीर प्रस्तुत गर्दछ। श्री चौहानले विस्तृत बालीगत तथ्याङ्कले वर्ष 2024-25 150.184 मिलियन टन रहेको चामल उत्पादन 154.024 मिलियन टन रहेको बताउनुभयो, जसले 3.84 मिलियन टनले वृद्धि भएको बताउनुभयो। श्री चौहानले भन्नुभयो, तेस्रो अग्रिम अनुमानले देशमा खाद्यान्न प्रमुख अन्न तेलहन र व्यावसायिक बालीहरूको उत्पादन स्थिति बलियो रहेको स्पष्ट रूपमा संकेत गर्दछ। धेरै बालीहरूले रेकर्ड उत्पन्न स्तर हासिल गर्ने अनुमान गरिएको छ। उहाँले अझ भन्नुभयो, भारतीय कृषि अनुसन्धान परिषद र यसका संस्थाहरूले गरेको कृषि अनुसन्धानले पनि प्रमुख बालीहरूको उत्पादन बढाउन महत्वपूर्ण भूमिका खेलेको छ। यी प्रयासहरूमा जलवायु प्रतिरोधी बाली प्रजातिहरूको विकास, वर्षामा आधारित उत्पादन प्रवृद्धि र तल्लो तहका किसानहरूलाई अनुसन्धान परिणामहरूको प्रसार समावेश छ। गत वर्ष गरिएको विकसित कृषि संकल्प अभियान अन्तर्गत वैज्ञानिकहरूले किसानहरूलाई प्रत्यक्ष पहुँच प्रदान गरेर देशभरिका कृषि अभ्यासहरूलाई अझ बलियो बनाएको थियो। किसानहरूलाई जलवायु प्रतिरोधी प्रतिविधिहरू, सुधारिएको बाली उत्पादन प्रविधिहरू, वर्षामा आधारित खेती अभ्यासहरू र समग्र कृषि विकासको लागि वैज्ञानिक सल्लाहकार समर्थन प्रदान गरिएको थियो। वर्ष 2025-26 आईसीएआरले अन्न तेलहन दाल व्यावसायिक बाली र चार बालीहरू सहित देशका विभिन्न कृषि जलवायु क्षेत्रको लागि उपयुक्त 349 बाली प्रजातिहरू जारी गर्नुभयो। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्रीले जानकारी गराउनुभयो, वर्ष 2024-25 प्रजनन बिउ उत्पादन 109,370.2 क्विन्टल पुगेको छ, जबकि गुणस्तरीय बिउ उत्पादन 433,114.7 क्विन्टल रहेको छ। माटो र जलस्रोत व्यवस्थापन, जलवायु, स्मार्ट कृषि, डिजिटल माटो, वृद्धि मत्ता र दिगो कृषि प्रविधिहरूमा एकीकृत नवप्रवर्तनले प्रमुख बालीहरूको उत्पादन बढाउन महत्वपूर्ण योगदान पुर्याएको छ।
1: प्रस्तुत थियो समसामयिक समीक्षा।

यो प्रसारण हो आकाशवाणीको र म यहाँहरूलाई सुनाउन लागिरहेका छौं केही फिल्मी गीतहरू। त हुन श्रोता, कार्यक्रमको पहिलो सांगीतिक कोशीली स्वीकार्नुहोस् या राणा फिल्मबाट गुञ्जन ईश्वर छ किशोर कुमारको, जहाँ शब्द छ अन्जानको अनि संगीत राजेश रोशनको।

0: फिल्मी गीतहरूको प्रसारणपछि श्रोता सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। गृहमन्त्री अमित शाहले आज मेघालयको सिलङमा पूर्वोत्तर परिषदको 73 पूर्ण सत्रको अध्यक्षता गरिरहनु भएको छ। बैठकमा उत्तर पूर्वी क्षेत्रको विकाससँग सम्बन्धित विभिन्न मुद्दा र परियोजनाहरूको प्रगतिको समीक्षा गरिनेछ। बैठकमा पर्यटन, कृषि तथा बागवानी, निवेश, खेल, बुनियादी ढाँचा विकास, सम्पर्क सञ्जाल विस्तार, हस्तकलामा आदि विषयमा चर्चा भइरहेको छ। यसका साथै पूर्वोत्तर क्षेत्रको समग्र विकासका लागि तयार भइरहेको नर्थ इस्ट भिजन प्लान 2047 बारे पनि चर्चा गरिनेछ। बैठकमा पूर्वोत्तर क्षेत्र विकास मन्त्री श्री ज्योतिरादित्य सिन्धिया, राज्यमन्त्री सुकान्त मजुमदार, सबै 8 पूर्वोत्तर राज्यहरूका राज्यपालहरू, मुख्यमन्त्रीहरू, पूर्वोत्तर परिषदका सदस्यहरू र केन्द्र तथा राज्य सरकारहरूका वरिष्ठ अधिकारीहरूले भाग लिएका छन्। असम सरकार र केन्द्रीय शिक्षा मन्त्रालयले आइआइएम गुवाहाटी परिसरको रूपरेखालाई अन्तिम रूप दिन बैठक गरेको छ, जहाँ पहिलो शैक्षिक सत्र यस वर्ष जुलाईमा सुरु हुने सम्भावना छ। असमका मुख्य सचिव डाक्टर रवि कोटाले हालै आइआइएमजीको शैक्षिक ब्लक र बुनियादी ढाँचा विकास कार्यहरूको प्रगतिको समीक्षा गर्नुभयो। यस वर्षको जुलाईमा 70 विद्यार्थीहरूको साथ पहिलो शैक्षिक सत्र सुरु गर्ने लक्ष्य छ। करुमको बोङ्गोरोमा निर्माणाधीन शैक्षिक भवनको 80% काम सम्पन्न भएको छ। मुख्य सचिवले परियोजना जतिसक्दो चाँडो सम्पन्न गर्न सम्बन्धित सबै विभागहरूलाई नजिकबाट समन्वय गरेर काम गर्न आग्रह गर्नुभएको छ। गृहमन्त्री अमित शाह त्रिपुराको 2 दिवसीय भ्रमणमा आज साँझ अगरतला पुग्नुहुनेछ। भ्रमणको क्रममा उहाँले पुष्पवन्त प्यालेस होटलको आधारशिला राख्नुहुनेछ, साथै लङ्कामरा स्थित सीमा सुरक्षा बलको भ्रमण गर्नुहुनेछ। श्री शाहले राज्य र केन्द्रका सुरक्षा अधिकारीसँग उच्चस्तरीय बैठक गर्नुहुनेछ। अरुणाचल प्रदेशका गृहमन्त्री मामा नातुङले ग्रेट निकोबार परियोजनाले भारतको समुद्री सुरक्षालाई बलियो बनाउने र नयाँ आर्थिक अवसरहरू सृजना गर्ने बताउनु भएको छ। एक सामाजिक मिडिया पोस्टमा नातुङले भन्नुभएको छ, यस पहलले

आफ्नो रणनीतिक भूगोललाई राष्ट्रिय शक्तिमा रूपान्तरण गर्ने भारतको दृढतालाई प्रतिबिम्बित गर्दछ। उहाँले यो योजनाको स्थानले प्रमुख वैश्विक सिपिङ मार्गहरू नजिकै समुद्री सुरक्षा बढाउनेछ, विदेशी ट्रान्सिपमेन्ट हबहरूमा निर्भरता कम गर्नेछ र आर्थिक वृद्धिलाई समर्थन गर्नेछ। बोडोल्यान्ड टेरिटोरियल काउन्सिल बिटिसी सरकारले खर्च कटौतीको उद्देश्यले महत्त्वपूर्ण निर्णय गर्दै एमसिएलए र कार्यकारी सदस्यहरूको वेतन 30% कटौती गर्ने निर्णय गरेको छ। कार्यकारी परिषदको बैठकमा यस्तो निर्णय भएको हो। परिषदले यो कटौतीलाई आगामी 6 महिनासम्म निरन्तरता दिन निर्देश दिएको छ। प्रवर्तन निर्देशालय ईडीले आज मिजोरम म्यानमार सीमामा रहेको चम्फाई शहरका 9 स्थानमा छापा मारेको छ। एजेन्सीका अनुसार भारतमा अवैध बर्मेली सुपारीको ठूलो मात्रामा तस्करीमा संलग्न संगठित सीमापार सञ्जाललाई ध्वस्त पार्न छापा मारिएको छ। तस्करलाई मुख्य सहयोग गर्ने स्थानीय बासिन्दाको घर र व्यावसायिक परिसरमा खोजी कार्य भइरहेको निर्देशालयले जनाएको छ। मौसम विभागले आज केरलम र माहेमा भारी वर्षाका लागि चेतावनी जारी गरेको छ। अण्डामान निकोबार द्वीपसम्म, अरुणाचल प्रदेश, असम, मेघालय, कर्नाटक, कोंकण र गोवा, लक्षद्वीप, पश्चिम बङ्गालको तराई क्षेत्र, सिक्किम, तमिलनाडु, पुडुचेरी र उत्तराखण्डमा दिनभरि वर्षाको सम्भावना रहेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार संस्करणका साथ 3:45 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समाचारको प्रसारणपछि अब यहाँहरू अघि राखिरहेका छौं विविध कलाकारको स्वरमा केही लोक तथा आधुनिक गीतहरू। त श्रोता, कार्यक्रमको प्रथम कोशीली स्वीकार्नुहोस् अनिल फागोको स्वरमा, जहाँ शब्द छ वासुदेव पुलामीको अनि संगीत अनिल फागोकै।

0: विविध कलाकारको स्वरमा भर्खरै यहाँले सुन्नुभयो केही लोक तथा आधुनिक गीतहरू। यो प्रसारण हो आकाशवाणीको र अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्रेससित द्विपक्षीय सम्बन्धमा व्यापक चर्चा गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले भारत र लाओसबीच गहिरो सभ्यतागत सम्बन्ध रहेको र यो बौद्ध धर्म र रामायणको साझा विरासतमा प्रतिविम्बित भएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि गुजरात र दमनको भ्रमण गर्नुहुनेछ। उहाँले सुरतमा सड़क, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड़ रूपियाँ भन्दा अधिक लागतको धेरै विकास परियोजनाहरूको लोकार्पण र शिलान्यास गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले आज मेघालयको शिलङमा पूर्वोत्तर परिषदको 73 पूर्ण सत्रको अध्यक्षता गरिरहनु भएको छ र रेलमन्त्री अश्विनी वैष्णव शनिबार पश्चिम बंगालको भ्रमणमा रहनुहुनेछ, जहाँ उहाँले रोकिएका रेल परियोजना प्रगतिको समीक्षा गर्नुहुनेछ। अब समाचार सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्रेससित द्विपक्षीय सम्बन्धमा व्यापक चर्चा गर्नुभएको छ। दुवै नेताबीच द्विपक्षीय सम्बन्धका सबै पक्षको समीक्षा गर्नुका साथै ऊर्जा, व्यापार, निवेश, स्वास्थ्य सेवा, अटोमोबाइल आदि क्षेत्रमा सहयोगका नयाँ आयामबारे चर्चा भएको विदेश मन्त्रालयले सामाजिक सञ्जाल पोस्टमा उल्लेख गरेको छ। दुवै नेताहरूले आपसी हितका वैश्विक र क्षेत्रीय मुद्दाहरूमा पनि विचारहरू आदान प्रदान गर्नुभयो। दुवै पक्षले द्विपक्षीय साझेदारीलाई अझ बलियो बनाउने र वैश्विक दक्षिणको हितलाई अगाडि बढाउने आफ्नो प्रतिबद्धता दोहोऱ्याएका छन्।
2: The discussions also went into broadening the economic partnership to other areas, not just in the energy sector, but also in areas like mining, animal husbandry, transportation, agriculture equipment, automotive sector, and pharmaceuticals, to try and work out ways in which Indian commercial entities can enter the Venezuelan market successfully.
1: राष्ट्रपति ट्रम्पले भारत र लाओसबीच गहिरो सभ्यतागत सम्बन्ध रहेको र यो बौद्ध धर्म र रामायणको साझा विरासतमा प्रतिविम्बित भएको बताउनु भएको छ। उहाँले यस वर्ष दुई देशले राजनयिक सम्बन्ध स्थापनाको 70 वार्षिकोत्सव मनाउँदैछन्, जुन द्विपक्षीय सम्बन्धमा एक महत्वपूर्ण उपलब्धि हो। हिजो राष्ट्रपति भवनमा लाओसका उप प्रधानमन्त्री तथा विदेश मन्त्री थोङ सावन फोम बिहानीलाई स्वागत गर्नुहुँदै राष्ट्रपति मुर्मूले भन्नुभयो, वर्ष 2024 अक्टोबरमा प्रधानमन्त्री नरेन्द्र मोदी आसियान शिखर सम्मेलनमा भाग लिन लाओसको भ्रमण गर्नुभएको थियो। भ्रमणको क्रममा धेरै सम्झौताहरूमा हस्ताक्षर भएका थिए, जसले दुई देशहरू बीचको सहयोगलाई नयाँ गति दियो। राष्ट्रपति मुर्मूले भन्नुभयो, भारत र लाओसबीच द्विपक्षीय व्यापार बढेको छ, तथापि व्यापार र निवेशमा थप प्रगतिको प्रशस्त सम्भावना छ। उहाँले अझ भन्नुभयो, भारत लाओससँग सूचना र संचार तकनिकी, स्वास्थ्य, चिकित्सा, कृषि, सिंचाई, उत्पादन, नवीकरणीय ऊर्जा र बिजुली

0: उद्घाटन गर्नुहुनेछ। साँझ प्रधानमन्त्री श्री मोदीले दमनको यात्रा गर्नुहुनेछ र लगभग 2,970 करोड रुपियाँको विकास परियोजनाहरूको शिलान्यास गर्नुहुनेछ। यी परियोजनाहरू स्वास्थ्य सेवा, नागरिक उड्डयन, पर्यटन, बुनियादी ढाँचा विकास, सम्पर्क र जलकल्याण लगायत विभिन्न क्षेत्रहरूमा फैलिएका छन्। प्रधानमन्त्री श्री मोदीले नमो एयरपोर्टको नयाँ टर्मिनल भवन र नमो अस्पताल सहित लगभग 1,340 करोड रुपियाँका परियोजनाहरूको उद्घाटन र लोकार्पण गर्नुहुनेछ। नयाँ विमानस्थल टर्मिनलले क्षेत्रीय हवाई सम्पर्कलाई उल्लेख्य रूपमा बढाउनेछ र यस क्षेत्रको आर्थिक वृद्धिलाई सहयोग पुर्याउनेछ। गृहमन्त्री अमित शाहले आज मेघालयको सिलोङमा पूर्वोत्तर परिषदको 73औं पूर्ण सत्रको अध्यक्षता गरिरहनु भएको छ। बैठकमा उत्तर पूर्वी क्षेत्रको विकाससँग सम्बन्धित विभिन्न मुद्दा र परियोजनाहरूको प्रगतिको समीक्षा गरिनेछ। बैठकमा पर्यटन, कृषि तथा बागवानी, निवेश, खेल, बुनियादी ढाँचा विकास, सम्पर्क सञ्जाल विस्तार, हस्तकलाका विषयमा चर्चा भइरहेको छ। यसका साथै पूर्वोत्तर क्षेत्रको समग्र विकासका लागि तयार भइरहेको नर्थ इस्ट विजन प्लान 2047 बारे पनि चर्चा गरिनेछ। बैठकमा पूर्वोत्तर क्षेत्र विकास मन्त्री श्री ज्योतिरादित्य सिन्धिया, राज्यमन्त्री सुकान्त मजुमदार, सबै 8 पूर्वोत्तर राज्यहरूका राज्यपालहरू, मुख्यमन्त्रीहरू, पूर्वोत्तर परिषदका सदस्यहरू र केन्द्र र राज्य सरकारहरूका वरिष्ठ अधिकारीहरूले भाग लिइरहेका छन्।
1: जब से एनईसी का फॉर्मेशन हुआ है बाय द एक्ट ऑफ पार्लियामेंट, तब से लेके अभी तक नॉर्थ ईस्ट का डेवलपमेंट ट्रेजेक्टरी में एनईसी ने बहुत इंपॉर्टेंट रोल प्ले किया है। पिछले सालों से हमारे जो ऑनरेबल डोनर मिनिस्टर हैं, उनके लीडरशिप पर अभी सेक्टर वाइज कुछ हाई लेवल टास्क फोर्स का भी गठन किया गया है, तो उसमें भी हम लोग ने रिपोर्ट तैयार किया है, उसका सबमिशन भी आज ही है। उम्मीद है कि जितनी भी हाई लेवल टास्क फोर्स जो कमिटी बनाया है उनका जो रिकमेंडेशन है भारत सरकार उसको अमल करके नॉर्थ ईस्ट को डेवलपमेंट की दृष्टि में और भी आगे लेके जाएंगे।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा ब्रिक्स संस्कृति कार्यसमूहको दोस्रो बैठक आज शुरू हुँदैछ। दुई दिनसम्म चल्ने बैठकमा चीन, ब्राजिल, इजिप्ट, इथोपिया र इन्डोनेसिया लगायत 11 देशका प्रतिनिधिहरूले भाग लिनेछन्। कार्यक्रममा वरिष्ठ राजनयिक, नीति निर्माता र संस्कृति विशेषज्ञहरूले सांस्कृतिक सहयोगलाई बढावा दिन र आपसी साझेदारीलाई बलियो बनाउने विषयमा विचार विमर्श गर्नेछन्। G20 बैठकहरूको सफल आयोजनापछि वाराणसीले एकपटक फेरि महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रमको आयोजना गरिरहेको छ। केन्द्रीय अल्पसंख्यक मामिला मन्त्री किरेन रिजिजूले आज प्रशासनमा सुधार ल्याउन र कल्याणकारी योजनाहरूको प्रभावकारी वितरण सुनिश्चित गर्न तकनिकीले महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ। उहाँले आज नयाँ दिल्लीमा अल्पसंख्यक मामिला मन्त्रालयद्वारा आयोजित सुधारहरूको 12 वर्षको उपलक्ष्यमा आयोजित सुधार उत्सवलाई सम्बोधन गर्नुहुँदै यस्तो टिप्पणी गर्नुभएको हो। मन्त्री रिजिजूले भन्नुभएको छ, तकनिकीको प्रयोगले मन्त्रालयहरूलाई देशभरिका लाभार्थीहरूको जीवनमा ठोस परिवर्तन ल्याउन सक्षम बनाएको छ। रेल मन्त्री अश्विनी वैष्णव शनिबार पश्चिम बंगालको भ्रमणमा रहनुहुनेछ, जहाँ उहाँले रोकिएका रेल परियोजना प्रगतिको समीक्षा गर्नुहुनेछ। उहाँले नबन्ना सभागारमा मुख्यमन्त्री शुभेन्दु अधिकारीसँग उच्च स्तरीय बैठक गर्नुहुनेछ, जसमा पूर्वी रेलवे, दक्षिण पूर्वी रेलवे, पूर्वोत्तर सीमान्त रेलवे र मेट्रो रेलवेका महाप्रबन्धकहरू पनि सामेल हुनेछन्। संसदको रेल सम्बन्धी स्थायी समिति सदस्यहरू पनि शनिबार दिउँसो कोलकाता पुग्नेछन्। साँझ उनीहरूले रेलसँग सम्बन्धित विभिन्न संगठनहरूसँग बैठक गर्नुहुनेछ। विश्व योगासन स्पोर्ट्स च्याम्पियनसिपको उद्घाटन संस्करण गुजरातको अहमदाबादमा शुरू भएको छ, जुन वैश्विक खेल रोडम्यापमा यसलाई ऐतिहासिक उपलब्धि मानिएको छ। यस प्रतियोगिताका लागि विश्वभरिका योग उत्साही र खेलाडीहरू भेला हुने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी साँझ ठूलो कार्यक्रममा भर्चुअल माध्यमबाट भाग लिनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई नियमित योग गर्न आग्रह गर्नुभएको छ। उहाँले नियमित योगको अभ्यासले शरीर स्वस्थ र मनलाई शान्त राख्ने बताउनु भएको छ। उहाँले योगलाई दैनिक जीवनको हिस्सा बनाएर सन्तुलित, स्वस्थ र ऊर्जावान जीवन जिउन सकिने बताउनु भएको छ। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा

0: भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसित द्विपक्षीय सम्बन्धमा व्यापक चर्चा गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले भारत र लाओसबीच गहिरो सभ्यतागत सम्बन्ध रहेको र यो बौद्ध धर्म र रामायणको साझा विरासतमा प्रतिबिम्बित भएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि गुजरात र दमनको भ्रमण गर्नुहुनेछ। उहाँले सुरतमा सड़क, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड़ रुपियाँ भन्दा अधिक लागतको धेरै विकास परियोजनाहरूको लोकार्पण र नाश गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले आज मेघालयको सिलङमा पूर्वोत्तर परिषदको 73 पूर्ण सत्रको अध्यक्षता गरिरहनु भएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार संस्करण लिएर 5:05 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: यो प्रसारण हो आकाशवाणीको। रब रमला राईको स्वरमा सुनौ यो देशभक्ति गीत।

FM 105.5 मेगाहर्ज को तरंगमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। र अब प्रस्तुत छ कार्यक्रम नारी प्रगति।

0: नमस्कार, समादरणीय श्रोता, उपस्थित भएको छु साप्ताहिक कार्यक्रम नारी प्रगति लिएर। त यस कार्यक्रम मार्फत हामीले धेरै विषयहरू प्रस्तुत गर्ने गर्छौँ। यसै क्रममा आज पनि हामी एउटा विषय लिएर उपस्थित भएका छौँ। विषय रहेको छ समयको व्यवस्थापन। त यस विषयलाई जानकारी गर्नार्थ स्टुडियोमा उपस्थित हुनुहुन्छ प्रेमिका राईज्यू। त यहाँलाई प्रथममा स्वागत जनाउँछौँ। नमस्कार प्रेमिकाज्यू।
1: हजुर नमस्कार बिन्ताज्यू।
0: त हाम्रो यो जुन चाहिँ विषय रहेको छ समयको व्यवस्थापन होइन, विषय हेर्दा नै हामी चाल पाइहाल्छौँ समयलाई हामीले कस्तो प्रकारले उपयोग गर्नु, समयलाई राम्रोसँग उपयोग गरेन भने हामी नै जीवनमा विफल हुन सक्छौँ भन्ने कुरा त हामीलाई यो शीर्षकले नै बताइहाल्छ। त तपाईँको विचारमा समयको व्यवस्थापन माथि के भन्न चाहनुहुन्छ त?
1: हजुर बिन्ताज्यू, समयको व्यवस्थापन भन्नाले चाहिँ अब उपलब्ध समयलाई सही ढङ्गले बाँडचुर गरी निर्धारित कामहरू कुशलतापूर्वक सम्पन्न गर्ने कला वा प्रक्रियालाई समयको व्यवस्थापन भन्ने बुझिन्छ। यसले हामीलाई कम समयमा धेरै र गुणस्तरीय काम गर्न मद्दत पुर्याउने कार्य गर्दछ। समय एक अदृश्य चिज हो, यो आफ्नै रफ्तारमा निरन्तर चलिरहेको हुन्छ। समय न त छिटो चल्छ न त ढिलो, यसको आफ्नै गति हुन्छ। तर पनि हामी वर्ष, महिना, हप्ता, दिन, घण्टा, मिनट, सेकेन्ड आदिमा समयलाई विभाजन गरी नाप्ने प्रयत्न गर्दछौँ। यो संसारमा सबैभन्दा महत्त्वपूर्ण चिज भनेको नै समय हो, किनभने समय एकपल्ट घुमिसकेपछि फेरि कहिले फर्केर आउँदैन। समयलाई न हामी रोकेर रोक्न सक्छौँ, न छेकेर छेक्न नै सक्छौँ, अनि न त हामी समयलाई किन्न नै सक्छौँ। त्यसैले पनि हाम्रो जीवनमा समयको व्यवस्थापनको एकदमै महत्त्वपूर्ण रहेको हुन्छ। नारी पुरुष, धनी गरिब, कालो गोरो, अग्लो होचो, सबै सबैका लागि समय एक समान रूपमा उपलब्ध भए तापनि कोही समयको सही उपयोग गरी सफलताको चुचुरो चुम्ने गर्दछ भने कोही ठिक समयमा ठिक निर्णय एवं कार्य गर्न नसक्दा दुखी जीवन बिताउनका लागि बाध्य हुन्छन्। त्यसैले आजको युगमा समयको व्यवस्थापनका सन्दर्भ एकदमै लोकप्रिय विषय बनेको छ।
0: हजुर, त हामीले समयलाई ठिक प्रकारले चलाउनको निम्ति कस्तो योजना बनाउनु उचित होला त?
1: हजुर बिन्ताज्यू, अब समयको व्यवस्थापनको पहिलो अब चरण भनेको नै अब योजना बनाउनु हो। दिनभरिको कामको सूची बनाउनु पर्छ। महत्त्वपूर्ण र जरुरी कामलाई पहिलो प्राथमिकता दिनुपर्दछ। काम पुरा गर्ने समय सीमा तोक्नु पर्दछ। हामीले आफ्नो कामलाई भोलि पर्सि गर्छु भनी टार्ने बानी छोड्नु पर्दछ। अनि हामीले लगातार काम मात्र नगरेर बीच बीचमा आराम गर्न पनि अति आवश्यक हुन्छ। हामीले के प्राप्त गर्ने हो त्यसको स्पष्ट लक्ष्य हुनुपर्दछ। लक्ष्य बिनाको समय व्यवस्थापन सम्भव छैन। सबै काम उत्तिकै महत्त्वपूर्ण हुँदैनन्, अनि आवश्यक र सामान्य गरी कामको वर्गीकरण गरेर महत्त्वपूर्ण काम पहिले गर्नुपर्दछ। सधैँ दिनकै गर्ने काम, हप्तामा गरिने काम वा महिनामा गरिने कामको पनि एउटा सूची वा कार्यतालिका बनाएर काम गर्दा समयको बचत हुन्छ। अनि हामीले काम गर्दा एक पटकमा एउटा मात्र काममा ध्यान दिँदा काम छिटो अनि राम्रोसँगले हुने गर्दछ।
0: हजुर,
1: आजको आधुनिक युगमा मानिसको जीवन अत्यन्त व्यस्त बनेको छ। विद्यार्थी, शिक्षक, कर्मचारी, व्यापारी, किसानदेखि गृहिणीसम्म सबैलाई समयको आवश्यकता पर्दछ। धेरै काम, जिम्मेवारी र लक्ष्यहरू पुरा गर्न समयको सही व्यवस्थापन आवश्यक हुन्छ। समय प्रकृतिको अमूल्य उपहार हो। प्रत्येक व्यक्तिलाई दिनको 24 घण्टा बराबर प्राप्त हुन्छ, तर कोही मानिसले यही समयको सदुपयोग गरेर ठूलो सफलता प्राप्त गर्छन् भने कोहीले समयलाई व्यर्थमा खर्च गरेर पछि दुखी बन्न पुग्छ। त्यसैले समयको महत्त्व बुझी यसको चाहिँ उपयोग गर्नु अत्यन्त आवश्यक छ।
0: हजुर, तपाईँले ठिकै कुरा गर्नुभयो प्रेमिकाज्यू। त हामीले समयको कुरा गर्दैछौँ होइन, तर यस जानकारीलाई केही क्षण रोकेर गीत सुनौ न त है।
1: हुन्छ बिन्ताज्यू।

0: श्रोताहरूले सुन्दै हुनुहुन्छ नारी प्रगति कार्यक्रम। यस अन्तर्गत हामीले जानकारी दिइरहेका छौँ समयको व्यवस्थापन, जसलाई जानकारी प्रस्तुत गर्नुहुँदैछ प्रेमिका राईज्यूले प्रश्न के गर्न चाहन्छु भने, त प्रेमिकाज्यू समयको महत्त्वबारे केही भनिदिनुहोस् न त।
1: हजुर बिन्ताज्यू, समयको महत्त्व, समय मानिसको जीवनको आधार हो। समय बिना कुनै पनि काम सम्पन्न हुन सक्दैन। जीवनको प्रत्येक क्षण समयसँग जोडिएको हुन्छ। विद्यार्थीका लागि पढाइ, किसानका लागि खेती, व्यापारीका लागि व्यापार, कर्मचारीका लागि कार्यालयको काम, सबै समयमै निर्भर हुन्छन्। समयलाई नदीको बहावसँग तुलना गर्न सकिन्छ। जसरी बगेको पानी फर्केर आउँदैन, त्यसरी नै बितेको समय पनि फर्कँदैन। त्यसैले समयलाई व्यर्थमा खर्च गर्नु भनेको जीवनलाई नै नष्ट गर्नु हो। इतिहासमा सफल भएका महान व्यक्तिहरूले समयको उचित उपयोग गरेका थिए। उनीहरूले आफ्नो लक्ष्य अनुसार समय बारफर गरेर मेहनत गरेका कारण सफलता प्राप्त गर्न सके। समयको मूल्य बुझ्ने मानिसले जीवनमा सधैँ नै प्रगति गर्छ। समयले मानिसलाई अनुशासन सिकाउँछ। समयमै उठ्ने, पढ्ने, काम गर्ने र आराम गर्ने बानीले जीवन व्यवस्थित हुन्छ। समयको कदर गर्ने मानिस समाजमा सम्मानित पनि हुन्छ। यदि मानिससँग योजना हुँदैन भने उसले समयलाई अनावश्यक कुरामा खर्च गर्न सक्छ, तर योजनाबद्ध ढङ्गले काम गर्दा समय बचत हुन्छ र काम पनि प्रभावकारी रूपमा सम्पन्न हुन्छ। समयको व्यवस्थापनले मानिसलाई आफ्नो लक्ष्य स्पष्ट बनाउन मद्दत गर्छ।
0: हजुर,
1: यसले कामलाई सजिलो बनाउनुका साथै तनाव कम गर्न पनि सहयोग गर्छ।
0: हजुर, समयको सठिक ढङ्गले हामीले उपयोग गर्दाखेरि धेरै फाइदा हुँदो रहेछ भने हामी जान्यौँ होइन, तर यसको तपाईँले कस्तो प्रकारले उदाहरण दिन सक्नुहुन्छ?
1: हजुर बिन्ताज्यू, अब जस्तै उदाहरणका लागि विद्यार्थीले पढाइ, खेलकुद, आराम र अन्य गतिविधिका लागि छुट्टा छुट्टै समय छुटायो भने ऊ व्यवस्थित बन्न सक्छ। त्यस्तै कर्मचारीले पनि आफ्नो दैनिक कामको योजना बनाएर काम गर्दा काम समयमा नै सम्पन्न हुन्छ। समय व्यवस्थापनको आवश्यकता आजको व्यस्त जीवनमा समय व्यवस्थापन अत्यन्त आवश्यक छ। समयको सही उपयोग नगर्दा काम अधुरो रहन्छ, तनाव बढ्छ र लक्ष्य प्राप्त गर्न कठिन हुन्छ। समय व्यवस्थापन हुनुका मुख्य कारणहरू यस प्रकार पनि छन्, जस्तै कि अब लक्ष्य प्राप्त गर्नु। हरेक मानिसको जीवनमा कुनै न कुनै लक्ष्य त हुन्छ। विद्यार्थीले राम्रो नतिजा ल्याउने लक्ष्य राख्छ, व्यापारीले व्यापार विस्तार गर्ने लक्ष्य राख्छ भने किसानले पनि राम्रो उत्पादन गर्ने लक्ष्य राख्छ। समयको सही व्यवस्थापन बिना कुनै पनि लक्ष्य प्राप्त गर्न सकिँदैन। समय व्यवस्थापनले कामलाई योजनाबद्ध र व्यवस्थित बनाउँछ। कुन काम पहिले गर्ने र कुन काम पछि गर्ने भन्ने स्पष्ट हुन्छ। तनाव कम गर्न काम समयमा भएन भने मानिस तनावमा पर्छ। समय व्यवस्थापनले काम समयमै सम्पन्न गर्न मद्दत गर्ने भएकाले मानसिक तनाव पनि कम हुन्छ।
0: त एउटा मानिसलाई सफल जीवनको लागि के कस्तो समय मिलाउनु पर्छ?
1: हजुर बिन्ताज्यू, सफल जीवनका लागि मानिसले समयको सदुपयोग गर्ने मानिस जीवनमा सफल हुन्छ। सफलता प्राप्त गर्न मेहनतसँगै समयको पनि उचित उपयोग आवश्यक हुन्छ। आलस्य त्याग्ने, आलस्य समयको सबैभन्दा ठुलो शत्रु हो। कामलाई पछि सार्ने बानीले समयको नोक्सानी हुन्छ। त्यसैले आजको काम आजै गर्ने बानी बसाल्नु पर्दछ। जस्तै अब मोबाइल र सामाजिक सञ्जालको सही उपयोग, आजकल धेरै मानिसहरू मोबाइल, खेल र सामाजिक सञ्जालमा धेरै समय बिताउँछन्। यसले समयको दुरुपयोग गराउँछ। हामीले आवश्यक कामका लागि मात्र यस्ता माध्यम प्रयोग गर्नुपर्छ। आरामलाई पनि हामीले महत्त्व दिनुपर्छ। लगातार काम गर्दा मानिस थाक्छ, त्यसैले उचित आराम पनि आवश्यक हुन्छ। आरामले शरीर र मस्तिष्कलाई ताजगी बनाउँछ।
0: हजुर, श्रोता यस जानकारीलाई केही क्षण रोकेर एउटा गीत पुनः सुनाऊ।

0: तर श्रोता यो गीत पश्चात आउनुहोस् हाम्रो विषयतर्फ लागौ। त प्रेमिकाज्यू तपाईँलाई म प्रश्न गर्न चाहन्छु, त एउटा विद्यार्थीलाई आफ्नो भविष्य राम्रो बनाउनको लागि कसरी समयलाई उपयोग गर्नुपर्छ भन्ने कुरा भनिदिनुहोस् न।
1: हजुर बिन्ताज्यू, विद्यार्थी जीवनमा पनि समयको व्यवस्थापन, विद्यार्थीले आफ्नो जीवनमा भविष्य सफल पार्नका निम्ति कस्तो व्यवस्थापन गर्नुपर्छ भन्दा विद्यार्थी जीवनलाई भविष्य निर्माण गर्ने आधार मानिन्छ। विद्यार्थीले समयको सही उपयोग गर्न सके मात्र सफलता प्राप्त गर्न सकिन्छ। धेरै विद्यार्थीले समयको सही व्यवस्थापन गर्न नसक्दा पढाइमा कमजोर हुन्छन्। मोबाइल, खेलकुद वा अनावश्यक घुमफिरमा समय बिताउँदा पढाइमा असर पर्छ। विद्यार्थीले बिहानदेखि बेलुकासम्मको समय तालिका बनाउनु पर्छ। पढाइ, गृह कार्य, खेलकुद, आराम र मनोरञ्जनका लागि छुट्टा छुट्टै समय छुट्याउनु पर्छ। नियमित अध्ययन गर्ने विद्यार्थीले परीक्षा समयमा धेरै तनाव भोग्नु पर्दैन। समय व्यवस्थापन गर्ने विद्यार्थी अनुशासित र आत्मविश्वासी पनि हुन्छन्।
0: हजुर हजुर, त प्रेमिकाज्यू, हामीले जति पनि सफल व्यक्तिहरू देखेका छौँ होइन, उनीहरूले आफ्नो समयलाई ठिक ढङ्गले उपयोग गरेर त सफल जीवन प्राप्त गर्न सके होइन। त्यसबारे तपाईँ के भन्न चाहनुहुन्छ?
1: हजुर हजुर, अब संसारका सफल व्यक्तिहरूले आफ्नो समयलाई अत्यन्त महत्त्व दिएका हुन्छन्, त्यसैले त उनीहरू सफल भएका हुन्छन् होइन। अब उनीहरूले प्रत्येक क्षणको सही उपयोग गरेका कारण सफलता हासिल गर्न सकेका हुन्। सफल मानिसहरू समयमै उठ्ने, योजना बनाएर काम गर्ने र लक्ष्य अनुसार अघि बढ्ने गर्छन्। उनीहरू आफ्नो समयलाई कहिले व्यर्थमा खर्च गर्दैनन्। यदि मानिसले समयको मूल्य बुझ्यो भने उसले जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। मेहनत अनि समयको व्यवस्थापन सँगसँगै भयो भने सफलता निश्चित हुन्छ। आजको अब डिजिटल युगमा समयको व्यवस्थापन अझ कठिन बनेको छ। मोबाइल, इन्टरनेट, सामाजिक सञ्जाल र विभिन्न मनोरञ्जनका साधनहरूले मानिसलाई धेरै समय व्यर्थ खर्च गराउँछन्। विशेष गरी युवा पुस्तामा मोबाइलको ठूलो लत बनेको छ। धेरै समय मोबाइलमा भिडियो हेर्ने, गेम खेल्ने वा सामाजिक सञ्जाल चलाउने गर्दा पनि महत्त्वपूर्ण काम प्रभावित हुन्छ। त्यसैले त आधुनिक साधनहरूको सही उपयोग गर्न आवश्यक छ।
0: हजुर हजुर, त प्रेमिकाज्यू तपाईँले यो जानकारी दिँदा दिँदै समय पनि भएको जस्तो लाग्यो होइन, त अन्तमा जाँदा जाँदै यस समयमाथि आफ्नो मन्तव्य के राख्नुहुन्छ त?
1: हजुर बिन्ताज्यू, अब अन्तमा जाँदा जाँदै म मेरा सम्पूर्ण श्रोताहरूलाई के भन्न चाहन्छु भने समय मानव जीवनको सबैभन्दा बहुमूल्य सम्पत्ति हो। अब यसको सही उपयोग गर्न सके मानिसले मात्र जीवनमा सफलता प्राप्त गर्न सक्छन्। अनि समय कसैको लागि रोकिँदैन, त्यसैले प्रत्येक क्षणको महत्त्व बुझेर मात्र समयको सदुपयोग गर्नु आवश्यक छ। समयको व्यवस्थापनले मानिसलाई अनुशासित, जिम्मेवार र सफल बनाउँछ। विद्यार्थी, शिक्षक, कर्मचारी, व्यापारी वा अन्य सबैका लागि समयको सही व्यवस्थापन अत्यन्त आवश्यक छ। योजनाबद्ध रूपमा काम गर्ने, आलस्य त्याग्ने र समय तालिका बनाएर जीवन बिताउने हो भने मात्र मानिसले आफ्नो लक्ष्य सजिलै प्राप्त गर्न सक्छ। आजको आधुनिक युगमा समयको दुरुपयोग गर्ने धेरै साधनहरू भए तापनि सचेत भएर समयको सदुपयोग गर्नुपर्छ। समयलाई सम्मान गर्ने मानिसले नै उज्जवल भविष्य निर्माण गर्न सक्छ। त्यसैले हामी सबैले समयको महत्त्व बुझी यसको सही व्यवस्थापन गर्ने बानी बसाल्नुपर्छ।
0: हजुर हजुर, त श्रोता यहाँ प्रेमिका राईज्यूले आजको विषय समयको व्यवस्थापनमाथि अति राम्रो जानकारी हामी साथै हाम्रा श्रोता समक्ष राखिदिनु भयो। नारी प्रगति कार्यक्रमको समय अवधि यति भएको कारणले आज हामी यस कार्यक्रमबाट बिदा लिन चाहन्छौँ। नमस्कार
1: नमस्कार।

ज्ञान भवत जगतम प्रतिष्ठा। ज्ञान नै जगतमा सबैभन्दा श्रेष्ठ मानिन्छ। आदरणीय श्रोताहरू, जसरी राजाको सम्मान आफ्नो राज्यमा हुन्छ भने विद्वानको सम्मान सम्पूर्ण विश्वले गर्दछ। यस्तै महत्त्वपूर्ण उद्देश्य बोकेको आकाशवाणी खरसाङको प्रस्तुति विद्यार्थी भाइ बहिनीहरूको प्रिय कार्यक्रम शिक्षा ज्योति कार्यक्रममा प्रस्तोता लेखनाथ राईको साथमा यो अशोक शर्माको तर्फबाट हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन।

विशेषतः हाम्रा विद्यार्थी भाइ बहिनीहरूमा हुनुपर्ने गुणहरू के हुन् भन्दाखेरि हाम्रा विद्यार्थी भाइ बहिनीहरूमा असल व्यवहार हुनुपर्छ, जसलाई नैतिक शिक्षा भन्छौँ। आध्यात्मिक ज्ञान पनि हुनु अनिवार्य छ भने हाम्रा विद्यार्थीहरूमा लगनशीलता र अभ्यास हुनु पनि जरुरी छ अनि धैर्यता राख्नुपर्छ। अनि हाम्रा विद्यार्थीहरूले लक्ष्य साँच्नुपर्छ कि भविष्यमा गएर म यो बन्छु त्यो बन्छु भनेर लक्ष्य साँचे अवश्य लक्ष्यसम्म पुग्न सक्छन्। र लक्ष्यसम्म पुग्नको निम्ति हाम्रा विद्यार्थी भाइ बहिनीहरूमा परिश्रमी लगनशीलता अनि अध्ययन अभ्यासको आवश्यकता पर्छ। आजको युग प्रतिस्पर्धाको युग हो। आजको युगमा हाम्रा विद्यार्थी भाइ बहिनीहरूले शिक्षालाई अँगालेर शिक्षालाई मध्यनजर राखेर समयको सदुपयोग गरेर परिश्रमी र लगनशीलताको साथ अध्ययन गरे अवश्य नै उनीहरूको लक्ष्यसम्म अवश्य नै पुग्छ भन्नमा कुनै दुई मत नहोला आदरणीय श्रोताहरू। त आउनुहोस् न त हामी पनि केही क्षण संगीतमय सागरमा डुबुल्की मारौँ, सुनौ यो गीत।

0: आदरणीय श्रोताहरू, आज हामी यो घुमन्ते माइक्रोफोन लिएर निस्केका छौँ बजारतिर। आठौँ श्रेणी, नवौँ श्रेणी, दसौँ श्रेणीका विद्यार्थी भाइ बहिनीहरू अलि घरि अध्ययनरत छन् भने कति महाविद्यालयहरूतिर पनि अध्ययनरत ती विद्यार्थीहरूलाई हामीले आत्मसात गरेर आज हामी एउटा महत्त्वपूर्ण विषय शिक्षाको महत्त्व अनि गरिमा आजको सन्दर्भमा भनेको तात्पर्य आजको दिनमा के कस्तो रहेछ भन्ने कुरोलाई नै केन्द्रित गरेका छौँ। र यहाँले हामीसँग हुनुहुन्छ मेरिक डिग्री कलेजका प्राध्यापक विक्रम राई सर हुनुहुन्छ, र सर्वप्रथम त सरलाई स्वागत गर्छौँ हामी यस कार्यक्रममा।
1: नमस्कार सर, तपाईँलाई पनि धेरै धेरै धन्यवाद मलाई यो मौका दिनुभएकोमा।
0: र हजुर कस्तो हुनुहुन्छ त?
1: एक किसिमले ठिकै छु, अब राम्रै चल्दैछ। अब जीवन हो, दुःख सुख त उतार चढाउ त हुँदै नै गर्छ, तर जीवन जिउनै नै पर्छ, राम्रै छ।
0: र अब विक्रम सर, विशेष सोध्नुपर्ने कुरो के हो भने एउटा तपाईँ महाविद्यालयका प्राध्यापक हुनुहुन्छ है, अनि कलेजको व्यवस्था सम्बन्धी सोध्नु पर्दाखेरि कलेजको के कस्तो खालको व्यवस्था छ भन्नुको तात्पर्य के हो भने पुरानो शिक्षा पद्धति र आजको शिक्षा पद्धतिमा धेरै नै एउटा भिन्नता आएको छ है। सरकार मार्फत दिएका कतिपय यो नयाँ नियमहरू जुन चाहिँ लागू भएको छ त्यस सम्बन्धी हजुरलाई याद भएका कुरा केही प्रकाश पार्नुहोस्।
1: ठिकै भन्नुभयो। अब तपाईँ हामी पढ्दाखेरि र हामीभन्दा पनि अग्रजहरू जति बेला पढ्थे र जुन प्रकारको शिक्षा नीति थियो र जुन प्रकारको कलेज महाविद्यालयहरूमा जुन प्रकारको पढाइ हुन्थ्यो र जुन प्रकारको पाठ्यक्रम थियो त्यसमा अहिले धेरै नै परिवर्तन आएको छ। तपाईँलाई थाहा भएकै कुरा हो, शिक्षा नीति जुन नयाँ शिक्षा नीति गरिएको छ, राष्ट्रिय शिक्षा नीति 2020 त झनै देशभरि नै शिक्षा नीतिमा एकदमै प्रकारको त्यो परिवर्तन आएर गएको छ, हामी देखिरहेका छौँ। कलेजको सन्दर्भमा, महाविद्यालयको सन्दर्भमा भन्नुपर्दाखेरि चाहिँ अहिले यो हाम्रो विशेष गरेर जुन क्षेत्रमा हामी बसोबास गर्छौँ र यहाँका विद्यार्थीहरूले जतिवटा महाविद्यालयहरूमा भर्ना लिन्छन् र उहाँ अध्ययन गर्छन् त्यसको सन्दर्भ भन्नुपर्दाखेरि चाहिँ अब विशेष हामी चाहिँ अहिले यहाँका जति पनि महाविद्यालय छ प्रायः जसो नर्थ बेङ्गल युनिभर्सिटी या छेउमा पढ्ने हाम्रो उत्तरबङ्ग विश्वविद्यालय, अन्त उत्तरबङ्ग विश्वविद्यालय सँगसँगै अन्य पनि जति पनि विश्वविद्यालय छन् त्यो युजिसीको गाइडलाइन त सबैले नै फलो गर्नुपर्छ।
0: त्यो
1: त्यसले गर्दाखेरि त्यो नियम अनुसारले चाहिँ अहिले तपाईँले जुन प्रश्न सोध्नुभयो कि कति पुरानो र नयाँमा यसो पार्थक्यता भनौँ न त्यो धेरै छ, किनभने अहिले हालसालै गत वर्षभन्दा अगाडि तपाईँलाई म एउटा डाटा सहित के भन्न चाहन्छु भने जुन प्रकारको तपाईँ हामी आजभन्दा लगभग 10-12 वर्ष अगाडिको जुन प्रकारको एउटा कलेजमा पढ्नुपर्ने जुन शिक्षाको जुन नीति थियो त्यसमा चाहिँ महाविद्यालय स्तरमा पहिलो वर्ष र दोस्रो वर्ष मिलाएर चाहिँ त्यो पार्ट वान भनेर भनिन्थ्यो पहिला हाम्रो समयमा, होइन? त्यहाँदेखि तेस्रो वर्षलाई चाहिँ पार्ट टू भनिन्थ्यो, त्यस्तो पनि थियो। त्योभन्दा अगाडि त अर्कै व्यवस्था थियो, त्यहाँदेखि त्यो पछि पनि तपाईँको 13-14 पछि चाहिँ फेरि कस्तो व्यवस्था आयो भने म क्रमैले बताउँछु। त्यो चाहिँ पुरानो थियो 2007-8-10 अगाडि, त्यहाँदेखि पछि 10-11-12 पछि चाहिँ एउटा व्यवस्था आयो, त्यो चाहिँ 1+1+1, होइन कि पहिलो वर्ष पहिलो वर्षमा सक्ने, दोस्रो वर्ष दोस्रो वर्षमा सक्ने र तेस्रो वर्ष सक्ने, त्यो पनि त्यो एउटा किसिमको जुन व्यवस्था थियो त्यस पाठ्यक्रम

0: त्यसरी पढ्ने अनि विद्यार्थी त्यसरी छिर्दै आए. तर 2018-19 फेरि विश्वविद्यालयले एउटा नयाँ नियम निकाल्यो. त्यो चाहिँ थियो सिबिसिएस, चोइस बेस्ड क्रेडिट सिस्टम भनिन्थ्यो. त्यसमा चाहिँ फेरि कस्तो भन्दाखेरि सेमिस्टर सिस्टम लागू गर्थ्यो. सेमिस्टर सिस्टममा पनि विशेष गरेर अब तपाईँको चोइस त लिनै पर्ने तिनीहरूले, तर कस्तो प्रकारको भन्दाखेरि उनीहरूले क्रेडिट बेस भए तापनि उहाँहरूले चाहिँ अब 3 वर्षको पढाइ गर्नुपर्ने थियो, 3 वर्षमै सक्नुपर्ने. तर फेरि त्यसमा पनि अब 2020 शिक्षा नीति जुन आयो नि, अब हेर्नुहोस् है कतिवटा फरक आयो. तपाईँले भन्नुहुँदैछ नि पुरानोदेखि नयाँ, यति प्रकारको यो 10-12-15 वर्षमा यति त्यो भिन्नता र परिवर्तन भइसकेको छ शिक्षामा. अब 2020 शिक्षा नीतिले चाहिँ के गरेछ भन्दा फेरि अहिले हाम्रो यो जुन छ युनिभर्सिटीको अन्डरमा सबै युजिसी गाइडलाइन अनुसारले पहिला धेरै दिल्ली र छेउछाउको युनिभर्सिटी पहिल्यै लागू भएको, तर हाम्रो यो नर्थ बेङ्गलमा चाहिँ अलिक ढिलो. त्यसले गर्दा पनि एफ 2023 र 2024 भनौँ न, 2023 र 2024 एउटा नीति सुरु गर्यो उत्तर बङ्गालमा भर्खर, किन हाम्रो यहाँ छेउछाउका स्थानीय विद्यार्थीहरूले पनि बुझ्नुपर्ने कुरा हो. किनभने सन्दर्भलाई लिएर पनि विद्यार्थीलाई नै मध्यनजर राखेर म के भन्न चाहन्छु भने उनीहरूलाई पनि ज्ञान दोस् त्यो सिस्टममा चाहिँ. अहिले चाहिँ के छ भन्दाखेरि यो मैले अघि भने तपाईँलाई 23 र 24 आउँदाखेरि चाहिँ फेरि यो उत्तर बङ्ग विश्वविद्यालयले एउटा नीति गरेको थियो FIUGP अर्थात् 4-year अन्डर ग्रेजुएसन प्रोग्राम भन्ने थियो. 4-year अब हामी तपाईँ हामी उहिले पढ्दाखेरि 2-3 वर्ष भनिन्थ्यो, अब 4 वर्ष पढ्नुपर्ने भयो. त्यसो सिस्टम भएको छ. त्यसमा पनि तपाईँको सेमिस्टर सिस्टम छँदैन छ, 17 सिस्टम. तर एउटा कुरो के भयो भन्दाखेरि अब अचम्म कुरो, अहिले यो 23 र 24 जुन FIUGP थियो त्यो 4 वर्ष त छँदै थियो, तर त्यसमा चाहिँ अलिकति विद्यार्थीहरूको चाहिँ त्यो जुन सब्जेक्टको लिनुपर्ने विषयहरू लिनुपर्ने अलिकति त्यसमा चाहिँ अलिक फेरबदल गरियो. फेरि गत वर्ष अब फेरि भन्छु म तपाईँलाई यो आफ्नो कुरो छ, 2024 र 2025 चाहिँ फेरि त्योलाई खारिज गरियो. अहिले फेरि नयाँ छ, FIUGP नै हो.
1: नयाँ
0: भन्दाखेरि अहिले चाहिँ 1 major 1 तपाईँको माइनर भन्ने पोलिसी आएको छ. मतलब 1 major भन्नाले पहिला चाहिँ कस्तो थियो भन्दा उहिले विद्यार्थीहरूले उच्चतर माध्यमिक पास गरेपछि कलेजमा गएपछि कि अनर्स लिनुपर्ने कि जेनरल हुन्थ्यो, र अनर्स लिनेले पनि अनर्स पेपर जस्तो मैले अङ्ग्रेजीमा अनर्स लिने अथवा नेपालीमा या इतिहास भूगोल कुनै पनि एउटा सब्जेक्टमा साइन्सकाले त्यसरी कमर्सका त्यसरी लिन्थे, र दुईवटा कम्बिनेसन सब्जेक्ट लिन्थे. जस्तो के अरे तपाईँको आर्ट्स सेक्सनका हुनेले अङ्ग्रेजीमा लियो भने हिस्ट्री र पोल साइन्स कम्बिनेसन त्यसरी हुन्छ. जेनरल लियो भनेको 3 वर्ष जेनरलको उनीहरूको जे जे सब्जेक्ट छ त्यो जेनरल प्रकारले जाने थियो. तर अहिले चाहिँ आएर चाहिँ के भएछ भन्दाखेरि चाहिँ बिचमा तपाईँको जुन 17 सिस्टम सेमिस्टर सिस्टम भयो त्यो चल्दै नै थियो, तर पछि आएर चाहिँ यसको त्यो शिक्षा नीतिले चाहिँ कोडमा आएको छ सब्जेक्टहरू, कोडमा आएको छ. अब त्यो एनइपी 001 यस्तो भन्ने प्रकारले त्यस्तो प्रकारले नेपालीलाई एउटा ट्याग दिएको छ, अङ्ग्रेजीलाई त्यस्तो ट्याग दिएको छ, कोड दिएको छ. अनि त्यसको क्रेडिट भनिन्छ, क्रेडिट सिस्टम, त्यो घन्टामा यति र दिनमा यति पढाइ भएपछि त्यही 2 क्रेडिट 4 क्रेडिट भन्ने छ. त्यसको एउटा हिसाब छ, विद्यार्थीहरूले यति क्रेडिट चाहिँ पढाइ गर्नुपर्छ, 60 क्रेडिटको 96 क्रेडिटको. त्यो अब एउटा विद्यार्थीले बुझ्छन् पछि यहाँ अब त्यसको विश्लेषण गर्नु मिल्दैन. तर एउटा साधारण भनाइमा चाहिँ के हो भन्दाखेरि चाहिँ पढाइलाई चाहिँ अलिकति सुविधापूर्ण अनि विद्यार्थीहरूले चाहिँ त्यो समयभित्रमा चाहिँ सबै कुरो ज्ञान होस् र उनीहरूलाई पनि सजिलो प्रकारले अहिलेको युगसँग बाँच्न सकोस् भन्ने नीति ल्याइएको हो. यसको अब मेरिट डिमेरिट्स भन्छ, गुण दोष त छँदै नै छ, तापनि यो शिक्षा नीतिमा एउटा नयाँ पहल गरिएको छ. अनि तपाईँले अघि भन्नुभएको थियो यो गत वर्षदेखि जुन कुन प्रकारको भन्दा चाहिँ यसमा चाहिँ अब त्यो अनर्स जस्तै सिस्टम चाहिँ हो, तर कस्तो प्रकारले हुन्छ भने मैले एउटा कुनै सब्जेक्टलाई अप्ट गरेँ, चुज गरेँ भनेपछि त्यो चाहिँ जस्तो अब मैले मानि अङ्ग्रेजी या नेपाली गरेँ भने त्यो एउटा मेरो मूल सब्जेक्ट हुन्छ नै. त्यसपछि अर्को एउटा कम्बिनेसन भन्ने जुन सब्जेक्ट थियो पहिलाको अप्सनल, त्यो अप्सनल त भनौँ कम्बिनेसन, त्यो सब्जेक्टमा चाहिँ एउटा माइनर हुन्छ. तर त्यसको पनि फेरि अब कोडहरू छ क्या, Major 1 त्यहाँ Major 2 हुँदै जान्छ सब्जेक्टको कोर्ट हाम्रो अनर्स जस्तो भनौँ. अनि फेरि उता त्यससँग सप्लिमेन्ट्री जस्तो कोर्सहरूमा चाहिँ जस्तो Minor 1 Minor A Minor B भन्ने छ, त्यहाँदेखि भ्यालु एडेड कोर्सहरू भन्ने छ, BSc भनिन्छ होइन, त्यहाँ SEC भनिन्छ, स्किल एनहान्समेन्ट कोर्सहरू भनिन्छ, यस्तो प्रकारले MIL मेजर इन्डियन ल्याङ्ग्वेजेसमा छ, ACM भनिन्छ, यस्ता कोडहरू दिएको छ. अन्त यसमा चाहिँ एउटा यो शिक्षा नीतिमा चाहिँ एउटा विद्यार्थीहरूले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि अलिकति त्यो सरकारको पहल पनि हो, किनभने हाम्रा विद्यार्थीहरू त्यो सोझो पढेर मात्रै निस्किने भए पहिलाको पढाइ त्यस्तो प्रकारको थियो, पारम्परिक ढङ्गको। तर अहिले चाहिँ कस्तो छ भन्दाखेरि सरकारको पहलले एउटा विद्यार्थीले धेरै सब्जेक्टहरू पढ्न पाउन सक्छन्। जस्तो तपाईँलाई अचम्म लाग्छ होला, तपाईँ आर्ट्सको सेक्सनको विद्यार्थी होइन, तपाईँले साइन्स पनि पढ्न सक्नुहुन्छ। पहिला प्रतिशत थिएन। जस्तो अब तपाईँले अरू जियोग्राफी बेस भएको सब्जेक्टहरू अथवा प्र्याक्टिकल बेस भएको सब्जेक्टहरू आर्ट्सले पढ्नै सक्ने स्थिति थियो, या अन्य कोर्सहरू सक्दैन थियो। तर अहिले सेकहरू भनिन्छ, बिएससी भनिन्छ, त्यस्तोमा कोर्सहरूमा अथवा स्किल डेभलपमेन्ट कोर्सहरूमा अहिले तपाईँको जस्तो मान्यो ब्युटिसियनको कोर्सहरू भयो, टुर एन्ड ट्राभल म्यानेजमेन्टको कोर्सहरू भयो, अथवा तपाईँलाई मान्यो जस्तो भ्याट क्यालकुलेसनहरू भयो। हजुर हजुर, कौशल विकासको विद्यार्थीहरूलाई चाहिँ त्यो चाहिँ अब स्किल भनेको नि कौशल पढाइ सँगसँगै उनीहरू पनि आफ्नो दक्षता सिप कौशलहरू कसरी उनीहरूले विकास गर्छन्, त्यस्तो ससाना कोर्सहरू पनि कलेजमा जे जे उपलब्ध छ त्यो अनुसार पढ्न सक्छन्।
1: भनेको तात्पर्य आजका विद्यार्थीहरूको निम्ति सरकार मार्फत धेरै राम्रो यो पहल रहेछ, किनकि उहाँहरू सरलसँगले अध्ययन गर्न सक्ने अनि स्वतन्त्रसँगले पनि उहाँहरूले अध्ययन गर्न सक्ने एउटा ठुलो सुअवसर सरकारले दिएको रहेछ आजका विद्यार्थीहरूको निम्ति होइन। र विशेष त आजको सन्दर्भमा र आजको यो परिप्रेक्ष्यमा शिक्षा को महत्त्व र गरिमा के कस्तो होला त हजुरको विषय?
0: ठिकै भन्नुभयो, अघि तपाईँले अलिकति विद्यार्थीहरूलाई आजको सिस्टम बारेमा व्यवस्था बारेमा सोध्नुभयो, मैले ती विषय बारेमा भने अब शिक्षाको महत्त्व र त्यो गरिमा त सधैँ नै छँदै नै थियो पनि छ र भविष्यमा हुने नै छ, त्यो त्यसमा कुनै दुई मत छैन। किनभने शिक्षा हामी सधैँ पढ्ने गर्छौँ र भन्ने पनि गर्छौँ, बुझ्ने पनि गर्छौँ। शिक्षा त्यो धन हो जसलाई चाहिँ अब कुनै अब त्यसको त्यो धनको वृद्धि चाहिँ कस्तो प्रकार जति बाँडियो त्यति फैलिने हो नि त ज्ञान शिक्षा भन्ने कुरा हो, र त्यो धन चाहिँ अब अमूल्य धन हो, त्यसको कुनै मूल्य नै हुँदैन शिक्षा। अनि भनिन्छ पशुतुल्य, शिक्षा बिनाको हामीलाई थाहा छ होइन, विद्या मानिस चाहिँ पशुतुल्य हुन्छ भन्छ, त्यो हेयर दृष्टिले भनेको होइन कविहरूले पनि विद्वानहरूले पनि। किनभने शिक्षा भनेको चाहिँ त्यो साधन हो, त्यो ज्योति हो जसले चाहिँ साँच्चै नै अन्धकारबाट चाहिँ व्यक्तिलाई चाहिँ बाहिर निकालेर एउटा उज्यालो होइन, अनि उसको जुनै पनि एउटा क्षेत्र छ त्यसलाई एउटा बाटो दिने अनि समाजको निर्माणमा सबैभन्दा महत्त्वपूर्ण कुरो चाहिँ शिक्षा हो। सायद मलाई लाग्छ नेल्सन मण्डेलाले भनेको थियो, शिक्षा चाहिँ त्यो साधन हो जसले चाहिँ एउटा कुनै पनि युग परिवर्तन अथवा समाज नै परिवर्तन गर्न सक्छ भन्ने कुरो भन्ने त्यस्तो प्रकारको लाग्छ। र विद्वानहरूले भनिदिए आएका पनि छन्, त्यो ज्वलन्त उदाहरण छ पनि, किनभने शिक्षा बिना त साँच्चै नै हामी त अहिलेसम्म ओडारको युगमै बस्थ्यौँ होला। किनभने त्यो सायद त्यो श्रुति स्मृति परम्परादेखि होस् या अहिले आएरको यो लेखनको परम्परादेखि हुँदै अहिले त अब डिजिटाइज होइन टेक्नोलोजीको समयमा हामी पुगिसकेका छौँ, र विद्यार्थी होस् या अथवा अन्य कुनै पनि व्यक्ति होस् पढ्ने नपढ्ने जति पनि जति नैलाई अब शिक्षा भन्ने कुरो यसो हो नि त, पढाइको कुरा सन्दर्भमा हामी शिक्षा भन्छौँ तर शिक्षा भन्ने थुप्रो क्षेत्रबाट आउँछ नि त, त्यो अब अनुभवले पनि बटुलेको कुराहरू हुन्छ, ज्ञान गुणका कुराहरू हुन्छन्, त्यो शिक्षा थुप्रो किसिमबाट चाहिँ हामी त्यसलाई परिभाषित गर्न सक्छौँ। तापनि अब एउटा औपचारिक जुन शिक्षा ग्रहणको र अध्ययन अध्यापनको कुरा छ त्यो एउटा महत्त्वपूर्ण कुरा हो जुन चाहिँ हामी शैक्षिक संस्थानहरूमा लिने गर्छौँ, र विशेष गरेर हाम्रा भाइ बहिनीहरू विद्यार्थीहरू चाहिँ शिक्षाप्रति एकदम सजग हुनुपर्छ, किनकि तपाईँलाई थाहा छ अहिलेको समय भनेको एकदम कस्तो भन्दाखेरि एउटा कम्प्युटरको युगमा बाँच्ने समय हो, अनि हामीले त्यो खालि सोचेर अथवा भनेर त्यो एउटा काल्पनिक प्रकारले अथवा त्यो आदर्शले मात्रै बाँच्ने छैन समय, किनभने प्र्याक्टिकल पनि गर्नुपर्ने हुन्छ, धेरै कुरोको ज्ञानहरू हामीले जान्नुपर्छ। दिनदिनै टेक्नोलोजी प्रविधिले यति विकास गरिरहेको छ, आज हामी जुन एउटा पृथ्वीको कुरा मात्रै नभएर हामी स्पेसको कुरा होइन अन्तरिक्षको कुरा गर्छौँ, त्योभन्दा पनि अझ पर ब्रह्माण्डको कुरा गर्छौँ, मङ्गल ग्रहदेखि लिएर चन्द्रमाको त्यस्तो कुराहरूमा पनि पुगिसक्ने अथवा पुग्ने सम्भावना कुराहरू अथवा हाम्रा उपग्रह सेटेलाइटहरू पठाउने विभिन्न किसिमको रकेटहरू गएर पनि आउने त्यस्तो टेक्नोलोजी भइसकेको छ, अब त्यो अर्को दुनियाँको कुरा छ। अनि फेरि हामी यहाँ सँगसँगै बाँच्नुपर्नेको स्थिति होइन, आफूले एउटा सङ्घर्ष गर्नुपर्ने स्थिति पनि त्यहाँ पनि छ, र यो सबै कुरो बुझ्नुको लागि पनि रोजगारको क्षेत्रमा होस्, ज्ञानको क्षेत्रमा होस्, समाजलाई निर्माण गर्नको क्षेत्रमा होस्, सभ्यताको विकासको लागि होस्, शिक्षा एकदमै ठुलो हतियार हो र सबैले यो लिनुपर्छ भन्ने मलाई लाग्छ।
1: धेरै राम्रो कुरो हजुरले गरिदिनु भयो कि हाम्रा विद्यार्थी भाइ बहिनीहरूले सुन्नुभयो होला कि यो शिक्षा बिनाको जीवन अन्धकारमय जीवन नै हुँदो रहेछ भन्ने कुरो उहाँले निचोडमा भन्नुभयो कि हजुरहरूले पनि लगनशीलताको साथ अध्ययन गर्नुहोस्, परिश्रम गर्नुहोस् अनि शिक्षा आर्जन गर्नुहोस् र आफ्नो लक्ष्यमा अवश्य नै हजुरहरू पुग्न सक्नुहुन्छ भन्ने हामी यो शिक्षा ज्योति कार्यक्रम मार्फत हामी भन्न चाहन्छौँ आदरणीय श्रोता साथसाथै प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू। र विक्रम सर, विशेष त एउटा खट्केको कुरा हजुरलाई म भन्न चाहन्छु है, जो चाहिँ मलाई खट्किरहन्छ, जब मसिनो हुन्छ नानी नर्सरीमा हालिन्छ, सरकारी स्कुल होस् अथवा गैर सरकारी स्कुलमा होस् हालिन्छ, त्यति बेला माता पिताले लिएर स्कुल लाने ल्याउने गर्छ। जब नानी नवौँ श्रेणी अनि दसौँ श्रेणीको पढाउमा पुग्छन् त्यति बेला हात समात्ने ती आमा बाबाहरू मोबाइलको लतमा बसेर घोप्टो बसेर आफ्नो व्यस्ततामा हुन्छन् कि बोर्ड

0: हामी कसरी बाँच्ने अनि हाम्रो विद्यार्थीहरूलाई हामी आफै पनि स्वयं पनि र हाम्रो समाजलाई पनि कसरी बाँच्ने भन्ने कुरा चाहिँ अब त्यो खासै मान्छेको मनोबलमा माथि निर्भर गर्छ क्या, किनभने तपाईँलाई त्यो मैले भनेर पनि हुँदैन, किनभने मैले अहिले भनिरहेको छु तपाईँले सुने जस्तो गर्नुहुन्छ, फेरि भरे त त्यही हो मान्छे लत भनेको कुरा चाहिँ त्यस्तो हुँदो रहेछ, किनभने आदत जस्तै तपाईँलाई थाहा छ मदिरा सेवन गर्नेहरूलाई त्यो जति सुनाए पनि उनीहरूको त्यो लतमा भएकोले गर्दाखेरि समयमा ठिकै खाइहाल्छ, तर त्यो यदि जुन दिन त्यो व्यक्तिले सोच्छ ठान्छ कि होइन यो साँच्चै आफ्नो मनबाट त्यो शक्ति त्यो ऊर्जा ल्याएर त्यो सोच ल्याएर होइन मैले छोड्नुपर्ने रहेछ साँच्चै नै मेरो परिवारको लागि मेरो समाजको लागि मेरो आफ्नै लागि पनि स्वास्थ्यको लागि पनि आर्थिक उयसको लागि पनि भन्ने भन्यो भने त्यो अवश्य सुझाउँछ र हाम्रो समाजमा हामी यस्ता ज्वलन्त उदाहरण देखिरहेको छौँ, यस्ता हामी प्रेरणाका स्रोतहरू होइन यस्ता प्रेरणादायी व्यक्तिहरू हामी देख्छौँ र त्यसै सन्दर्भबाट म उदाहरण दिएर भन्न चाहन्छु के भन्दाखेरि हामी अभिभावकहरू अलिक सचेत हुनुपर्छ, किनभने हामीले देखिरहेका छौँ हाम्रो समाज हाम्रा विद्यार्थीहरू हाम्रो सन्ततिहरू कुन दिशातिर गएका छन्। एक त त्यो अहिले सोसियल मिडिया र यो मोबाइलको विभिन्न किसिमको इन्टरनेटको सञ्जालमा यति साह्रो लिप्त छन् कि हामी अहिले भनिन्छ त्यसलाई नेटिजन्स भनिन्छ, एउटा त्यो लतमा परिसकेका त्यो इन्टरनेटमै बाँचिरहनेहरू, अनि यसले चाहिँ विभिन्न किसिमको मानसिक रोग सँगसँगै तपाईँको अब शारीरिक त छँदैछ, कसैको आँखा कमजोर हुन्छ, कसैको हातहरू हुन्छ, कसैको अब त्यो नदेख्ने बित्तिकै खाना नखाने, यो कसैले पढ्नु मन नलाग्ने, कसै परिवारमा बोल्नै नसक्ने, समय नदिनु सक्ने यस्तो स्थिति छ। त्यो तपाईँले भन्नुभयो अब विद्यार्थीमालाई लिएर मात्रै पनि, तर म विद्यार्थीलाई मात्र पनि भन्दिनँ, अभिभावकहरू पनि होइन अनि विद्यार्थीहरू स्वयं पनि र समाजका कतिपय तबकाका व्यक्तिहरू भनौँ जो चाहिँ हामी समाजमा छौँ सबै नै हामी यसबाट लतमा छौँ, तर यसको चाहिँ यस्तोबाट चाहिँ हामी सचेत हुनुपर्छ आफै, त्यो आफै सचेत नभइकन कसै पनि हुँदैन, यो हामीले भविष्य निर्माणमा भने चाहिँ त्यो कुरो कुलतबाट चाहिँ अलिकति नहेर्नु भन्ने होइन तर त्यसको समय जुन त्यो एउटा त्यसको सारणी छ त्यसलाई चाहिँ हामीले आफ्नै प्रकारले बनाउनु पर्छ र अलिकति शिक्षा अथवा त्यो सेवा ध्यानमा ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ।
1: धेरै राम्रो कुरा सरले गरिदिहाल्नु भयो ती अभिभावकहरूलाई ती विद्यार्थी भाइ बहिनीहरूलाई है, र मोबाइलकै प्रसङ्गमा एउटा प्रश्न कि यो मोबाइलको प्रभावले विद्यार्थीहरूको स्मरण शक्ति हास हुन्छ भन्ने एउटा कुरा सुन्नमा आएको छ, यो कुरालाई हजुरले कतिको मान्नुहुन्छ त?
0: यसो हो अब भनिहाले त्यो प्रविधिको कुरा आउँछ होइन यसमा, अब अवश्य पनि यसको अब जुन प्रकारको मोबाइल बेसी हेर्दाखेरि स्मरण शक्ति ह्रास हुने नआउने भन्ने कुरा चाहिँ कस्तो भन्दाखेरि अब अलिकति यसमा साइन्सको कुरा छ, त्यो के भन्दाखेरि अब रेडिएसनको कुरा हुन्छ होइन हामी, किनभने पावरफुल हुन्छ रेडिएसन, तपाईँलाई थाहा छ यो मोबाइल त्यसै चल्दैन, विभिन्न किसिमको टावरहरू त्यो सेटेलाइटसँग त्यसको लिङ्कहरू भयो, अहिले त झन् यो त्यसलाई कम गर्नुको लागि त्यो अप्टिकल फाइबरहरूको कुराहरू पनि त्यसरी लाने कुरा भइरहेको छ, तर यसको केही त्यो हदसम्म जुन प्रकारको रेको कुरा छ त्यसको रेडिएसनको कुरा छ त्यसको चाहिँ इम्प्याक्ट त अब हामी साइन्सका ज्ञाताहरूले त्यसका रेडियोलोजिस्टहरूले होइन त्यसले त्यो बुझ्न सक्लान्, तर अब यसै पनि त्यसको दुईवटा पक्ष हुन्छ के भन्दाखेरि अब त्यो स्मरण शक्तिको कुरा छ नि, अब चाहिँदो मात्रामा मोबाइल अथवा सोसियल मिडियाको कुराहरू अथवा त्यसका थुप्रै राम्रा राम्रा साइटहरू छन्, थुप्रा शिक्षाकै लिएर अथवा विभिन्न ज्ञान कला विज्ञानका कुराहरू थुप्रो छन्, मान्छेहरू ज्ञानी फोनैबाट पनि सोसियल मिडियाबाट पनि हेरेर उपयुक्त मात्रामा समुचित मात्रामा हेरेर ज्ञान लिएर यस्ता यस्ता चमत्कार गरिरहेका छन्, यस्ता यस्ता उदाहरणहरू हामी पढ्छौँ, जो व्यक्तिको त्यस्तो औपचारिक शिक्षा छैन तर उसले त्यो सोसियल मिडिया अथवा त्यो फेसबुक हो अथवा त्यो इन्टरनेटको अथवा विभिन्न साइटहरू वेबसाइटहरूबाट लिएर ज्ञान गुणका कुरा गरेर उनीहरूले चमत्कार गरेर पढाइको क्षेत्रमा पनि डिग्री लिइरहेका छन् अथवा कर्म क्षेत्रमा पनि त्यो लागि परेका छन्, रोजगारको पनि व्यवस्था गरे, त्यो एउटा छ, अब त्यस सन्दर्भमा त स्मरण शक्ति घट्ने कुरा आएन, त्यो बढेर झन् उसले उन्नति गरेको, तर अब कस्तो कुरोको व्यक्तिको चाहिँ स्मरण शक्ति घट्छ मेरो बुझाइमा चाहिँ के भन्दाखेरि जो चाहिँ फाल्टु कुरो हेरिरहेको छ रात दिन र समयभन्दा पनि बेसी नचाहिँदो मात्रामा हेरिरहेको हुन्छ होइन, फाल्टु कुरो हेरिरहेको छ जसले चाहिँ जीवनमा चाहिँदै चाहिँदैन त्यो कुराहरू, अनि विभिन्न किसिमको लोड लियो, निद्रा छैन होइन, अब सोच्ने शक्ति छैन, अनि त्यो एकछिन हेऱ्यो त्यो मनोरञ्जनको लागि मात्र हेऱ्यो त्यो भुलि गयो भने त्यस्तोले चाहिँ बेफाइदा नै गर्छ, र मलाई लाग्छ स्मरण शक्ति त होइन त्यो मानिसको पछि गएर त्यो मनोरोगी जस्तै एउटा एक प्रकारले रोगी नै हुन्छ, र यसलाई चाहिँ हामीले अघि भने जस्तो कुन उचित हो कुन अनुचित हो त्यो चाहिँ छुट्याउनु
1: सदुपयोग दुरुपयोग गर्नु भएन, र आज विक्रम सरले हामीलाई अनि हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई शिक्षाको महत्त्व अनि गरिमा विषय साथसाथै मोबाइलको प्रभाव अथवा मोबाइलको उपलब्धि के रहेछ त्यो सम्बन्धी पनि विस्तारपूर्वक हामीलाई जानकारी दिइहाल्नु भयो, आफ्नो व्यस्त समयलाई पन्छाएर आज शिक्षा ज्योतिष कार्यक्रममा आएर यसरी बोलिदिनु भएकोमा

हामीले हाम्रा श्रोताहरूलाई गीत त अवश्य नै सुनाउनुपर्छ, किनकि श्रोताहरू सङ्गीतलाई सृष्टिको प्राण भनिन्छ। जीवनको प्रत्येक आरोह अवरोह हर्ष अमर्ष माया मोह प्रेम उत्सर्ग सबैमा सङ्गीतको विश्व मोहिनी जादुई स्पर्श पाइन्छ। वास्तवमा भन्न पर्दा प्यारा विद्यार्थी भाइ बहिनीहरू, गीत सङ्गीतको तृष्णा कहिले पनि मेटिँदैन। तपाईँ हाम्रो हृदय

0: कार्यक्रममा आकाशवाणीको इतिहास उद्घोषिका सविता छेत्रीबाट यसरी प्रस्तुत गरिएको थियो।
1: आकाशवाणीको यो 90 वर्षको इतिहासलाई हामी मनाउन, मनोरञ्जन गर्न आज हामी मिरिकको गोपाल निरञ्जन प्रेक्षागृहमा आइपुगेका छौँ र आशा छ यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूले हाम्रो यो कार्यक्रमलाई हेरिदिनुहुन्छ अनि मन पराइ पनि दिनुहुन्छ भनेर स्वागत गर्न चाहन्छु हाम्रा सम्पूर्ण महानुभावहरूलाई। र 90 वर्षको आकाशवाणीको यो इतिहास यहाँहरूसँग साझा गर्नुपर्दा, 90 वर्षको यो लामो यात्रामा आकाशवाणीले हामीलाई जीवनसँग हामीलाई परिचय गराएको छ। स्वतन्त्रतापछिको जुन बिहानी हुन्छ त्यो हामीलाई सायद आकाशवाणीले नै देखाएको हुनपर्छ, अनि युद्धको कालमा देशवासीको मनोबललाई पनि आकाशवाणीले नै बढाएको छ। सुदूर गाउँ बस्तीमा जानकारी पुर्याउने काम पनि आकाशवाणीले आजको दिनसम्म गरिरहेको छ। हुन त जेन्जीका अहिलेका पुस्ताहरूले आकाशवाणीको महत्त्व त्यति नबुझ्लान्, तर हाम्रा पुस्ताले भने आकाशवाणीको महत्त्व धेरै बुझेका छन्। किनकि आकाशवाणी, आकाशबाट आउने आवाज हामीले सानोमा देखेका छौँ अथवा सुनेका छौँ। कहाँ कहाँबाट आकाशबाट आएको आवाज भनेर हामी हेर्थ्यौँ। रेडियो हेर्दाखेरि हामीलाई कहाँबाट आएको होला यो आवाज भन्ने भान हुन्थ्यो, कसरी आवाज आएको होला आकाशबाट भनेर हामी सोच्ने गर्थ्यौँ। त्यो अनुभव हामीले बोकेका छौँ, सायद अहिलेको हाम्रो पुस्ताहरूले नजान्लान्, तर पनि 90 वर्षको लामो इतिहास अझै पनि आकाशवाणीले बोकिरहेको छ। आशा छ 100 वर्षको इतिहास पनि अवश्य आकाशवाणीले बोक्नेछ। र यही 90 वर्षको इतिहास जुन छ आकाशवाणीको, त्यही 90 वर्षको इतिहासलाई मनाउन, मनोरञ्जन गर्न आज हामी यहाँ आइपुगेका छौँ।
0: अब प्रस्तुत हुन्छ कार्यक्रमका प्रमुख गायिका हिरा रसाइलीका सुन्दर सुन्दर गीतहरू। उहाँले आफ्ना कालजयी गीतहरू प्रस्तुत गरेर कार्यक्रमलाई गरिमामय बनाउनु भएको थियो।
2: आजको मुख्य अतिथि साथै मुक्तान सर अनि सबै अतिथिहरूलाई म मेरो हार्दिक अभिवादन टक्र्याउन चाहन्छु र म एक दुई गीतहरू यहाँहरूको समक्ष राखिरहेछु। र एउटा कुरा चाहिँ के भन्न चाहन्छु भने, मेरो जुन रेकर्डेड गीतहरू छ, अहिले अलिकति अस्वस्थताको कारणले मैले अलिकति स्केल घटाएर गरेको छु, गाउँदैछु, सायद तपाईँहरूलाई त्यति राम्रो नलाग्ला र त्यसको लागि क्षमा प्रार्थी छु। र पहिलो गीत दार्जिलिङको प्रसिद्ध शब्दकार सङ्गीतकार गायक स्वर्गीय पारस गजमेरको यो गीत गाएर सुनाउन लागिरहेछु।

0: थैंक यू।
1: यसरी नै कार्यक्रमका प्रमुख अतिथि यसपालिका पद्मश्री डाक्टर गम्भीर सिंह योन्जनले आकाशवाणी खरसाङको सराहना गर्दै आफ्नो वक्तव्य यसरी पोख्नुभयो।
0: आज म प्रथम चोटि यस गोपाल योन्जन प्रेक्षगृहमा आइपुग्नु पाउँदाखेरि यति खुसी लागेको छ, शब्द पाउँदिनँ मेरो खुसियाली कुन चाहिँ भाषामा मैले भन्नुपर्ने। र सर्वप्रथम आकाशवाणी खरसाङबाट जुन प्रकारको निमन्त्रणा मलाई उहाँहरूले चढाए अनि त्यही निमन्त्रणा अनुसार आज म यहाँ अरू जम्मै प्रोग्रामहरू मैले यसलाई मैले प्राथमिकता दिएर अरू जम्मै प्रोग्रामहरू डब गरेँ अरे, किनभने मलाई डब गरेको थिएँ मैले, किनभने मलाई मिरिक आउनु साह्रै मन परेको थियो। धेरै वर्ष भयो म मिरिक नआएको र आफूहरूसँग भेटघाट पनि हुनेछ र आज यो जुन चाहिँ भेटघाट भयो म एकदमै खुसी छु तपाईँहरूसँग र यो खुबै अमूल्य भेटघाट भनेर म यसलाई महसुस गर्दछु। किनभने अमूल्य यस कारणले कि जीवनमा हामी कहिले कहिले मात्रै भेट गर्ने गर्छौँ, यस्तै अवसरमा मात्रै हामी भेट हुने गर्छौँ। त आज विशेष चाहिँ यो गोपाल योन्जन भाइ मेरो आफ्नै आफन्त पर्छन्, आफ्नै भाइ हो उनी। म गभर्मेन्ट सरकारी कलेजमा दार्जिलिङमा कार्यरत रहँदाखेरि गोपाल योन्जन भाइ जहाँ बसेका थिए हुकर रोडमा, म त्यहाँ नै बस्थेँ एउटा कमरामा। झन्डै हामी 8-10 वर्ष हामी सँगै बस्यौँ। पछि भाइ दार्जिलिङबाट नेपालतिर प्रस्थान भए त म चाहिँ दार्जिलिङ सरकारी कलेजमै बसेँ। अनि त्यति बेला गोपाल योन्जन भाइ मात्रै होइन तर हाम्रा कर्म योन्जन दाजुहरू पनि, अरू अरू सङ्गीतकारहरू पनि त्यहाँ आइरहन्थे। अनि त्यति बेला जुन सङ्गीत कार्यक्रम मैले सुन्न पाउँथेँ, अनि फेरि नेपालबाट नारायण गोपालजी पनि आइरहनुहुन्थ्यो त्यहाँ। पछि गोपाल भाइ र नारायण गोपालजीको एउटा के भन्छ मिथको साइनो पनि त्यहाँ भयो र त्यसले गर्दाखेरि उहाँको भेटघाट अझै बढेर जानु थाल्यो। अनि जतिपल्ट भेटघाट वा हुन्थ्यो त्यतिपल्ट नै त्यहाँ म्युजिकको एउटा यस्तो एउटा वातावरण त्यहाँ जन्मिन्थ्यो कि सम्पूर्ण त्यहाँको गाउँवासीहरू त्यहाँ त्यो म्युजिक सुन्नको निम्ति, गोपाल योन्जनले जुन चाहिँ रचना गरेका गीतहरू सङ्गीतहरू सुन्नको निम्ति, नारायण गोपालजीको जुन चाहिँ भोइस थियो र के अरे स्वर सम्राट, एकदम उहाँ साँच्चै नै स्वर सम्राट हुनुहुन्थ्यो र यी जम्मै सङ्गीत सुन्नको निम्ति सम्पूर्ण गाउँलेहरू त्यहाँ आउने गर्थे, अरू अरू सङ्गीतकार पनि आउने गर्थे। त आज अब मैले चिफ गेस्टको रूपमा केही शब्द मैले भन्नुभन्दा अघि मैले यहाँ सम्बोधन मेरो कार्य चाहिँ बाँकी नै छ। त यो जुन चाहिँ 65 वर्ष को स्थापना दिवस आज यहाँ हामीले मनाइरहेछौँ, अनि आकाशवाणीको चाहिँ दिल्लीको चाहिँ झन्डै 90 वर्ष पुगिसकेको रहेछ। र यो आकाशवाणी चाहिँ अब यो ल यसपछि चाहिँ यसमा आज उपस्थित हुनुहुने श्री जितेन कुमार रायजी, उहाँलाई मेरो नमस्कार छ। उहाँ सिलगढीबाट आउनुभएको, आज प्रथमचोटि मसँग आउने हामी भेटघाट भयौँ, मलाई खुसी लाग्यो। यस्तै प्रकारले हाम्रो आकाशवाणीका एसिस्टेन्ट डाइरेक्टरजी श्री राजीव सुब्बाजी, तपाईँलाई मेरो नमस्कार छ। त्यस्तै गरी हाम्रो लेखनाथ राई भाइ, तपाईँलाई पनि मेरो एकदम ग्रिटिङ्स छ आजको यो उपलक्ष्यमा। र त्यस्तै प्रकारले सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू यस हलमा उपस्थित र तपाईँहरू सबैलाई देख्नु पाउँदा र तपाईँहरूको अघि मैले 2-4 शब्द बोल्नु जाँदाखेरि मलाई अत्यन्तै खुसी लागिरहेको छ। त विशेष गरी अब मलाई के भन्नुपर्छ भने प्रथम चरणमा चाहिँ यो जुन चाहिँ आकाशवाणी अब आजभन्दा 65 वर्ष अघि यहाँ स्थापित भयो खरसाङमा, त यसले यो पहाडवासीहरूलाई चाहिँ अनि प्रत्येक क्षेत्रमा चाहे स्पोर्ट्सको क्षेत्रमा होस्, चाहे सङ्गीतको क्षेत्रमा होस्, चाहे विद्याको शिक्षाको क्षेत्रमा होस्, चाहे अरू कुनै पनि खेलकुदको क्षेत्रमा होस्, कुनै पनि क्षेत्रमा साहित्यदेखि लिएर कलाहरूदेखि लिएर सबै क्षेत्रहरूमा जति पनि पहाडवासीले आफ्नो ज्ञान आफ्नो जुन चाहिँ एउटा ट्यालेन्टहरू दर्शाउँदै आएको छ, यो जम्मै कुरो लिएर चाहिँ भारत वर्षलाई भारत सरकारलाई पहाडवासीहरूलाई चाहिँ चिनाउने काम चाहिँ चिनाउने एउटा मूल एउटा माध्यमको काम चाहिँ यो आकाशवाणीले गत 65 वर्षभित्र गरिरहेछ। यो चाहिँ ठुलो कुरा हो। यो चाहिँ
1: कार्यक्रमको अर्को चरणमा सम्मान अनि सम्वर्धनाको कार्यक्रम रहेको थियो। कार्यक्रमको प्रमुख अतिथि पद्मश्री गम्भीर सिंह योञ्जनलाई सम्मान पत्र अनि सल ओढाएर सम्मान जनाइएको थियो। क्लस्टर हेड जितन कुमार रोय अनि एडिपी राजीव सुब्बाको बाहुलीबाट। त्यसपछि क्रमैले मिरिक साधना कला केन्द्रका कलाकारहरूलाई, कार्यक्रमका प्रमुख व्यक्तित्व गायिका हिरा रसाइली अनि गायक प्रबल थापालाई क्लस्टर हेड जितन कुमार रोयको बाहुलीबाट सम्मान जनाइयो। गायक अभिनव रञ्जिता अनि सुशान्तलाई एडिपी राजीव सुब्बाको बाहुलीबाट सम्मान जनाइयो। अन्तमा कार्यक्रम निष्पादक मनन तामाङले आभार वक्तव्य प्रस्तुत गर्नुभएको थियो।
2: उपस्थित सबै महानुभावहरूमा नमस्कार र आजको यस साङ्गीतिक यात्रामा सहयात्री भई हजुरहरू सम्पूर्णले अवश्य पनि रसो साधन गरे मनोरञ्जन लिनुभयो भनेर आशा साँचेका छौँ। र आजको यस साङ्गीतिक कार्यक्रममा सबैभन्दा पहिला म धन्यवाद दिन चाहन्छु हाम्रा प्रमुख अतिथि चिफ गेस्ट हाम्रो डाक्टर जिएस योञ्जन सर र उहाँको गरिमामै उपस्थितिले हाम्रो आज कार्यक्रमलाई अवश्य पनि हामीलाई साथ दिनुभएर उहाँले हामीलाई शोभा कार्यक्रमको शोभा बढाइदिनु भएको छ। यहाँको निम्ति यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसरी नै धन्यवाद दिन चाहन्छु हाम्रो क्लस्टर हेड जितन कुमार सरलाई, कार्यक्रम कार्यालय प्रमुख पनि हुनुहुन्छ आकाशवाणी खरसाङको। यहाँले पनि आफ्नो उपस्थिति आजको यस कार्यक्रममा दिनुभयो। यहाँ हाम्रो क्लस्टर हेड मात्र हुनुहुन्न, यहाँ एकजना हाम्रो अभिभावक पनि हुनुहुन्छ र अभिभावक भएर आजको कार्यक्रममा यहाँहरूले आफ्नो उपस्थिति दिनुभएर हाम्रो ऊर्जा अनि हाम्रो आत्मबल पनि बढाउनु भएको छ। सरलाई यसको निम्ति धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसरी नै धन्यवाद दिन चाहन्छु म हाम्रो एडिपी सर राजीव सुब्बा सरलाई। यहाँ पनि हाम्रो कार्यक्रमको अंश नै हुनुहुन्थ्यो, यहाँ पनि आइदिनु भयो, कार्यक्रममा बसिदिनु भयो, यहाँलाई पनि धन्यवाद दिन चाहन्छु। त्यसरी नै धन्यवाद दिन चाहन्छु म हाम्रो आकाशवाणी खरसाङका अवकाशप्राप्त हाम्रो जति पनि रिटायरिज अग्रजहरू हुनुहुन्छ है, यहाँलाई पनि हामीले यस कार्यक्रममा निम्ताएको थियौँ। किनभने हामीले 90 वर्षको जुन चाहिँ आकाशवाणीको यात्राको अवसरमा हामीले यस कार्यक्रमलाई गरेका छौँ, साथै आकाशवाणी खरसाङको 65 वर्षको जुन फाउन्डेसन डेको पनि हामीले कार्यक्रम गरेका थियौँ र यो 65 वर्ष अनि 90 वर्षको यात्रामा कहीँ न कहीँ कहीँ न कतै हजुरहरू पनि सहयात्री भएर होइन यात्रा गरिसक्नु भएको छ र यहाँहरूले आफ्नो उपस्थिति आजको कार्यक्रममा दिनुभयो र यहाँहरूलाई पनि आज कमेडीको पक्षबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। जाँदा जाँदै हामी आगामी दिनहरूमा पनि यस्तै रमाइला कार्यक्रमको साथमा पुनः भेट हुनेछौँ भन्दै, सम्भवतः योभन्दा पनि राम्रो कार्यक्रममा फेरि हामी भेट हुनेछौँ भन्दै कार्यक्रमलाई यहीँ आजको यस कार्यक्रमलाई औपचारिक रूपमा यहीँ समाप्त गर्न चाहन्छु। धेरै धेरै धन्यवाद धन्यवाद।
1: सबैभन्दा महत्त्वपूर्ण कुरा यस कार्यक्रमको अडियो रेकर्ड गर्नुभएको थियो आकाशवाणी खरसाङका सिनियर टेक चन्द्रलाल ब्राह्मण अनि उहाँका साथीहरूद्वारा र यसका निम्ति उहाँहरूलाई हामी हार्दिक आभार प्रकट गर्दछौँ। उहाँहरूको मेहनतले यस कार्यक्रमलाई हामीले आज आकाशवाणीबाट प्रसारित गर्न सक्यौँ। यसरी मिठा मिठा गीत अनि सुन्दर सुन्दर नृत्यहरूको प्रस्तुतिको साथमा उक्त कार्यक्रम समापन भएको थियो र यही कार्यक्रमको रेडियो रिपोर्ट लिएर आएका थियौँ प्रस्तोता मनन तामाङ अनि म सञ्चालक सञ्जोग खवास। श्रोतावृन्द, तपाईँहरूलाई यस कार्यक्रम रेडियो रिपोर्ट कस्तो लाग्यो प्रतिक्रिया अवश्य दिनुहोला। आगामी दिनहरूमा फेरि अन्य कार्यक्रमहरूमा तपाईँहरूसित भेट हुने नै छ। त्यतिन्जेलसम्मलाई प्रतीक्षा साँच्नुहोला। आजलाई भने बिदा चाहन्छौँ। नमस्कार।

नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेहा थामीबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसित द्विपक्षीय सम्बन्धमा व्यापक चर्चा गर्नुभएको छ। दुवै नेताबीच द्विपक्षीय सम्बन्धका सबै पक्षको समीक्षा गर्नुका साथै ऊर्जा, व्यापार, निवेश, स्वास्थ्य सेवा, अटोमोबाइल आदि क्षेत्रमा सहयोगका नयाँ आयामबारे चर्चा भएको विदेश मन्त्रालयले सामाजिक सञ्जाल पोस्टमा उल्लेख गरेको छ। दुवै नेताहरूले आपसी हितका वैश्विक र क्षेत्रीय मुद्दाहरूमा पनि विचार आदान प्रदान गर्नुभयो। दुवै पक्षले द्विपक्षीय साझेदारीलाई अझ बलियो बनाउने र वैश्विक दक्षिणको हितलाई अगाडि बढाउने आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा परिचालन दक्षता बढाउनका लागि फिल्ड कमाण्डरहरूको वित्तीय शक्तिलाई दोब्बर बनाउने अनुमोदन गर्नुभएको छ। रक्षा मन्त्रालयले यी उपायहरूले 1,25,000 करोड रुपियाँभन्दा अधिकको खरिदमा सहयोग पुर्याउने बताएको छ। मन्त्रालयले भनेको छ, वित्तीय शक्तिमा वृद्धि 100% गरिएको छ र केही मामलाहरूमा यो दोब्बरभन्दा अधिक भएको छ। यसले फिल्ड कमाण्डरहरूको परिचालन दक्षतालाई अझ बलियो बनाउने मन्त्रालयले बताएको छ। रक्षा मन्त्रालयले अझ भनेको छ, वित्तीय शक्तिहरूको विद्यमान संशोधित प्रत्ययोजन र गत वर्ष अक्टोबरमा अधिसूचित संशोधित रक्षा खरिद नियमावलीले रक्षा खरिदलाई बढावा दिनेछ। यसले रक्षा बलहरूलाई संसाधनहरूको समयमै उपलब्धता सुनिश्चित गर्नेछ। रेल मन्त्री अश्विनी वैष्णव शनिबार पश्चिम बङ्गालको भ्रमणमा रहनुहुनेछ, जहाँ उहाँले रोकिएका रेल परियोजना प्रगतिका समीक्षा गर्नुहुनेछ। उहाँले नवन्ना सभागारमा मुख्यमन्त्री शुभेन्दु अधिकारीसँग उच्च स्तरीय बैठक गर्नुहुनेछ, जसमा पूर्वी रेलवे, दक्षिण पूर्वी रेलवे, पूर्वोत्तर सीमान्त रेलवे र मेट्रो रेलवेका महाप्रबन्धकहरू पनि सामेल हुनेछन्। संसदको रेल सम्बन्धी स्थायी समिति सदस्यहरू पनि शनिबार दिउँसो कोलकाता पुग्नेछन्। साँझ उनीहरूले रेलसँग सम्बन्धित विभिन्न संगठनहरूसँग बैठक गर्नुहुनेछ। केन्द्रीय नवीन एवं नवीकरणीय ऊर्जा मन्त्री श्री प्रह्लाद जोशीले आज विभिन्न मन्त्रालय र संस्थानहरूका अधिकारीहरूसँग बैठक गर्नुभयो। बैठकमा सरकारी भवनहरूमा छतमा सौर्य प्रणाली जडान गर्ने प्रगतिको समीक्षा गरिएको थियो। हालसम्म लक्ष्यको 80% काम सम्पन्न भएको जोशीले सामाजिक सञ्जालमा जानकारी दिनुभएको छ। केन्द्रीय मन्त्री श्री जोशीले जानकारी दिँदै भन्नुभयो, देशभरिका 53,000 भन्दा अधिक सरकारी भवनहरूमा सौर्य ऊर्जा प्रणालीहरू स्थापना गरिएको छ। यसको कुल जडित क्षमता 855 मेगावाट रहेको छ। सरकारले आज वर्ष 2026 लागि 29 राष्ट्रिय ई गभर्नेन्स पुरस्कारको घोषणा गरेको छ। कार्मिक, सार्वजनिक गुनासो तथा पेन्सन मन्त्रालयले ई गभर्नेन्सको क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई कुल 17 पुरस्कार प्रदान गरिने जनाएको छ, जसमा 10 स्वर्ण पुरस्कार, 6 रजत र 1 जुरी पुरस्कार समावेश छन्। यी पुरस्कार प्रत्येक वर्ष ई गभर्नेन्स परियोजनाको सफल र प्रभावकारी कार्यान्वयनलाई प्रोत्साहित गर्न र उत्कृष्ट कामको सम्मान गर्न प्रदान गर्ने गरेको मन्त्रालयले जनाएको छ। यी पुरस्कारहरू राजस्थानको जयपुरमा आयोजित 29 राष्ट्रिय ई गभर्नेन्स कन्क्लेभमा प्रदान गरिनेछ। लोक संघ सेवा आयोग यूपीएससी परीक्षा प्रक्रियालाई थप सुरक्षित र पारदर्शी बनाउन फेस अथेन्टिकेसन प्रणाली लागू गरेको छ। आयोगले हालै सम्पन्न सिभिल सेवा परीक्षा प्रारम्भिक र भारतीय वन सेवा परीक्षा प्रारम्भिक 2026 यस तकनिकको सफलतापूर्वक प्रयोग गरेको छ। यस प्रणाली अनुसार आवेदन फर्म भर्दा जसको फोटो अपलोड भएको हो, उम्मेद्वार प्रवेश पत्र लिएर परीक्षा केन्द्रमा आएर परीक्षा लिन आएको सुनिश्चित गर्ने व्यवस्था छ। यस पहलको बारेमा युपिएससी सिएसआइआर एनआइएलईका अध्यक्ष डाक्टर अजय कुमारले यो प्रतिरूपण मुक्त परीक्षाहरू सुनिश्चित गर्ने दिशामा आयोगको एक महत्वपूर्ण कदम भएको बताउनु भएको छ। मेरा युवा भारतलाई आधिकारिक रूपमा गिनिज वर्ल्ड रेकर्डले मान्यता दिएको छ। यस अभियानले एक साधामा अनलाइन क्विजमा सहभागी हुने प्रयोगकर्ताको उपाधि सुरक्षित गरेको छ। 3,90,000 भन्दा अधिक सहभागीहरूले क्विज पूरा गरेका थिए। केन्द्रीय युवा मामला तथा खेल मन्त्री डाक्टर मनसुख मांडवियाले नयाँ दिल्लीमा आयोजित एक समारोहमा गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र ग्रहण गर्नुभयो। समाचार अहिलेलाई पूरा भयो। अब 6:50 प्रादेशिक समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: यपनको निम्ति सधैँ सम्झिनुहोस् आकाशवाणी खरसाङ।
1: अब श्रोताहरूलाई सुनाउन लागिरहेछौँ फिल्म संगीत बर्डर 2 चलचित्रबाट। युगल आवाज छ सोनु निगम अनि पलक मुच्चलको।

0: नमस्कार विले दाजु, नमस्कार है धनमाया दिदी, आइपुगे म पनि।
1: हजुर नमस्ते चुल्ठे भाइ।
2: चुल्ठे भाइ ठिक समयमा आइपुग्नु भएछ है चुल्ठे भाइ।
1: हो नि
0: हजुर हजुर हजुर,
1: सधैँ समयमा नै आइपुग्नुहुन्छ नि।
2: बस्नुहोस् बस्नुहोस्।
0: हुन्छ हुन्छ।
2: अनि अब यसरी हामी भेटघाट भएपछि सधैँ विभिन्न विषयहरूमा कुराकानी गर्छौँ।
1: हजुर हजुर।
2: आज पनि हाम्रो कुराकानी थाल्नुभन्दा पहिले चाहिँ एउटा गीत सुनेर आनन्द लिऊ न पहिले चाहिँ।
0: भर्खर थाकेर आएको।
2: हजुर
0: म पनि गीत सुनेर
1: थाकिहाल्छ नि चुल्ठे भाइ।
0: हजुर हजुर, सुनाउन त
1: आराम गर्नुहोस्। हजुर हुन्छ नि।
0: हुन्छ।

0: लौ त विश्राम गरेर गीत पनि सुन्यो
1: ज्यूज्यू निकै थकान पनि मेटियो
0: हो नि हो नि अनि धनमाया दिदी सधैँ विभिन्न विषयहरू सोचेर आउनुहुन्छ
1: हजुर हजुर
0: आज चाहिँ के सोच्नु भएको छ कुनी
1: सोच्नु त धेरै कुरोमा नै सोचेर आउँछु बिरे भाइ अब गाउँघरमा बसेपछि गाउँघरमा बसेपछि हामी खेतीपाती नगरी जीविका चल्दैन पशुपालन गर्नु पर्यो
0: हो नि
1: सबै कुरो गरेर नै त हामी अहिले जीविका चलाइरहेको छौँ नि त र हामीलाई यो पशुपालनबाट अझ बढी जीवनयापन गर्नुको लागि के कस्तो प्रकारले उपायहरू अप्नाउनु पर्ने हो त्यो कुरोमा यसो जान्न मन लागिरहेको छ नि बिरे भाइ चुल्टे भाइ
0: साह्रै राम्रो विषय झिक्नु भयो धनमाया दिदी किनभने पशुपालन कृषि क्षेत्रको एउटा अभिन्न अङ्ग हो भनौँ न
1: हजुर
0: ग्रामीण तथा पहाडी क्षेत्रमा बसोबासो गर्ने धेरै मानिसहरूको जीविका चाहिँ पशुपालन नै हो जस्तो मलाई लाग्छ हौ धनमाया दिदी
1: ठिकै कुरा गर्नुभयो नि बिरे भाइ
0: अब पशुपालनमा पनि गाई भैँसी बाख्रा भेडा सुँगुर कुखुरा मौरी आदि पालेर चाहिँ मानिसहरूले दुध मासु अन्डा ऊन मह अनि जैविक मलहरू उत्पादन गरी
1: ठिकै हो
0: आम्दानी गर्ने गरेका छन्
1: हो नि हजुर
0: र आजको समयमा हेर्नु हो भने धनमाया दिदी
1: ज्यू ज्यू
0: बढ्दो बेरोजगारी महँगी र सीमित रोजगारीको अवसर बीच पशुपालन आत्मनिर्भर बन्ने अथवा जीविका उपार्जन गर्ने एउटा राम्रो माध्यम पनि बनेको छ नि त
1: ठिकै हो नि बिरे भाइ राम्रो कुरा हो नि
0: अनि हामीले चाहिँ राम्रो योजना आधुनिक तकनिक मेहनत साथ चाहिँ हामीले पशुपालन गरेमा चाहिँ आफ्नै गाउँघरमा बसेर पनि राम्रो आमदानी चाहिँ गर्न सक्छौँ है धनमाया
1: हजुर हजुर हो नि ठिकै कुरा हो अनि यसरी हामीले पशुपालन गरेपछि यो पशुपालनको पनि त महत्त्व बुझ्नु पर्यो है त्यो सम्बन्धी पनि यसो जानकारी दिनुहोस् न चुल्ठे भाइ
2: अब धनमाया दिदी पशुपालनको महत्त्व चाहिँ के छ भने विशेष गरी भन्नुपर्दा हामीले आफैलाई हेर्दाखेरि चाहिँ आम्दानीको स्रोत अब पशुपालन गरिसकेपछि दुध मासु अन्डा मह ऊन गर्न सकिन्छ यहाँ बिरे दाजुले अघि भर्खरै भन्नुहुँदै थियो होइन त्यति मात्रै नभएर पशुपालन गरिसकेपछि रोजगार पनि त सृजना भयो
1: होइन
2: पशुपालनले अब गाउँघरमै रोजगारको अवसर प्रदान गर्छ त्योबाट अब युवाहरू कतै बाहिर जानु परेन स्वरोजगार प्राप्त गर्न सक्छन् अनि यो भएर चाहिँ यो पशुपालनबाट चाहिँ आम्दानीको स्रोत मात्रै नभएर रोजगारको सृजना पनि हुन्छ
1: हजुर हजुर राम्रो कुरा हो नि चुल्ठे भाइ
2: हजुर हजुर
0: त्यति मात्र नभएर नि पशुपालनबाट चाहिँ पोषणको सुरक्षा पनि हुन्छ है फेरि जस्तै दुध अन्डा मासु पौष्टिक खाद्य पदार्थ हुन् अनि पशुपालनले चाहिँ परिवारको पोषण स्तर चाहिँ सुधार्दै लान्छ नि त दुध अन्डा मासु खान पायो भने त आफ्नो स्वास्थ्य पनि त राम्रो भयो नि त त्यसरी नै पशुपालनबाट जैविक मलको पनि उत्पादन हुन्छ पशुको गोबर तथा मलले चाहिँ कृषि उत्पादन बढाउनुमा चाहिँ धेरै मद्दत गरेको छ नि त अहिलेसम्म त्यसरी नै हाम्रो ग्रामीण विकासमा पनि यसले ठुलो मद्दत पुर्याइराखेको छ के धनमायाजी
1: हजुर अघि यहाँ बिरे भाइले पशुपालनबाट आत्मनिर्भरको कुरा गर्नुभयो है
0: हजुर
1: पशुपालनबाट आत्मनिर्भर बन्ने उपायहरू पनि बताइदिनुहोस् न
2: पशुपालनबाट आत्मनिर्भर बन्नु हो भने
1: हजुर
2: विशेष गरी चाहिँ पशुपालन गर्दा चाहिँ राम्रो पशु छनौट गर्नु पर्यो
1: अब
2: जहाँ हामी पाल्छौँ है त्यसको क्षेत्र मौसम अनि बजारको माग अनुसार पशु छनौट गर्नु पर्यो राम्रो पशु हुनु पर्यो जस्तै अब पहाडी क्षेत्रमा अब बाख्राहरू पाल्छौँ हामी होइन कुखुराहरू पाल्छौँ अनि गाई भैँसी सुँगुर अनि सही पशु छनौटले चाहिँ उत्पादन र आम्दानी दुवै बढाउँछ
0: ठिक हो
1: राम्रो कुरा हो नि चुल्ठे भाइ
0: त्यति मात्र कहाँ हो र धनमाया दिदी अब हामीले कुन पशु पाल्ने भनेर त छान्यौँ
1: हो नि
0: तर पशुपालन गर्दाखेरि चाहिँ उन्नत जातको छान्नु पर्यो
1: हजुर के हो कस्तो प्रकारले छान्नु पर्ने
0: अब यो चाहिँ किन भन्दाखेरि नि धनमाया दिदी
1: ज्यू
0: उन्नत जातको गाई तपाईँले छान्नुभयो भने यसले बढी दुध दिन्छ अनि उन्नत बाख्राबाट बेसी मासु पाउँछ त्यसरी नै उन्नत जातको कुखुराहरू पाल्नुभयो भने यसले बेसी अन्डा दिन्छ
1: ए यस्तो प्रकारले चाहिँ हामीले छान्नु पर्यो है पशुप्राणीहरू.
0: अब हामीले अरू पशु पाल्दाखेरि उन्नत जात बाहेक नि अरू पशु पाल्दाखेरि अब समय पनि त्यही लाग्यो नि त
1: होइन.
0: तर उन्नत जातको हामीले पशु छान्यौँ भने चाहिँ कम समयमा धेरै लाभ पाउन सक्छौँ त.
1: ज्यू ज्यू राम्रो कुरा हो नि.
2: अनि हामीले पशुपालन गर्दाखेरि एकदमै आधुनिक प्रविधि अपनाउनु पर्यो.
1: ज्यू
2: अब परम्परागत तरिकाले भन्दाखेरि चाहिँ अब आधुनिक व्यवस्थापन प्रणाली चाहिँ एकदमै राम्रो हुन्छ.
1: हजुर.
2: जस्तै अब वैज्ञानिक रूपमा गोठ व्यवस्थापन गर्ने
1: है
2: सन्तुलित आहार दिने अब पशुपालिसकेपछि त हामीले गर्नु पर्यो नि त
1: होइन.
2: नियमित स्वास्थ्य परीक्षण गराउने जुन पशु पालेका छौँ हामीले
1: होइन.
2: अनि कृत्रिम गर्भधारण गराउने यो चिजहरू चाहिँ हामीले गर्यौँ भने चाहिँ पशुपालन गर्दाखेरि चाहिँ आधुनिक प्रविधि अप्नायौँ भने चाहिँ एकदमै हामीलाई चाहिँ एकदम राम्रो हुन्छ.
1: हजुर हजुर.
0: हो नि, त्यति मात्र कहाँ हो र चुल्ठे भाइ.
2: हजुर.
0: हामीले पशुपालन गर्दाखेरि चाहिँ पोषणयुक्त आहार र व्यवस्थापनमा पनि ध्यान दिनु पर्यो.
1: राम्रो
0: घाँस दाना दिनु पर्यो नि त.
1: ठिक हो नि.
0: पशुको स्वास्थ्य र उत्पादन राम्रो पाउनुको लागि चाहिँ पोषणयुक्त आहार एकदमै जरुरी हुन्छ.
1: ज्यू ज्यू.
0: अनि हामीले पशुहरूलाई समावेश गर्ने भनेको हरियो घाँस, सुक्खा घाँस, दाना, खनिज पदार्थ अनि सफा र स्वच्छ पानी चाहिँ दिएको हुनु पर्यो.
1: हजुर हजुर.
2: अनि साथसाथै कस्तो हुन्छ भने हामीले पशुपालन गर्दाखेरि पशुको स्वास्थ्यमा पनि ध्यान दिनु पर्यो नि त.
1: हजुर ठिक कुरा हो नि.
2: रोग लागिसकेपछि उपचार गर्नुभन्दा चाहिँ रोग लाग्नै नदिनु चाहिँ एकदमै राम्रो
0: बुद्धिमत्ता
2: हो नि. अब त्यसको लागि के गर्नु त, पशुलाई स्वस्थ राख्नु के गर्नु पर्यो भन्दाखेरि चाहिँ नियमित खोप लगाउने, गोठ सरसफाई गर्ने, अब खोरहरू सफा राख्ने, अनि समयमा औषधि दिने, अनि विशेष गरी चाहिँ पशु चिकित्सकको सल्लाह चाहिँ लिँदै गर्नुपर्छ है हामीले.
0: हाम्रै हितको लागि ठाउँ ठाउँमा पशु कार्यालयहरू छ, अस्पतालहरू छ है, त्यहाँ गएर जोगाजोग त गर्नु पर्यो नि त हामीले.
1: हो नि, राम्रो कुरा हो तपाईँहरूको बिरे भाइ, सरसल्लाह पनि राम्रो
0: हो नि. त्यसरी नै पशुपालनमा अर्को ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ के हो भन्दा हामीले पशुपालन गर्दाखेरि चाहिँ व्यावसायिक सोच पनि बनाएको हुनुपर्छ है फेरि, बुझ्नुभयो. अब घरमै पाल्नुको निम्ति हामीले पशु पाल्नु भन्दा चाहिँ हामीले यसलाई व्यावसायिक रूपमा पालेको छौँ भने चाहिँ फाइदा हुन्छ नि त.
1: हजुर.
0: अनि त्यसको लागि चाहिँ हामीले आय व्ययको हिसाब पनि राख्नुपर्छ फेरि, बुझ्नुभयो. त्यसरी नै उत्पादनको हामीले योजना पनि बनाउनु पर्छ. जस्तै गाईबाट हामीले यसलाई दुध उत्पादन बढाउनु हो भने राम्रो घाँस दाना दिनुपर्छ भन्ने कुराहरू गर्यौँ नि.
1: हजुर.
0: त्यस्तो कुराहरू ध्यान दिनुपर्छ अन्य पशु पाल्दाखेरि पनि. अनि बजारको अध्ययन पनि गर्नुपर्छ के धनमाया दिदी. जस्तै अब उदाहरणको निम्ति तपाईँले सुँगुर पाल्नु भएको छ भने अब बजारमा हेर्नु पर्यो नि त, माग के छ, रातो मासुको छ कि बोसोको छ कि भन्ने हिसाब चाहिँ आफूले राख्नु पर्यो. त्यो विचार चाहिँ आफूले पुर्याएको हुनुपर्छ है धनमाया दिदी.
2: अब पशुपालन गर्दाखेरि चाहिँ दिदी बजार व्यवस्थापनमा पनि एकदमै ध्यान दिनु पर्यो.
1: ठिकै कुरा.
2: अब जति पनि उत्पादन हुन्छ है त्यसलाई बेच्ने राम्रो बजार चाहिँ आवश्यक छ. गाई पालन गर्नु भएको छ, दुध आयो, तर दुध बेच्ने कहाँ बेच्ने त,
1: सोच्नु त पर्यो.
2: बजार छैन भने के गर्ने त भन्ने कुराहरू पनि हुन्छ. त्यसमा चाहिँ विचार गर्नु पर्यो. अनि स्थानीय बजारसँग सम्पर्क राख्नु पर्यो. अनि सहकारी मार्फत पनि बिक्री हुन्छ, त्यो मार्फत पनि गर्न सकिन्छ. अनि प्रत्यक्ष ग्राहकसम्म पुर्याउन सकिन्छ भने त्यो पनि राम्रो
0: हो नि. हो नि.
2: तर बजार व्यवस्थापन चाहिँ हामीले ध्यान दिनु पर्यो नि.
0: हो नि. त्यसरी नै पशुपालन गर्दाखेरि अर्को जान्नुपर्ने कुरा चाहिँ के भन्दाखेरि नि
1: दिदी,
0: कुनै पनि पशु पाल्छु भन्ने इच्छा राखेमा चाहिँ तालिम र शिक्षा हुनु चाहिँ एकदमै जरुरी छ हौ धनमाया दिदी.
1: हजुर. हुन पनि अब त्यसै पशुपालन गर्छु भनेर त भएन, त्यसको लागि त हामी त ज्ञान त हुनु पर्यो नि त
0: है,
1: के कस्तो प्रकारले हामीले पाल्न सकिन्छ, शिक्षा त लिनु पर्यो.
0: अघि यहाँ चुल्ठे भाइले भन्नुभयो नि, अब हामीले परम्परागत पशु नपालेर चाहिँ आधुनिक तरिकाले पाल्ने चाहिँ हामीले कोसिस गर्नु पर्यो.
1: हजुर हो नि.
0: अनि आधुनिक पशुपालन सम्बन्धी चाहिँ हामीले ज्ञान चाहिँ लिन एकदमै जरुरी हुन्छ.
1: ज्यू ज्यू.
0: त्यसले गर्दाखेरि सरकारी तालिम कृषि तथा पशुपालन विभागबाट पाइने तालिमहरू
1: ज्यू
0: अथवा कुनै पनि विशेषज्ञ अथवा अनुभवी व्यक्तिको सल्लाह लिनु चाहिँ एकदमै जरुरी छ।
1: ए हजुर,
0: आफै गर्छु आफै अघि बढ्छु भनेर चाहिँ हुँदैन धनमाया दिदी।
1: ठिकै कुरा गर्नुभयो बिरे भाइ, तपाईँले जति सक्दो हामीले तालिम लिएको पनि धेरै राम्रो।
2: हजुर हजुर, त्यसरी नै अब पशुपालन गर्दाखेरि नि सरकारी धेरै योजनाहरू छन्, सरकारी योजना तथा सहयोगको उपयोग पनि गर्नु पर्यो नि त हामीले। सरकारले विभिन्न प्रकारको सहयोगहरू उपलब्ध गराउँछ, अब अनुदान गराउँछ कतिवटा, होइन सहुलियत, अब ऋणको सहुलियतहरू हुन्छ, तालिम दिन्छ, अनि बिमाको सुविधाहरू पनि हुन्छ, तर यो चाहिँ खोज्नु पर्यो नि त।
0: हो नि, घरमा बसेर हुँदैन,
2: भएन। यो कुराहरू चाहिँ सरकारले दिएको कुराहरू हो, सरकारले विभिन्न प्रकारको सहयोग उपलब्ध गराउँछ, तर खोजेर चाहिँ यो गर्यो भने चाहिँ हामी पशुपालकहरूलाई नै एकदमै सुविधा हुन्छ, सजिलो पनि हुन्छ।
0: हो नि हो नि, अनि पशुपालनबाट आत्मनिर्भर बन्नु हो भने चाहिँ धनमाया दिदी हामीले के गर्ने भन्दाखेरि, पशुपालन र कृषि चाहिँ एक साथ सञ्चालन गर्नुपर्छ के धनमाया दिदी।
1: ज्यू, धेरै कुरामा पो हामीले ध्यान दिनु पर्ने रहेछ है बिरे भाइ।
0: हजुर, जस्तै कि अब खेतको पराल पशुको आहार भइहाल्यो, अनि पशुको मल चाहिँ खेतको लागि अथवा कृषिको लागि मल भइहाल्यो।
1: ज्यू ज्यू हजुर,
0: अनि यसले चाहिँ खर्च घटाउँछ र उत्पादन चाहिँ बढाउँछ है धनमाया दिदी।
1: कति राम्रो कुरा नि हजुर।
0: अनि आज यहाँ धनमाया दिदीले जुन पशुपालनबाट कसरी आत्मनिर्भर बन्ने भन्ने कुराहरू सोध्नु हुँदैछ, यो विषयमा बताउनु पर्ने कुराहरू अझै छ, तपाईँलाई पनि सोध्नु पर्ने कुराहरू त अझै होला
1: नि। सोध्नु पर्ने कुरा त धेरै नै छ नि बिरे भाइ,
0: तर त्यो भन्दा अगाडि चाहिँ हामी एकछिन विश्राम गरेर गीत सुनौ न।
1: ए हुन्छ हुन्छ, लु एकछिन विश्राम गरौँ न त है।
2: हुन्छ हुन्छ, सुनौ।

0: बडा रमाइलो भयो, आनन्द आयो
1: हो नि।
0: अनि धनमा दिदी कस्तो लाग्यो त गीत?
1: गीत त साह्रै रमाइलो लाग्यो, आनन्द भएर विश्राम पनि पायौँ, घाँटी सुकिसकेको थियो नि बोल्दा बोल्दा।
2: अनि यहाँ आज तपाईँले जुन यो पशुपालनबाट कसरी आत्मनिर्भर बन्ने भन्ने उपायहरू विषय सोध्नु हुँदैछ नि,
1: हजुर
2: अब केही छ तपाईँको सोध्नु
1: पर्ने कुरा त छ नि बिरे भाइ? हाम्रो दार्जिलिङ पहाडी इलाकामा नि यो पशुपालनको सम्भावना चाहिँ के कस्तो छ त्यो पनि जानिराखौँ भनेको नि।
0: अब दार्जिलिङ पहाडमा पशुपालनको सम्भावना चाहिँ धेरै राम्रो छ।
1: ज्यू ज्यू,
0: अब हेर्नुहोस् हरियो घाँस प्रशस्त रूपमा पाइन्छ
1: पाइन्छ
0: है, अनि मौसम फेरि एकदमै अनुकूल छ,
2: राम्रो छ,
0: राम्रो छ नि यहाँ पहाडमा होइन। अनि बाख्रा कुखुरा अनि गाई होइन, यो दुधको व्यवसायहरूको लागि पनि राम्रो सम्भावना छ। मासु तथा दुध जन्य पदार्थको माग उच्च छ। अनि यहाँको युवाहरूले चाहिँ पशुपालनलाई व्यवसायको रूपमा अप्नाए भने चाहिँ एकदमै आत्मनिर्भर चाहिँ बन्न सक्छन् जस्तो चाहिँ मलाई लाग्छ।
1: हजुर हजुर, धेरै राम्रो कुरा हो नि चुल्ठे भाइ। अनि यति मात्र नभएर अब पशुपालनका मुख्य चुनौतीहरू पनि त के कस्तो छ त्यो पनि त बुझ्नु पर्यो, जान्नु पर्यो है,
2: हो नि,
1: बताइदिनुहोस् न बिरे भाइ।
2: अब पशुपालनको चुनौतीहरू भनेको चाहिँ के छ भन्दाखेरि पशुको रोग पहिलो हो, रोगको कारण ठुलो आर्थिक क्षति हुन सक्छ।
1: हजुर,
2: त्यसरी नै कति कति ठाउँहरूमा चाहिँ पशु चिकित्साको अभाव पनि छ, दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा पुग्न कठिन पर्छ, अनि यो पनि एउटा ठुलो चुनौती हो
1: नि।
2: त्यसरी नै अर्को चुनौतीहरूमा चाहिँ के छ भन्दाखेरि अहिले बजार हेर्नु हो भने महँगाई बढेको बढेकै छ के, धनमा दानाको चाहिँ बढ्दो मूल्य छ के,
1: ठिकै हो,
2: अनि यसले चाहिँ उत्पादन लागत पनि बढाउँछ।
0: अनि अर्को कुरा चाहिँ के छ भने बजारको घटबड मूल्यमा उतार चढाउ तल माथि छ नि, त्यसले गर्दाखेरि पनि यो पशुपालनमा चाहिँ अब चुनौती यो पनि हो। अनि धेरै अब हामी पशुपालन गर्नेहरू किसानी गर्नेहरू अझै अब परम्परागत तरिकामा नै निर्भर गर्छौँ, त्यसले गर्दाखेरि पनि हाम्रो अब व्यवसायहरू बढ्न सकेको छैन, आय आर्जन बढ्न सकेको छैन,
1: त्यही कारण
0: चाहिँ आधुनिक ज्ञान पनि हुन चाहिँ एकदमै जरुरी छ।
1: अनि त्यस्तै प्रकारले अर्को के प्रश्न छ भने नि बिरे भाइ, यो चुनौतीको समाधान चाहिँ के कस्तो प्रकारले गर्नुपर्ने त्यो उपायहरू पनि बताइदिनुहोस् न।
2: अब पशुपालनको चुनौतीहरूको समाधानको निम्ति चाहिँ हामीले के गर्ने भन्दाखेरि नियमित तालिम लिने
0: हो,
2: त्यसरी नै उन्नत जातको पशुहरू हामीले पाल्ने, सरकारी सहयोगको उपभोग गर्ने है उपयोग गर्ने, सहकारी समितिहरू गठन गर्ने, अनि आधुनिक व्यवस्थापन गर्ने क्या पशुपालन प्रणालीहरू अप्नाउने, यसो गरिएमा चाहिँ पशुपालनको चुनौतीहरूको चाहिँ

0: हामीले समाधान गर्न सक्छौँ।
1: हजुर हजुर, धेरै राम्रो कुरा हो नि बिरे भाइ। र अर्को कुरो पनि मलाई सोध्नु मन लाग्यो बिरे भाइ, चुल्ठे भाइ, हाम्रो दार्जिलिङ पहाडी भेगमा सम्भव नभएका पशुपालन व्यवसाय चाहिँ के छ होला नि?
2: अब विशेष गरी धनमाया दिदी, दार्जिलिङ पहाडमा हाम्रो क्षेत्रमा सम्भावना चाहिँ तपाईँको बाख्रा पालन राम्रो हुन्छ।
1: हजुर,
2: बाख्रा पालनमा कम लागत होइन, छिटो आमदानी, मासुको उच्च माग छ, दुधको व्यवसायहरू पनि राम्रो हुन्छ, दैनिक आमदानी हुन्छ। अनि यो कतिपय अहिले त अब प्राय प्राय होटल रेस्टुरेन्टहरू हरेक जग्गामा छ नि त, अनि यसमा पनि ठुलो माग छ बाख्रा पालन। बाख्रा पालन गर्न सकिन्छ, अनि साथसाथै बाख्रा पालन मात्र नभएर कुखुरा पालनमा पनि एकदमै राम्रो व्यवसाय हुन सक्छ। कुखुरा पालन पनि अन्डा तथा मासुको उत्पादन हुन्छ, अनि कुखुरा पालन गर्दा चाहिँ छिटो फल पाइन्छ, छिटो बढी पनि हाल्छ, हुर्की पनि हाल्छ, अनि छिटो बिक्री बट्टा गर्नु पनि सजिलो हुन्छ।
0: अनि हाम्रो दार्जिलिङ पहाडमा पशुपालनमा गर्नुपर्ने भनेको अर्को चाहिँ छ सुँगुर पालन अनि गाई पालन के धनमा। अब पहाडी क्षेत्रमा यो चाहिँ एकदमै लोकप्रिय छ अनि राम्रो बजार मूल्य पनि छ मासुको, के सुँगुरको मासु भइहाल्यो, अनि दुध र दुधको उत्पादहरूको पनि राम्रो मूल्य छ हाम्रो बजारमा।
1: ठिकै कुरा हो नि बिरे भाइ।
2: अनि साथसाथै नि दिदी, मौरी पालन गर्न पनि सक्छौँ है हामीले, किनभने मह उत्पादन, महको माग त धेरै बढेको छ अहिले, अनि महको माग छ, मह उत्पादन गर्न सक्छौँ, अनि वातावरण संरक्षणमा योगदान पनि हुन्छ मौरी पालन
1: गर्दा।
2: त्यसैले मौरी पालन पनि हामीले गर्न सक्छौँ।
0: अनि धनमाया दिदी, अब पशुपालन गर्नु चाहिँ एकदमै अहिले लाभदायक छ है, यसले रोजगारी सृजना गर्छ, आमदानी बढाउँछ, पोषण सुरक्षा प्रदान गर्छ र हाम्रो गाउँ घरको विकासलाई पनि अघि बढाउँछ के।
1: हजुर हजुर।
0: अनि हामीले राम्रोसँग योजना बनाएर, मेहनत गरेर, आधुनिक तरिकाहरू अपनाएर, बजार व्यवस्थापन पनि यसो हेरेर पशुपालन गर्न सक्यो भने चाहिँ आफै आत्मनिर्भर चाहिँ अवश्य बन्न सक्छ। यसमा चाहिँ कुनै दुई मत चाहिँ छैन हौ धनमाया दिदी।
1: हजुर हजुर, ठिकै कुरा गर्नुभयो बिरे भाइ। आज तपाईँहरूले यो पशुपालनबाट कसरी आत्मनिर्भर बन्ने अनि यसको उपायहरू के छ त्यो सम्बन्धी पनि तपाईँहरूले धेरै राम्रोसँगले जानकारी दिनुभयो है। पशुपालनको महत्त्व के कस्तो छ त्यो पनि त बुझ्नु पर्यो, त्यो पनि धेरै राम्रोसँगले जानकारी दिनुभयो। पशुपालन गरेपछि यसको चुनौतीहरू के कस्तो छ, यसको समाधान के कस्तो प्रकारले गर्नुपर्छ, साथै हाम्रो यो दार्जिलिङ पहाडी भेगमा पनि कुन कुन पशु प्राणी पाल्दाखेरि चाहिँ हामीलाई धेरै फाइदा हुन्छ, छिट्टो बढ्न सक्ने, छिट्टो कमाइ गर्न सक्ने है, आम्दानी केबाट छिट्टो हुन सक्ने, त्यो सम्बन्धी पनि तपाईँहरूले एकदमै राम्रोसँगले खुलास्ता पारेर बताइदिनु भयो नि, धेरै खुसी लाग्यो हौ बिरे भाइ, चुल्ठे भाइ।
2: हजुर हजुर,
1: यसरी जानकारी पाउँदा त अब धेरै खुसी त लाग्छ नि त।
0: हो नि,
1: अब यही अनुसारले नै मैले पनि त गाउँघरमा सबै बताइदिनु पर्यो।
0: हजुर, अनि एउटा मुख्य कुरो चाहिँ नबिर्सिनुहोस् धनमाया दिदी।
1: के कुरा होला नि बिरे भाइ?
0: तपाईँले पशुपालन गर्छु भनेदेखि चाहिँ परम्परागत पशुपालन त्यागेर आधुनिक तरिकाले पशुपालन गर्छु भनेर चाहिँ सोच्नुहोस् के धनमाया दिदी। यसो गरियो भने चाहिँ आम्दानी चाहिँ अवश्य बढेर जान्छ हौ धनमाया दिदी। अनि आज तपाईँले कुरा पनि बुझ्नुभएछ, हामीलाई पनि खुसी लाग्यो। अनि हाम्रो सभाको समय त अलिकति रहेको जस्तो छ, फेरि अर्को गीत सुनेर आनन्द लिउँ
1: नि, समय छ भने त अब गीत सुन्नुपर्छ। लु सुनाउ न त।
2: हुन्छ, सुनाउ।

0: आहा, बडा रमाइलो भयो, आनन्द आयो। आजको सभाको समय चाहिँ अब बिते जस्तो छ
1: हजुर,
0: भनेपछि घर जानुपर्छ होला वीर दाजु।
2: हुन्छ हुन्छ, त्यसै
1: समय भएपछि त घरतिर लाग्नु पर्यो नि। लु सँगै जाउँ त।
2: हुन्छ
0: हुन्छ हुन्छ।
3: अब सुन्नुहोस् मौसमको कृषि विज्ञप्ति। आगामी 5 दिनभित्र सिक्किम लगायत पश्चिम बङ्गाल निम्न हिमालय अञ्चलका अलिपुरद्वार, जलपाइगुडी, कुचबिहार, दार्जिलिङ जिल्लाका कतिपय स्थानहरूमा चट्याङसहित 7-11 सेन्टिमिटरको दरले भारी वर्षा हुने, साथै 40-50 किलोमिटर प्रति घण्टाको वेगले हावाहुरी चल्ने सम्भावनाको जानकारी प्राप्त विज्ञप्ति मार्फत हाम्रा कृषक श्रोताहरूलाई सूचित गर्दछौँ।

केन्द्रीय गृहमंत्री तथा पूर्वोत्तर परिषद का अध्यक्ष अमित शाह ने केन्द्रीय पूर्वोत्तर क्षेत्र विकास मंत्री ज्योतिरादित्य एम सिंधिया को उपस्थिति में शिलांग मेघालय में पूर्वोत्तर परिषद को 73वीं पूर्ण बैठक को अध्यक्षता गर्नुभयो। सिक्किम का मुख्यमंत्री प्रेम सिंह तामाङ पनि बैठक में उपस्थित हुनुहुन्थ्यो। श्री तामाङले विकसित भारत 2047 को दृष्टिकोणसँग मिल्दोजुल्दो सिक्किम का प्रमुख विकास प्राथमिकताहरूलाई प्रकाश पार्नुभयो, जसमा जैविक कृषि, पर्यटन, शिक्षा, सीप विकास, एमएसएमई सम्बन्धी प्रगति, नवप्रवर्तन र पूर्वाधार विकास शामिल थिए। वहाँले पूर्वोत्तर क्षेत्रमा कृषि मूल्य श्रृंखला र बजार सम्बन्धलाई सुदृढ पार्नुपर्ने आवश्यकतामा जोड़ दिनुभयो। कृषि र बागवानी सम्बन्धी उच्चस्तरीय कार्यदलको छलफलको प्रगतिबारे पनि मुख्यमन्त्रीले प्रस्तुति दिनुभयो। केन्द्रीय सड़क परिवहन तथा राजमार्ग राज्यमन्त्री अजय टम्टा आजदेखि 6 जूनसम्म सिक्किमको 3 दिने आधिकारिक भ्रमणमा हुनुहुन्छ। आफ्नो भ्रमणको क्रममा श्री टम्टाले एनएच 10, एनएच 710 र एनएच 510 सहित प्रमुख राष्ट्रिय राजमार्ग परियोजनाहरूको निरीक्षण गर्नुहुनेछ। वहाँले राज्यमा कार्यान्वयन भइरहेका केन्द्र सरकारका विभिन्न कार्यक्रमहरू, नीतिहरू र पूर्वाधार विकास परियोजनाहरूको समीक्षा बैठकहरूको अध्यक्षता पनि गर्नुहुनेछ। भ्रमणको उद्देश्य सिक्किममा चलिरहेका राजमार्ग विकास कार्यहरूको प्रगतिको मूल्यांकन गर्नु र महत्वपूर्ण पूर्वाधार पहलहरूको कार्यान्वयनको समीक्षा गर्नु हो। मन्त्रीले आज गेजिङ जिल्लाको भ्रमण गर्नुभयो। जिल्ला सम्मेलन हलमा पञ्चायत प्रतिनिधिहरू, स्थानीय बासिन्दाहरू र विभिन्न केन्द्र सरकारका योजनाहरूका लाभार्थीहरूसँग अन्तर्क्रिया कार्यक्रममा भाग लिन अघि वहाँले केवीके गेवा र आयुष अस्पताल गेजिङको निरीक्षण गर्नुभयो। सिक्किम सरकारका भवन तथा आवास तथा श्रम विभागका मन्त्री भीम हाङ लिम्बुले 12 नाम्बु सिन्द्राबुङ जीपीयूको नवनिर्मित भवनको निरीक्षण गरे। निरीक्षणको क्रममा श्री लिम्बुले निर्माणको गुणस्तरको समीक्षा गर्दै स्थानीय समुदायको हितका लागि विकास गरिएका सुविधाहरूको मूल्यांकन गरे। तल्लो तहको शासन प्रणालीलाई सुदृढ पार्न र सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न टिकाऊ र जनकेन्द्रित पूर्वाधार निर्माणको महत्वमा उनले जोड़ दिए। मन्त्रीले परियोजनाको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै निर्वाचन क्षेत्रका बासिन्दाहरूका लागि दिगो विकास र उन्नत नागरिक सुविधाहरू सुनिश्चित गर्ने सरकारको प्रतिबद्धताको पुनः पुष्टि गरे। पश्चिम बंगाल सरकारले रणनीतिक रूपमा महत्वपूर्ण सेवक रम्फू रेलवे परियोजनालाई सुगम बनाउन जलपाईगुड़ी जिल्लामा 20 एकड़ सरकारी जग्गा हस्तान्तरण गर्न स्वीकृति दिएको छ, जसले पश्चिम बंगाल र सिक्किम बीचको रेल सम्पर्कलाई बलियो पार्नेछ। हिजो भएको राज्य मन्त्री परिषदको बैठकमा यो निर्णय लिइयो। नागरा काटा अवस्थित यो जग्गा रेलवे परियोजनाका लागि हस्तान्तरण गर्न अघि पहिले वन विभागलाई हस्तान्तरण गरिनेछ। ग्रामीण विकास मन्त्री दिलीप घोषले मन्त्री परिषदको स्वीकृतिले पूर्वाधार विकासलाई तीव्र पार्ने बताए। सेवक रम्फू रेलवे लाइनले हिमाली क्षेत्रमा यातायात, पर्यटन, व्यापार र आर्थिक वृद्धिलाई बढ़ावा दिने अपेक्षा गरिएको छ भने सिक्किमलाई राष्ट्रिय रेल नेटवर्कमा पहिलो सोझो रेल सम्पर्क प्रदान गर्ने अपेक्षा गरिएको छ। रम्फूमा जारी सेवक रम्फू रेलवे लाइन परियोजनाको प्रगतिको समीक्षा गर्न इरकन इन्टरनेशनल लिमिटेडको सहयोगमा आज रेलवे स्थायी समितिको अध्ययन भ्रमण गरिएको थियो। परियोजनामा केन्द्रित पूर्वोत्तर क्षेत्रमा रेलवे पूर्वाधार परियोजनाहरूको प्रगतिको मूल्यांकन र समीक्षा गर्न यो भ्रमण गरिएको थियो। बैठकको क्रममा समितिका सदस्यहरूले मुख्य मुद्दाहरूमा स्पष्टीकरण मागे र परियोजनाको सफल कार्यान्वयन सुनिश्चित गर्ने सम्बन्धी उपायहरूको समीक्षा गरे। नयाँ दिल्लीमा आयोजित राष्ट्रिय पञ्चायत पुरस्कार 2025 समारोहमा गेजिङ जिल्लाको ओमचुङ ग्राम पञ्चायतले गरीबी मुक्त एवं उन्नत आजीविका पञ्चायत श्रेणी अन्तर्गत राष्ट्रिय स्तरमा तेस्रो स्थान हासिल गरेको छ। केन्द्रीय पञ्चायती राज मन्त्री राजीव रंजन सिंहद्वारा प्रदान गरिएको पुरस्कारले समावेशी, सहभागितामूलक र दिगो ग्रामीण विकासलाई प्रवर्धन गर्न उत्कृष्ट पञ्चायतहरूलाई मान्यता दिन्छ। भारतभरका कुल 42 पञ्चायतहरूलाई सम्मान गरिएको थियो, जसमा 22 महिला नेतृत्वका पञ्चायतहरू पनि समावेश थिए। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

कार्यक्रम सम्बन्धी श्रोताहरूलाई संक्षिप्त जानकारी दिइरहेछौँ। अहिले 6:50 यस केन्द्रबाट प्रादेशिक समाचार, बेलुकी 7:05 दार्जिलिङ गोर्खा दुःख निवारक सम्मेलनको 95 स्थापना दिवसमाथि रेडियो प्रतिवेदन, सुरसङ्गम कार्यक्रम 7:15 युवावाणी कार्यक्रम राति 8 जसमा वार्ताको विषय रहनेछ आफूलाई बदल्ने यात्रा, 38 समाचार एकांशको प्रस्तुति चर्चा चौतारी। यसबाहेक दिल्ली केन्द्रको समप्रसारण गरिने कार्यक्रमहरूमा 9:15 स्पटलाइट, 9:30 कन्ट्री साइड, 9:45 इनसाइट अनि राति 10 विविध भारतीको कार्यक्रम आजका फनकार। भोलिको हाम्रो अधिवेशनको थालनी हुनेछ बिहान 6:20, 6:30 गान्धी कथा, बिहानी सूचनामूलक कार्यक्रम शुभ प्रभात 7:07, 7:15 श्रोताहरूले सुन्न सक्नुहुनेछ केही भजन, साङ्गीतिक कार्यक्रम संगीत प्रवाह 7:35, 8:30 सुन्न सक्नुहुनेछ डाक्टर जसयञ्जन प्यासीको सफलताको कथा। कार्यक्रम सन्दर्भ 8:45 एकै संगीतकारका फिल्म संगीतहरू श्रोताले सुन्न सक्नुहुनेछ 9:05। यस केन्द्रबाट प्रादेशिक समाचार 9:25, कार्यक्रम तपाईँको गाउँमा 9:35। विविध रोचक जानकारीहरूसितै फिल्म संगीतको प्रस्तुति रहनेछ लोखरसाङमा 10:05, हाम्रो सरोकार 10:30 र भोलिको विषय रहनेछ प्राकृतिकको आह्वान, जलवायु परिवर्तन र हाम्रो भविष्य। संगीतमय प्रस्तुति स्वर माधुर्य 11:07। फरमाइसी फिल्म संगीतको प्रस्तुति रहनेछ 12:05, कार्यक्रम तपाईँको अनुरोधमा। 12:30 पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम, तिब्बती कार्यक्रम 1:05, आधुनिक अनि लोकगीतको प्रस्तुति रहनेछ 2:30, सामयिक समीक्षा 2:55, अपराह्न 3 लिएर आउनेछौँ हिन्दी फिल्मी गीतहरू, विश्वमा हामी 3:20 जसमा विश्व पर्यावरण दिवसबारे जानकारी पाउनुहुनेछ भने 3:35 पर्यावरण प्रदूषणबारे वार्ता प्रस्तुत गर्नेछौँ। अपराह्न 4 हिन्दी वार्तामा श्रोताले सुन्न सक्नुहुनेछ जागृति गुप्ताबाट एक वार्ता, विषय रहनेछ ग्लोबल वार्मिङ और जलवायु परिवर्तन। शिक्षा ज्योति 4:30 जस अन्तर्गत लर्निङ मेथडबारे जानकारी पाउनुहुनेछ धीरज रिजालबाट। जय जवान फिल्म संगीतको प्रस्तुति 5:07, पाश्चात्य संगीतको कार्यक्रम इभिनिङ मेलोडिज 5:30, गाउँले सभा 6:10 र भोलि वार्तालापको विषय रहनेछ स्वच्छ पेयजल अनि स्वच्छता। यस केन्द्रबाट प्रादेशिक समाचार 6:50, बेलुकी 7:05 लोकलहरी अनि 7:15 सुरसङ्गम, वाणी कार्यक्रम अन्तर्गत कोसेली मैले मन पराएका गीतहरू राति 8, 8:30 समाचार एकांशको प्रस्तुति चर्चा चौतारी। यसबाहेक दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनाउनेछौँ 9:15 स्पटलाइट अनि राति 10 विविध भारतीको कार्यक्रम आजका फनकार। श्रोता, यो त थियो आजको रहल लगायत भोलि प्रसारण गरिने कार्यक्रम सम्बन्धी संक्षिप्त जानकारी र यो कार्यक्रमहरू श्रोताहरूले एफएम 103.5 मेगाहर्ज लगायत न्यूज अन एआईआर मोबाइल एप साथै आकाशवाणीको दार्जिलिङ एफएम 110.2 मेगाहर्जमा पनि सुन्न सक्नुहुनेछ।

0: श्रोता अब सुन्नुहोस् यस केन्द्रबाट प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। गृहमन्त्री अमित शाहले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले उत्तर पूर्वमा हिंसाको युगको अन्त्य गरेको र यस क्षेत्रलाई विवादको केन्द्रबाट अवसरको केन्द्रमा रूपान्तरण गरेको बताउनुभएको छ। मुख्यमन्त्री सुवेन्दु अधिकारीले मध्यस्थकर्ता पंकज कुमार सिंह र सांसद राजु विष्टसित दार्जीलिङ पहाड समस्या स्थायी समाधानबारे बैठक गर्नुभयो। पश्चिम बंगाल सरकारले राज्यका सेवानिवृत्त कर्मचारीहरू र उनीहरूका परिवारका सदस्यहरूलाई लामो समयदेखि थाँतीमा रहेको महँगाई राहत डीआर

0: को युग को अन्त्य गरेको छ र यस क्षेत्रलाई विवादको केन्द्रबाट अवसरको केन्द्रमा रूपान्तरण गरेको बताउनु भएको छ। आज उत्तर पूर्वी परिषदको 73 पूर्ण अधिवेशनमा भाग लिनुभएपछि गृहमन्त्री श्री शाहले सामाजिक सञ्जालमा उत्तर पूर्वी परिषदले यस क्षेत्रको विकासका लागि रणनीतिक योजना बनाउने निकायका रूपमा काम गरिरहेको बताउनु भएको छ। साथै यसले स्थानीय संस्कृतिको प्रबन्धनका साथै जनताको आकांक्षा पूरा गर्ने काम पनि गरेको छ। सत्रमा भाग लिने उत्तर पूर्वी क्षेत्र विकास मन्त्री श्री ज्योतिरादित्य सिन्धियाले भन्नुभयो, सबै नेताहरू एक बलियो र समृद्ध उत्तर पूर्व निर्माण गर्ने संकल्पमा एकजुट छन्। पूर्वोत्तर परिषदको पूर्ण सत्रमा पूर्वोत्तर क्षेत्रका राज्यपालहरू, मुख्यमन्त्रीहरू र नीति निर्माताहरू सहित धेरै प्रतिष्ठित नेताहरूले भाग लिएका थिए। पश्चिम बंगाल सरकारले राज्यका सेवानिवृत्त कर्मचारीहरू र उनीहरूका परिवारका सदस्यहरूलाई लामो समयदेखि थाँतीमा रहेको महँगाई राहत डीआर र महँगाई भत्ता डीए भुक्तान गर्न सुरु गरेको छ। नवन्नाले जारी गरेको जानकारी अनुसार वर्ष 2008 वर्ष 2015 अवधिको बाँकी रकम चरणबद्ध रूपमा भुक्तानी भइरहेको छ। 29 मईमा नवन्नाले जारी गरेको अधिसूचनामा स्पष्ट गरिएको छ कि यदि कुनै कर्मचारी वा पेन्सनधारीको मृत्यु भएको छ भने यस्तो अवस्थामा उनीहरूको नामित व्यक्ति वा कानूनी उत्तराधिकारीलाई बकेता भुक्तानी गरिनेछ। सरकारका अनुसार भुक्तानी प्रक्रियाका क्रममा धेरै केसमा लाभार्थीहरूको मृत्यु भएको पाइएको थियो, जसका कारण भुक्तानीमा तकनिकी तथा प्रशासनिक जटिलता उत्पन्न भएको थियो। यी समस्याहरू हटाउन नयाँ दिशानिर्देशहरू पहिले नै लागू गरिएको थियो। नयाँ व्यवस्था अनुसार कुनै कर्मचारी वा पेन्सनधारीले सदस्य दर्ता भएमा बाँकी रकम सिधै निजको ब्याङ्क खातामा जम्मा हुनेछ। यदि मनोनित र पारिवारिक पेन्सनकर्ता समान छन् भने भुक्तानी सिधै उनीहरूको खातामा गरिनेछ। एकै समयमा नामाङ्कनको उपलब्धताको मामिलामा कानूनी उत्तराधिकारीहरूले आवश्यक कागजातहरू पेश गर्नुपर्नेछ, त्यसपछि भुक्तानी गरिनेछ। यसैबीच वित्त विभाग सूत्र अनुसार राज्य सरकारले सेवानिवृत्त कर्मचारीहरूको बकेता महँगी भत्ता डीए पनि तिर्न सुरु गरेको छ। यस भुक्तानीले अप्रेल 2008 दिसम्बर 2015 अवधिको बकाया बकैतालाई समेट्छ र चरणबद्ध रूपमा जारी पनि भइरहेको छ। मुख्यमन्त्री सुवेन्दु अधिकारीसित दार्जीलिङ समस्या स्थायी समाधानका लागि नियुक्त इन्टरलोक्युटर मध्यस्थकर्ता पूर्व आइपिएस र सहायक राष्ट्रिय सुरक्षा सल्लाहकार पंकज कुमार सिंह अनि दार्जीलिङका लोकसभा सांसद राजु विष्टले कोलकाताको सचिवालय नवन्नमा एउटा महत्वपूर्ण बैठक गरे। सुन्नुहोस् एक रिपोर्ट।
1: मुख्यमन्त्री शुभेन्दु अधिकारी तथा मध्यस्थकर्ता पंकज कुमार सिंह बीच यो पहिलो औपचारिक बैठक हो। अर्को अर्थमा भनौँ भने पश्चिम बंगाल सरकारको मुखिया तथा केन्द्र सरकारका प्रतिनिधि बीच यो पहिलो बैठक थियो। बैठकमा मुख्यमन्त्री श्री अधिकारीले दार्जीलिङ पहाडको दीर्घकालिक समस्याको समाधानका लागि हरेक आवश्यक सहयोग दिने वचन मध्यस्थकर्तालाई दिनुभयो। उहाँले पहाडका विभिन्न पक्षहरूबीच वार्ता र चाँडै संवैधानिक समस्या समाधानका लागि मार्ग प्रशस्त गर्ने पनि बताउनुभयो। बैठकमा श्री राजु बिष्ट, राज्यका मुख्य सचिव मनोज अग्रवाल, मुख्यमन्त्रीका सल्लाहकार डाक्टर सुब्रत गुप्ता, गृह सचिव तथा पार्वत्य मामिला सचिव र राज्य पुलिस महानिदेशक पनि उपस्थित थिए। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज कोलकातामा जल मेट्रो सेवा सुरु गर्ने घोषणा गर्नुभएको छ। सचिवालयमा केन्द्रीय जहाजरानी मन्त्री सर्वानन्द सोनोवालसँगको उच्चस्तरीय भेटपछि उहाँले यस आशयको जानकारी दिनुभयो। यस बैठकमा राज्य र केन्द्रबीच जलमार्ग र बन्दरगाह विकाससँग सम्बन्धित धेरै महत्वपूर्ण मुद्दाहरूमा सहमति भएको छ। मुख्यमन्त्री श्री अधिकारीले कोलकातामा वाटर मेट्रो परियोजनालाई द्रुत गतिमा अघि बढाइने जानकारी दिनुहुँदै यस पहलले सहरको नदी मार्गमा परिवहन थप सुविधाजनक तथा आधुनिक बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस पहलद्वारा राज्यमा जल यातायातको नयाँ युगको सुरुवात सहित सहरी यातायातमा दबाव कम गर्न मद्दत सिद्ध हुने बताउनुभयो। बैठकमा यो पनि निर्णय गरिएको छ कि राज्यमा कुल 44 जेटी निर्माण गरिनेछ, जबकि राष्ट्रिय जलमार्गका लागि 25 जेटीहरूको निर्माण अन्तिम चरणमा छ। बाघ बजार, अहिरिया टोला, शोभा बजार, मल्लिक घाट, रामकृष्ण घाट, बाथ घाट लगायतका मुख्य

0: प्रकारको सौन्दर्यकरण मर्मतको काम भइरहेको छ। मुख्यमन्त्री श्री अधिकारीले गंगा सागर मेलालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने योजनामा पनि जोड दिनुभएको छ। पश्चिम बंगालमा लामो समयदेखि रोकिएको कतिपय केन्द्रीय ग्रामीण विकास योजनाहरू पुनः शुरू हुन गइरहेको छ। राज्यको पञ्चायत तथा ग्रामीण विकास मन्त्री दिलीप घोषले आज नवन्नमा आयोजित पत्रकार सम्मेलनमा यस आशयको जानकारी दिनुभयो। केन्द्रबाट अनुदान प्राप्त भएपछि ग्रामीण विकाससँग सम्बन्धित विभिन्न योजना कार्यान्वयनको प्रक्रियालाई तीव्र पारिएको उहाँले बताउनु भएको छ।
1: यसले रोजगार, आवास र ग्रामीण बुनियादी ढाँचा विकासलाई नयाँ गति दिने अपेक्षा गरिएको छ। मन्त्री श्री घोषले जानकारी दिँदै भन्नुभयो, पञ्चायत र ग्रामीण विकास विभाग अन्तर्गत सञ्चालित धेरै महत्वपूर्ण केन्द्रीय योजनाहरू पुनः सक्रिय भएका छन्। यसमा महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी योजना मनरेगा, प्रधानमन्त्री आवास योजना ग्रामीण, प्रधानमन्त्री ग्राम सडक योजना, दीनदयाल अन्त्योदय योजना, राष्ट्रिय ग्रामीण आजीविका मिशन, राष्ट्रिय ग्राम स्वराज अभियान, राष्ट्रिय सामाजिक सहायता कार्यक्रम र केन्द्रीय वित्त आयोग अन्तर्गत सञ्चालित विभिन्न योजनाहरू समावेश छन्। ग्रामीण सम्पर्क सुदृढीकरणका लागि प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत वृहत स्तरमा काम गर्ने तयारी गरिएको छ। मन्त्री श्री घोष अनुसार 27 मईमा केन्द्रीय ग्रामीण विकास मन्त्रालयको अधिकार प्राप्त समितिको बैठकमा पश्चिम बंगालका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ। यस अन्तर्गत राज्यमा लगभग 2790 किलोमिटर नयाँ ग्रामीण सड़क र 45 वटा पुल निर्माण हुनेछन्। केन्द्र र राज्य सरकारको संयुक्त लगानीमा लगभग 2500 करोड रुपियाँ खर्च हुने यस परियोजनाको काम अन्तिम स्वीकृति प्राप्त हुनसाथ शुरू हुनेछ। मार्च 2022 लगभग स्थगित रहेको मनरेगा योजना पुनः शुरू गर्ने तयारी पूरा भएको मन्त्री श्री घोषले जानकारी दिनुभएको छ। राज्यका लगभग 2,56,00,000 रोजगार कार्ड धारकहरूलाई रोजगार प्रदान गर्न सबै ग्राम पञ्चायतहरूमा आवश्यक तयारी गरिएको छ। प्रशासनिक स्वीकृति, तालिम र क्षमता अभिवृद्धिको काम अन्तिम चरणमा छ। आकाशवाणी समाचार खरसाङ कक्षबाट स्नेहा थामीको।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
2: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: दार्जिलिङ पहाड़ तराई र डुवर्स क्षेत्रका चिया कमान तथा सिन्कोना बगानका बासिन्दाहरूका लागि एउटा ठूलो एवं ऐतिहासिक खुशीको खबर आएको छ। दार्जिलिङका सांसद तथा भाजपाका राष्ट्रिय प्रवक्ता राजु विष्टको पहलपछि पश्चिम बंगालका मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीले बगान क्षेत्रहरूमा सबै केन्द्रीय तथा राज्यका कल्याणकारी योजनाहरू र सरकारी परियोजनाहरू लागू गर्न आधिकारिक अनुमति दिनुभएको छ। सांसद राजु विष्टले गत 29 मईको दिन मुख्यमन्त्रीलाई पत्र लेखेर यस विषयमा तुरन्त कदम चाल्न अनुरोध गर्नुभएको थियो। सांसद विष्टले विगत 15 वर्षदेखि राज्यको तत्कालीन तृणमूल काँग्रेस सरकारले पूर्वाग्रह राखेर यी क्षेत्रहरूमा विकास परियोजनाहरू रोकेको र बगान श्रमिकहरूलाई जान जानी अधिकारबाट वञ्चित गरेको गम्भीर आरोप समेत लगाउनु भएको छ। मुख्यमन्त्रीको यो समय सापेक्ष आदेशसँगै अब बगान क्षेत्रको विकासमा क्षेत्राधिकारको कुनै बाधा रहने छैन। अब चिया र सिन्कोना बगानका श्रमिकहरूले सरकारका विभिन्न सुविधाहरू प्राप्त गर्ने सांसद श्री विष्टले बताउनु भएको छ। दार्जिलिङमा हिजो सम्पन्न प्रशासनिक बैठकले जीटीएको बजेट तथा जीटीएको ऋण सम्बन्धी विषय स्पष्ट भएको छ। प्रशासनिक रिभ्यू बैठकमाथि अनित थापाले प्रतिक्रिया व्यक्त गर्दै भन्नुभयो, वास्तवमा जीटीए 400 करोड रुपियाँको लायबिलिटीमा चलिरहेको सांसद राजु विष्टले पनि बुझ्नु भएको छ। आज जीटीएका प्रमुख कार्यपाल अनित थापाले लालकोठीमा कार्यकारी सभासदहरू एवं अन्य विभागीय विषय बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्नुहुँदै जीटीएमा भने जस्तो पैसा नआएको बताउनु भयो। निरन्तर रूपमा रकम नआएको कारणले गर्दा जीटीएले राज्य सरकारबाट अझ 400 करोड पाउन बाँकी रहेको श्री थापाले बताउनुभयो। पश्चिम बंगालका पूर्व खेल मन्त्री अरूप विश्वासले डिसेम्बर 2025 युवा

0: भारतीय क्रीडा क्रियाङ्गणमा आयोजित लियोनेल मेसीको गो एट इण्डिया टुर कार्यक्रमसित सम्बन्धित कथित अनियमितता औ तोडफोड मामिलामा पुलिस समक्ष पेश हुनका लागि 14 दिनको अतिरिक्त समय मागेका छन्। यस मामिलामा दर्ता प्राथमिकीको सिलसिलामा विधाननगर दक्षिण थाना पुलिसले उनलाई जाँचबुझको लागि 5 जुनमा उपस्थित हुनु भनेको थियो। यो जाँच 13 दिसम्बर 2025मा सल्ट लेक स्थित युवा भारती क्रियाङ्गणमा आयोजित विवादित कार्यक्रमलाई लिएर दर्ता उजुरीको आधारमा सुरु गरिएको छ। गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमा समितिले आज मिरिक खण्ड विकास कार्यालयमा एउटा ज्ञापन पत्र बुझायो। विभिन्न जनमुखी मुद्दाहरूलाई पारदर्शी ढंगमा गरिनुपर्ने विषयहरूमा ज्ञापन दिएको जानकारी प्रवक्ता अर्पण राईले दिनुभएको छ। पश्चिम बंगालका महिला तथा बाल कल्याण तथा शहरी विकास मन्त्री अग्निमित्र पालले आज आसनसोल स्थित सर्किट हाउसमा मीडियासँग बातचित गर्ने क्रममा पूर्व मुख्यमन्त्री ममता ब्यानर्जी र तृणमूल काङ्ग्रेसको कडा आलोचना गर्नुभएको छ। उहाँले कानून र संविधान भन्दा माथि कोही पनि नरहेको बताउनुहुँदै कसैले कानून मिचेको छ भने उनीमाथि कारवाही गर्नुपर्ने बताउनु भएको छ। खरसाङ निवासी मुनिशचन्द्र तामाङलाई भारतीय सेनाको मेजर जनरल पदमा पदोन्नति गरिएको छ। पदोन्नति सूची भर्खरै सार्वजनिक भएको छ। उहाँ पहिलो पटक 1995 सिलोङ आसाम रेजिमेन्टमा कमिसन्ड अफिसरको रूपमा असम रेजिमेन्टमा भर्ना भएका थिए। 31 वर्षभन्दा लामो निष्ठापूर्ण र उल्लेखनीय सेवापछि उनी भारतीय सेनाको उच्च ओहदा मेजर जनरल पदमा पुग्न सफल भएका हुन्। एक ऐतिहासिक सफलतापछि देश विदेशका विशिष्ट व्यक्तित्वहरू राज्यसभा सांसद हर्षवर्धन श्रृङ्गला तथा गोर्खा समुदायका विभिन्न संघ संगठनहरूले उनलाई बधाई ज्ञापन गर्दै उज्यालो भविष्यको कामना गरेका छन्। उल्लेखनीय छ कि युवा पुस्ताका निम्ति एउटा ठूलो प्रेरणास्रोत बनेका मेजर जनरल मुनिशचन्द्र तामाङ प्रख्यात वैज्ञानिक एवं पद्मश्री डाक्टर एकलव्य शर्माका भान्जा र वास्तुकार आर्किटेक्ट पंकज शर्माका भाइ हुन्। अलिपुर मौसम विभागले आगामी मंगलबारसम्म उत्तर बंगालका सबै जिल्लाहरूमा प्री मनसून वर्षा हुने सम्भावना व्यक्त गरेको छ। मौसम विभाग अनुसार राज्यका अधिकांश जिल्लामा भारी वर्षासँगै हुरी बतास चल्न सक्ने सम्भावना छ। दक्षिण बंगालमा बीचबीचमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। मौसमविदहरूका अनुसार उत्तर बंगालमा यो वर्षा प्री मनसूनको गतिविधिको एक हिस्सा हो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। गृहमन्त्री अमित शाहले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले उत्तर पूर्वमा हिंसाको युगको अन्त्य गरेको र यस क्षेत्रलाई विवादको केन्द्रबाट अवसरको केन्द्रमा रूपान्तरण गरेको बताउनु भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले मध्यस्थकर्ता पंकज कुमार सिंह र सांसद राजु विष्टसित दार्जीलिङ पहाड़ समस्यामाथि समाधानबारे बैठक गर्नुभयो। पश्चिम बंगाल सरकारले राज्यका सेवानिवृत्त कर्मचारीहरू र उनीहरूका परिवारका सदस्यहरूलाई लामो समयदेखि थाँतीमा रहेको महँगाई राहत डीआर र महँगाई भत्ता डीए भुक्तान गर्न सुरु गरेको छ। दार्जीलिङका सांसद तथा भाजपाका राष्ट्रिय प्रवक्ता राजु विष्टको पहलपछि पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले बगान क्षेत्रहरूमा सबै केन्द्रीय तथा राज्यका कल्याणकारी योजनाहरू र सरकारी परियोजनाहरू लागू गर्न आधिकारिक अनुमति दिनुभएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार संस्करण लिएर बेलुकी 7:50 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि पुनः स्वागत छ श्रोता। आकाशवाणीको खरसाङ केन्द्रमा अब प्रस्तुत गर्न लागिरहेछौ दार्जीलिङ गोर्खा दुःख निवारक सम्मेलनको 95 स्थापना दिवसमाथि रेडियो प्रतिवेदन। तर त्यसभन्दा पहिला सुन्नुहोस् यो छोटो सन्देश।
2: के तपाईँको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: 2nd Mile विशाल सिनेमा हल पछाडि सिबुक रोड सिलगढी। सम्पर्क नम्बर 9733300090।
3: आदरणीय श्रोता नमस्कार। आकाशवाणी खरसाङको रेडियो प्रतिवेदनमा यहाँलाई हार्दिक स्वागत एवं अभिवादन टक्राउँदै म सञ्जीव मोहरा। दार्जिलिङ सहरको मुटुमा रहेको गोर्खा जातिको एक धरोहर गोर्खा दुःख निवारक सम्मेलन भवन, जसलाई छोटकरीमा गोदुनिस अथवा जीडिएनएस पनि भनिन्छ। सन् 1932 सालमा केही सचेत एवं दूरदर्शी व्यक्तित्वहरूको समूहद्वारा स्थापना गरेको गोदुनिस भवन, जसले आज 95 वर्ष पार गरिसकेका छन्। उक्त गोदुनिसले त्यस्ताक लावारिस लासरलाई पूर्ण संस्कारसहित टुङ्गो लगाउने अभिभार हातमा लिए तापनि विभिन्न सामाजिक, सांस्कृतिक अनि साङ्गीतिक कार्यहरू गर्दै आएको चाकलाग्दो इतिहासलाई कसैले नकार्न सकिन्न। तत्कालीन ब्रिटिस कालमा जातपात, छुवाछुत, भेदभावपूर्ण समाजमा लावारिस लासलाई पूर्ण मान सम्मानसहित दाह संस्कार गरिने मुख्य उद्देश्य राखेर स्थापना गरेको गोदुनिसले हालसम्म धेरै प्रतिभा कलाकार एवं नाट्यकर्मीहरूलाई मञ्च प्रदान गरेको नकार्न सकिन्न। यसै परिप्रेक्ष्यमा गोदुनिसले 95 वर्ष पार गरेको सुखद उपलक्ष्यमा 2 अनि 3 जुन 2026 दिन 2 दिवसीय 95 स्थापना दिवस पालन गरेको रेडियो प्रतिवेदन यहाँ प्रस्तुत गर्न लागिरहेछु। गोर्खा दुःख निवारक सम्मेलन दार्जिलिङको 95 स्थापना दिवस हिज 3 जुन 2026 बुधबारको दिन पद्मा देवान स्मृति मञ्च गोदुनिस रङ्गशालामा भव्यताका साथ पालन गरियो, जसको अध्यक्षता सम्मेलनकै वर्तमान सभापति प्रवीण जिम्बा, मुख्य अतिथि नेपाली सिनेमा कलाकार एवं परालको आगो चलचित्रका मुख्य नायक नाटककार श्री टङ्क शर्मा, विशिष्ट अतिथिहरू साहित्यकार एवं नारी हस्ताक्षर श्रीमती विष्णु ठकुरी, सङ्गीतकार बसन्त छेत्री रहेको थियो भने विभिन्न साहित्य सङ्गीत क्षेत्रका सिद्धहस्त व्यक्ति, व्यक्तित्ववर्ग, विभिन्न सङ्घ संस्था एवं समाजका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको छेक पारेर गोदुनिस दार्जिलिङले यस वर्ष 2026 गोदुनिस समाज कल्याण पुरस्कार अनि गोदुनिस विशिष्ट सम्मान 2026 पनि प्रदान गरिएको थियो। कार्यक्रममा अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथिहरूको बाहुलीबाट गोदुनिस संस्थापक सदस्यहरूको तस्विरमा माल्यार्पण सँगै धूप दीप प्रज्वलन गरियो। सम्मेलनकै मूल सचिव भुवन गिरीले स्वागत सम्बोधन राखेका थिए।
4: विशिष्ट अतिथिगण श्रीमती विष्णु ठकुरीज्यू औ श्री बसन्त छेत्रीज्यू, तपाईँहरू सबैलाई सम्बोधनमा राख्दै अब जति पनि उपस्थित हुनुभएका गोदुनिसका सदस्यगण, विभिन्न समाज संस्थाहरूबाट उपस्थित हुनुभएका प्रतिनिधिगण, सिलगढीबाटै आउनुभएका मेरा सहपाठी मित्र श्री सरोज गजमेलज्यू, उहाँका दाजु श्री रमेश गजमेलज्यू, उहाँहरू हिरा सिंह जस्ता प्रसिद्ध सङ्गीतका कलाकार जसले वार्षिक नेपाली सङ्गीत प्रतियोगिताको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहाँका नातिहरू हुनुहुन्छ, उहाँहरू पनि आज गोदुनिसको मायाले गोदुनिसको यस स्थापना दिवसको दिन गोदुनिसलाई सम्मान गर्दै उपस्थित भइदिनु भएकोमा उहाँहरूप्रति म कृतज्ञता ज्ञापन गर्दछु।
3: प्रख्यात गायिका सोनु राईले गणेश वन्दना प्रस्तुत गरिन् भने त्रिवेणी सङ्गीतालयका बालिकाहरूद्वारा नृत्य प्रस्तुत गरिन्।

0: कार्यक्रममा यस वर्ष 2026 को गोदुनिस समाज कल्याण पुरस्कार प्रदान गर्दै सम्मान पत्र अङ्गवस्त्र स्मृति चिन्ह अनि नगद राशि 50,000 गीतकार चन्द्रमित लक्ष्मलाई अतिथिहरूको बाहुलीबाट प्रदान गरियो। यसरी नै गोदुनिस विशिष्ट सम्मान पुरस्कार 2026 समाजसेवी एवं भूतपूर्व सैनिक डिबी गुरुङ, प्रसिद्ध खेलाडी कर्म लेप्चा अनि खरसाङ खहरे वृद्धाश्रमका सञ्चालिका समाजसेवी श्रीमती सुमित्रा राई विश्वकर्मालाई प्रदान गर्दै तिनै प्रापकहरूलाई अङ्गवस्त्र, शिर शोभा, प्रशस्ति पत्र, नगद राशि 10,000 मुख्य अतिथि विशिष्ट अतिथिहरूको बाहुलीबाट प्रदान गरियो।
1: सामाजिक सचेतना र विकासको निम्ति सधैँ सबल रहन्छन्, सक्रिय रहन्छन्। आफ्नो जाति, गाउँघर, समाज संस्था उहाँलाई प्रिय छन् र यीभित्र सधैँ सक्रिय रहन्छन्। निस्वार्थी, कर्तव्यपरायण, युवा सहयोगी
0: कार्यक्रममा गीतकार चन्द्रमित लक्ष्मद्वारा रचित विभिन्न गीतहरू एवं लेखहरूको सङ्गालो चन्द्रमित लक्ष्म कृति बगैँचा नामक पुस्तकको पनि विधिवत लोकार्पण गरियो। चन्द्रमित लक्ष्म कृति बगैँचा पुस्तक सम्बन्धी मन्तव्य डाक्टर राधा शर्माले सविस्तार प्रस्तुत गरिन्।
2: को नाम रहेको छ चन्द्रमित लक्ष्म कृति बगैँचा। यस कृतिको प्रधान सम्पादक योगिता राई, सह सम्पादक सविता थापा संकल्प र विशान रुम्बा, अनि प्रकाशित भोल गिरी, मूल सचिव गोर्खा दुःख निवारक सम्मेलन दार्जिलिङ हुन्। यसको आवरण चित्र हेमु राईद्वारा सम्पन्न भएको छ भनेदेखि यस कृतिको अक्षर संयोजन एवं मुद्रण मिरम कम्प्युटर प्रिन्टर्सबाट सम्पन्न गरिएको छ। यो किताब एकपल्ट पढेँ, दुईपल्ट पढेँ र तिनपल्ट पनि पढ्दाखेरि मलाई लागेको कुराहरू भन्न चाहन्छु। चन्द्रमित लक्ष्म कृति बगैँचा साँच्चै नै कृति
0: कार्यक्रममा चन्द्रमित लक्ष्मद्वारा रचित गीतहरू पुनः गायिका सोनु राईले गाइन्। गोदुनिसको 95 वर्षबारे बोल्दै प्रमुख अतिथि नाटककार सिने कलाकार श्री टङ्क शर्माले

0: आफ्नो मन्तव्य पोखिन्।
1: म 1956 सम्बन्धित थिएँ। 1969 म यहाँको सक्रिय स्वयंसेवक। ती 12-13 वर्षमा प्राय सबै व्यवहारिक दासको दाह संस्कारमा समावेश हुने, मलामी हुने, लास बोक्ने सम्मान पाए। यी बिचमा 12-13 वर्षका प्राय जम्मै नाटकहरूमा अंशग्रहण गरेर कलाकार बनिने अवसर पाए। त्यस बेलाका जम्मै सामाजिक अन्य कार्यक्रमहरूमा पनि भाग लिए र म त्यो 12 वर्षसम्म पञ्चायत गरिन्थ्यो। अहिले त्यो पञ्चायत गरिने परम्परा छैन होला। पञ्चायत सेक्रेटरी पनि गरेँ मैले र पञ्चायत गोर्खा दुःख निवारक सम्मेलन पञ्चायतका सभापति हुनुहुन्थ्यो स्वनाम धन्य स्वर्गीय मनफुलाल छेत्री र मनफुलाल बाबु र मैले दुईजनाले जारी कलको एउटा पञ्चायत पनि स्वास्नी छोडेर जाने दोग्नेकोमा गएर घरैमा पञ्चायत पनि गऱ्यौँ। यो मेरो जीवनको अनुभव। गोर्खा दुःख निवारक सम्मेलनले मलाई बहुत कुछ सिकायो। बहुत कुछ मात्रै होइन, मैले जे जति जाने सामाजिक कार्यकलापमा, रङ्गमञ्चको कार्यकलापमा, त्यो सबैको भेट नै गोर्खा दुःख निवारक सम्मेलन हो। त्यसै कारणले यो 88 वर्षको उमेरमा खुट्टा नभाग्दा नभाग्दै पनि यो जो सम्मान दिनु हो त्यो मैले स्वीकार गरेँ र भगवान्को दया भएछ भने शतवार्षिक पनि भ्याउँछु कि तपाईँहरूको आशीर्वाद र भगवान्को दयाले त्यो शतवार। अब यो बिचमा म दार्जिलिङ आउँदिनँ, त्यस्तै काम परिहाल्यो भने आवश्यकता परेको खण्डमा आउँला, होइन भने म गोर्खा दुःख निवारक सम्मेलनको शतवार्षिकीमा मात्रै उपस्थित हुनेछु।
0: कार्यक्रमबारे बोल्दै गोदुनी सका वर्तमान अध्यक्ष श्री प्रवीण जिम्बाले आकाशवाणी खरसाङलाई यसरी बताइन्।
2: म प्रवीण जिम्बा, अध्यक्ष गोर्खा दुःख निवारक सम्मेलन दार्जिलिङ र गोर्खा दुःख निवारक सम्मेलन दार्जिलिङको 95 स्थापना दिवस आज 3 जुन 2026 दिन धुमधामको साथ गोदुनिस रङ्गशालामा आयोजन गर्न सफल भयौँ हामी। र आजको कार्यक्रमको विशेष अतिथि, प्रमुख अतिथि हुनुहुन्थ्यो श्री टङ्क शर्माज्यू, जो एकजना प्रसिद्ध समाजसेवी हुनुहुन्छ, प्रसिद्ध नाट्य कलाकार, प्रसिद्ध सिने कलाकार हुनुहुन्छ। उहाँ आज प्रमुख अतिथि रहनुभएको थियो। र आजको विशिष्ट अतिथिगण पनि थिए श्रीमती विष्णु ठकुरी, जो दिलारामबाट आउनुभएको थियो। उहाँ स्वयं एक लेखिका, अब समाजसेवी हुनुहुन्छ। उसरी नै अर्का दार्जिलिङका प्रख्यात सङ्गीतकार श्री बसन्त छेत्रीज्यू पनि आजको कार्यक्रमको विशिष्ट अतिथि रहनुभएको थियो। र आजको हाम्रो प्रमुख कार्यक्रमको विशेषता चाहिँ के थियो भने आज हामीले गोदुनिस समाज कल्याण पुरस्कारद्वारा श्रीमती चन्द्रमित लक्ष्मलाई सम्मान गर्न पायौँ, अनि उसरी नै गोदुनिस विशिष्ट सम्मानद्वारा हामीले धनुकडका खेलाडी हो धनुकडका प्रशिक्षक श्री कर्म लेप्चा, दार्जिलिङका एक प्रख्यात समाजसेवी श्री धनबहादुर गुरुङज्यू, औ हामीले गोदुनिस विशिष्ट सम्मानद्वारा सम्मान गर्न पायौँ खरे बस्ती खरसाङका वृद्धाश्रमका सञ्चालिका श्रीमती सुमित्रा राई विश्वकर्मा, जसले त्यस वृद्धाश्रमलाई धेरै वर्षदेखि सञ्चालन गरेर मानव सेवाको उदाहरण बनिसक्नु भएको छ। उहाँलाई पनि हामीले आज गोदुनिस विशिष्ट सम्मानद्वारा सम्मान गर्न पायौँ यस स्थापना दिवसको कार्यक्रम अन्तर्गत। उसरी नै आज हामीले श्रीमती चन्द्रमित लक्ष्मद्वारा उहाँले रच्नुभएका धेरै पुराना गीतहरू, कविताहरू, उहाँले लेख्नुभएका लेखहरू, उहाँबारे अन्यहरूले, अन्य लेखकहरूले लेख्नुभएका लेखहरू सम्पूर्णलाई समेटेर सङ्कलन गरेर चन्द्रमित लक्ष्म कृति बगैँचा नामक पुस्तक पनि आज हामीले लोकार्पण गऱ्यौँ यस कार्यक्रम। यसरी आजको हाम्रो स्थापना दिवसको कार्यक्रम रहेको थियो भने हिजो 2 जुनको दिनदेखि नै हामीले वास्तवमा स्थापना दिवसको कार्यक्रमको सुरुवात गरेको थियौँ। 2 दिनको कार्यक्रम आज यहाँ समापन भयो।
0: आदरणीय श्रोता, यो थियो गोर्खा दुःख निवारक सम्मेलन दार्जिलिङको 95 स्थापना दिवस कार्यक्रमको रेडियो प्रतिवेदन, जसको प्रस्तुता हुनुहुन्छ श्री मिङमा दोर्जी लामा अनि कार्यक्रम सञ्चालक म सञ्जीव मोहरा।
3: श्रोता, अब सुर संगम कार्यक्रममा हजुरहरूलाई सुनाउन लागिरहेछौ सञ्जिता छेत्रीको स्वरमा आधुनिक गीत।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खर्साङ केन्द्रबाट बोलिरहेछौँ। अब समाप्रसारण गरी सुनाउन लागिरहेछौँ आकाशवाणीको बंगला अनि नेपाली समाचार।

अपरिहार्य कारणवश आकाशवाणीको नेपाली समाचार हजुरहरूलाई समप्रसारण गरी सुनाउन सकेनौ, यसको निम्ति क्षमा चाहन्छौ। अबको समय हो आकाशवाणीको बंगला समाचारको समप्रसारण गरी सुनाउनेछौ यस केन्द्रबाट। त सुन्दै गर्नुहोस् आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 मेगाहर्जमा।

0: भुटानी गीतपछि अब सुनाइरहेछौ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेहा थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि गुजरात र दमनको भ्रमण गर्नुहुनेछ। उहाँले सुरतमा सड़क, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड़ रुपियाँ भन्दा अधिक राशिको धेरै विकास परियोजनाहरूको लोकार्पण र शिलान्यास गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसित द्विपक्षीय सम्बन्धमा व्यापक चर्चा गर्नुभएको छ। गृहमन्त्री अमित शाहले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले उत्तर पूर्वमा हिंसाको युगको अन्त्य गरेको र यस क्षेत्रलाई विवादको केन्द्रबाट अवसरको केन्द्रमा रूपान्तरण गरेको बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा परिचालन दक्षता बढाउनका लागि फिल्ड कमाण्डरहरूको वित्तीय शक्तिलाई दोब्बर बनाउने अनुमोदन गर्नुभएको छ र संघ लोक सेवा आयोग यूपीएसई परीक्षा प्रक्रियालाई थप सुरक्षित र पारदर्शी बनाउन फेस अथेन्टिकेसन प्रणाली लागू गरिएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि गुजरात र दमनको भ्रमण गर्नुहुनेछ। उहाँले सुरतमा सड़क, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड़ रुपियाँ भन्दा अधिक राशिको धेरै विकास परियोजनाहरूको लोकार्पण र शिलान्यास गर्नुहुनेछ। श्री मोदीले सुरतमा 200 पलङको

0: वृद्धिलाई सहयोग पुर्याउनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसित द्विपक्षीय सम्बन्धमा व्यापक चर्चा गर्नुभएको छ। दुवै नेताबीच द्विपक्षीय सम्बन्धका सबै पक्षको समीक्षा गर्नुका साथै ऊर्जा, व्यापार, निवेश, स्वास्थ्य सेवा, अटोमोबाइल आदि क्षेत्रमा सहयोगका नयाँ आयामबारे चर्चा भएको विदेश मन्त्रालयले सामाजिक सञ्जाल पोस्टमा उल्लेख गरेको छ।
1: The discussions also went into broadening the economic partnership to other areas, not just in the energy sector, but also in areas like mining, animal husbandry, transportation, agriculture equipment, automotive sector, and pharmaceuticals, to try and work out ways in which Indian commercial entities can enter the Venezuelan market successfully.
0: गृहमन्त्री अमित शाहले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले उत्तर पूर्वमा हिंसाको युगको अन्त्य गरेको छ र यस क्षेत्रलाई विवादको केन्द्रबाट अवसरको केन्द्रमा रूपान्तरण गरेको बताउनु भएको छ। आज उत्तर पूर्वी परिषदको 73 पूर्ण अधिवेशनमा भाग लिनुभएपछि गृहमन्त्री श्री शाहले सामाजिक सञ्जालमा उत्तर पूर्वी परिषदले यस क्षेत्रको विकासको लागि रणनीतिक योजना बनाउने निकायका रूपमा काम गरिरहेको बताउनु भएको छ। साथै यसले स्थानीय संस्कृतिको प्रवर्धनका साथै जनताको आकांक्षा पूरा गर्ने काम पनि गरेको छ। सत्रमा उत्तर पूर्वी क्षेत्र विकास मन्त्री श्री ज्योतिरादित्य सिन्धियाले सबै नेताहरू एक बलियो र समृद्ध उत्तर पूर्व निर्माण गर्ने संकल्पमा एकजुट रहेको बताउनुभयो। पूर्वोत्तर परिषदको पूर्ण सत्रमा पूर्वोत्तर क्षेत्रका राज्यपालहरू, मुख्यमन्त्रीहरू र नीति निर्माताहरू सहित धेरै प्रतिष्ठित नेताहरूले भाग लिएका थिए। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा परिचालन दक्षता बढाउनका लागि फिल्ड कमाण्डरहरूको वित्तीय शक्तिलाई दोब्बर बनाउने अनुमोदन गर्नुभएको छ। रक्षा मन्त्रालयले यी उपायहरूले 1,25,000 करोड रुपियाँभन्दा अधिकको खरिदमा सहयोग पुर्याउने बताएको छ। मन्त्रालयले भनेको छ वित्तीय शक्तिमा वृद्धि 100% गरिएको छ र केही मामलाहरूमा यो दोब्बरभन्दा अधिक भएको छ। यसले फिल्ड कमाण्डरहरूको परिचालन दक्षतालाई अझ बलियो बनाउने मन्त्रालयले बताएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत र अमेरिका नयाँ भविष्यन्मुखी र पारस्परिक लाभकारी साझेदारी निर्माण गर्न सक्षम रहेको बताउनु भएको छ। आज साँझ नयाँ दिल्लीमा ब्रिटेनका विदेश सचिव युवेटे कुपरसँगको भेटमा उहाँले भन्नुभयो यो बैठक विकास, तकनिकी र नवीनता, रक्षा र सुरक्षा, जलवायु, स्वच्छ ऊर्जा र शिक्षाका सबै 5 स्तम्भ अन्तर्गत भारत युके भिजन 2035 माथि चर्चा गर्ने अवसर हुनेछ। रेल मन्त्री अश्विनी वैष्णव शनिबार पश्चिम बङ्गालको भ्रमणमा रहनुहुनेछ, जहाँ उहाँले रोकिएका रेल परियोजना प्रगतिलाई समीक्षा गर्नुहुनेछ। उहाँले नवन्ना सभागारमा मुख्यमन्त्री शुभेन्दु अधिकारीसँग उच्च स्तरीय बैठक गर्नुहुनेछ, जसमा पूर्वी रेलवे, दक्षिण पूर्वी रेलवे, पूर्वोत्तर सीमान्त रेलवे र मेट्रो रेलवेका महाप्रबन्धकहरू पनि सामेल हुनेछन्। संसदको रेल सम्बन्धी स्थायी समिति सदस्यहरू पनि शनिबार दिउँसो कोलकाता पुग्नेछन्। साँझ उनीहरूले रेलसँग सम्बन्धित विभिन्न संगठनहरूसँग बैठक गर्नेछन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। संसदीय मामला मन्त्रालय र पश्चिम बङ्गाल विधानसभाले आज नयाँ दिल्लीको संसदमा पश्चिम बङ्गाल विधानसभामा राष्ट्रिय ई विधान एप्लिकेशन नेभाको कार्यान्वयनको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। केन्द्रीय संसदीय मामला मन्त्री किरेन रिजिजुले पश्चिम बङ्गाल विधानसभालाई नेभामा एकीकृत गर्ने कार्यलाई ऐतिहासिक बताउनु भएको छ। विश्व योगासन स्पोर्ट्स च्याम्पियनसिपको उद्घाटन संस्करण गुजरातको अहमदाबादमा सुरु भएको छ, जुन वैश्विक खेल रोडम्यापमा ऐतिहासिक उपलब्धि मानिएको छ। यस प्रतियोगिताका लागि विश्वभरिका योग उत्साही र खेलाडीहरू भेला हुने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी साँझ ठूलो कार्यक्रममा भर्चुअल माध्यमबाट भाग लिनुहुनेछ।
2: अहमदाबादकी धरती से विश्वकी स्पोर्ट्स लेगेसीमा एक और नया अध्याय जुडा है। आज पहली वर्ल्ड योगासना चैंपियनशिप शुरू हो रही है। मैं इस चैंपियनशिप में हिस्सा लेने आए सभी देशों के एथलीट्स का भारत में स्वागत करता हूं। अब से कुछ दिन बाद 21 जून को वर्ल्ड योगा डे भी मनाया जाएगा। वर्ल्ड योगा डे से पहले वर्ल्ड योगासना

0: चैंपियन अपने आप में हेल्थ और वेलनेस की डबल डोज लेकर आ गई है।
1: केंद्रीय पेट्रोलियम एवं प्राकृतिक गैस मंत्री हर्षदीप सिंह पुरी अनि केन्द्रीय सड़क परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले आज नयाँ दिल्लीमा मारुति सुजुकीको भारतको पहिलो फ्लेक्स इन्धन यात्री वाहनको उद्घाटन गर्नुभयो। फ्लेक्स इन्धन सवारी साधनहरूले E20 देखि E100 सम्म इथेनोल पेट्रोल मिश्रणहरूको दायरामा काम गर्न सक्दछन्। उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मन्त्री श्री पुरीले प्यासेन्जर वेहिकल सेगमेन्टमा फ्लेक्स फ्युल टेक्नोलोजीको प्रवेश केवल एक उत्पादन मात्र होइन तर देशको ऊर्जा क्षेत्रमा नयाँ अध्यायको सुरुवात भएको बताउनु भएको छ।
2: India's flex fuel journey expands from two-wheelers to four-wheelers, and this transition is significant. Today, India has over 30 crore two-wheelers on the road, but we also have 37 lakh passenger vehicles representing family mobility and the future of personal transportation. When flex fuel technology enters this segment at scale, the impact multiplies dramatically. This is the beginning of a new chapter in India's energy transition.
1: केन्द्रीय नवीन तथा नवीकरणीय ऊर्जा मन्त्री श्री प्रह्लाद जोशीले आज विभिन्न मन्त्रालय र संस्थानहरूका अधिकारीहरूसँग बैठक गर्नुभयो। बैठकमा सरकारी भवनहरूमा छतमा सौर्य प्रणाली जडान गर्ने प्रगतिको समीक्षा गरिएको थियो। संघ लोक सेवा आयोग UPSC परीक्षा प्रक्रियालाई थप सुरक्षित र पारदर्शी बनाउन फेस अथेन्टिकेसन प्रणाली लागू गरिएको छ। आयोगले हालै सम्पन्न सिभिल सेवा परीक्षा प्रारम्भिक र भारतीय वन सेवा परीक्षा 2026 यस तकनिकको सफलतापूर्वक प्रयोग गरेको छ। यो समाचार युट्युब प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि गुजरात र दमनको भ्रमण गर्नुहुनेछ। उहाँले सुरतमा सड़क बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड रुपियाँ भन्दा अधिक राशिको धेरै विकास परियोजनाहरूको लोकार्पण र शिलान्यास गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसित द्विपक्षीय सम्बन्धमा व्यापक चर्चा गर्नुभएको छ। गृहमन्त्री अमित शाहले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले उत्तर पूर्वमा हिंसाको युगको अन्त्य गरेको र यस क्षेत्रलाई विवादको केन्द्रबाट अवसरको केन्द्रमा रूपान्तरण गरेको बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा परिचालन दक्षता बढाउनका लागि फिल्ड कमान्डरहरूको वित्तीय शक्तिलाई दोब्बर बनाउने अनुमोदन गर्नुभएको छ। समाचार पूरा भयो।

रञ्जनका कार्यक्रम युवावाणीमा यहाँहरू सबैलाई स्वागत छ। जीवन साँच्चै नै एउटा अनौठो यात्रा हो। कहिले खुसीका उज्याला क्षणहरूले भरिएको त कहिले अनेकौँ प्रश्न र सङ्घर्षहरूले घेरिएको। हामी सबै आआफ्नो जीवनको यात्रामा निरन्तर अगाडि बढिरहेका छौँ। कसैले सपना पछ्याइरहेको छ, कसैले जिम्मेवारीहरू बोकिरहेको छ, कसैले आफ्नो अस्तित्व खोजिरहेको छ भने कसैले जीवनका अनगन्ती उतार चढावहरूलाई स्वीकार गर्दै अघि बढिरहेको छ। तर प्रिय श्रोता मित्रहरू, यो यात्रामा एउटा कुरा भने हामी प्राय बिर्सन्छौँ, त्यो आफूलाई बुझ्ने प्रयास। हामी अरूलाई बुझ्न खोज्छौँ, संसारलाई बुझ्न खोज्छौँ, परिस्थिति र मानिसहरूलाई बदल्न खोज्छौँ, तर आफ्नै मनभित्र के चलिरहेको छ भन्ने कुरा सुन्न भने निकै कम समय निकाल्छौँ। आजको हाम्रो प्रस्तुति पनि यस्तै एउटा गहिरो विषयसँग सम्बन्धित छ। यस्तो विषय जसले हामीलाई बाहिर होइन आफ्नै भित्री संसारतर्फ फर्केर हेर्न सिकाउँछ। किनकि जीवनका धेरै उत्तरहरू पुस्तकमा, भिडमा वा संसारको कोलाहलमा पाइँदैन। ती उत्तरहरू त हाम्रो आफ्नै मनभित्र लुकेका हुन्छन्। आज म एउटा निकै गहिरो तर हाम्रो दैनिक जीवनसँग जोडिएको विषय लिएर उपस्थित भएको छु। विषय हो आफूलाई परिवर्तन गर्ने यात्रा। प्रिय श्रोता मित्रहरू, कहिलेकाहीँ हामी जीवनमा यति धेरै व्यस्त हुन्छौँ कि आफू को हो, कहाँ जाँदैछौँ र किन दौडिरहेका छौँ भन्ने कुरा नै बिर्सन पुग्छौँ। सफलता, सम्बन्ध, अपेक्षा, जिम्मेवारी र प्रतिस्पर्धाको भिडमा कतै न कतै आफ्नो वास्तविक स्वरूप हराइरहेका हुन्छौँ। अनि एक दिन अचानक महसुस हुन्छ, हामी संसारसँग त धेरै कुरा गरिरहेका रहेछौँ तर आफ्नै मनसँग भने धेरै समयदेखि कुराकानी गर्न बिर्सिरहेका रहेछौँ। त्यसैले आजको यो कार्यक्रमलाई केवल सुन्ने मात्र होइन, महसुस गर्ने प्रयास गरौँ। शब्दहरूलाई कानले मात्र होइन, मनले पनि सुनौँ। सायद आजका केही वाक्यहरूले तपाईँलाई आफ्नो जीवनको कुनै अध्याय सम्झाइदेला। सायद कुनै प्रसङ्गले तपाईँलाई आफूभित्र लुकेको कुनै सत्यसँग भेट गराइदेला। र सायद कुनै एउटा सानो विचारले तपाईँको सोच्ने तरिका नै परिवर्तन गरिदेला। तसर्थ आफ्नो सम्पूर्ण कामलाई केही क्षणका लागि विश्राम दिनुहोस्, मनलाई शान्त बनाउनुहोस् र आजको यो आत्मचिन्तनले भरिएको यात्रामा हामीसँगै सहभागी बन्नुहोस्। हामीमध्ये धेरैले कहिले न कहिले यस्तो सोचेका हुन्छौँ, यदि ऊ बदलिएको भए मेरो जीवन राम्रो हुन्थ्यो, यदि परिस्थिति फरक भएको भए म खुसी हुन्थेँ, यदि मानिसहरूले मलाई बुझिदिएका भए मेरो दुःख कम हुन्थ्यो। हामी सधैँ बाहिर केही बदलियोस् भन्ने चाहना राख्छौँ, तर एउटा प्रश्न आफैलाई कहिले सोधेका छौँ त, म आफै कति बदलिएको छु? जीवनको सबैभन्दा ठुलो विडम्बना यही हो कि हामी संसार बदल्न दौडिरहेका हुन्छौँ तर आफूभित्र हेर्न बिर्सिरहेका हुन्छौँ। अरूको गल्ती देख्न सजिलो छ तर आफ्ना कमजोरी स्वीकार्न निकै गाह्रो। अरूलाई सुझाव दिन एकदम सजिलो छ तर आफूले त्यो सुझाव अनुसार बाँच्न भने त्यति सहज हुँदैन। प्रिय साथीहरू, हामीले धेरै पटक आफ्नो असफलताको दोष परिस्थिति, समय, भाग्य वा अरू मानिसलाई दिएका हुन्छौँ तर कहिलेकाहीँ सत्य एकदम सरल हुन्छ, समस्या बाहिर होइन हाम्रो सोचाइभित्र हुन्छ। एउटा सानो उदाहरण लिनुहोस्। यदि तपाईँको आँखामा धुलो परेको छ भने पुरा संसार धमिलो देखिन्छ। त्यसबेला संसार सफा गर्नु पर्दैन, केवल आफ्नै आँखा सफा गर्नुपर्छ। जीवन पनि यस्तै हो, जब मन रिस, ईर्ष्या, डर र नकारात्मकताले भरिएको हुन्छ तब संसार नै गलत लाग्न थाल्छ, तर जब सोच बदलिन्छ त्यही संसार सुन्दर देखिन थाल्छ। हामी सबैको जीवनमा केही न केही सङ्घर्ष हुन्छ, कसैको सम्बन्धको समस्या, कसैको आर्थिक अवस्था, कसैको करियर त कसैको मानसिक थकान, तर सङ्घर्ष हुनु नै समस्या होइन। समस्या तब सुरु हुन्छ जब हामी आफूलाई बदल्न अस्वीकार गर्छौँ। प्रिय साथीहरू, परिवर्तनको आवाज ठुलो हुँदैन, साँचो परिवर्तन प्राय चुपचाप हुन्छ। बिउ जमिन मुनि चुपचाप उम्रिन्छ, घाम उदाउँदा आवाज गर्दैन, नदी बग्दा घोषणा गर्दैन, तर तिनको प्रभाव भने निकै गहिरो हुन्छ। ठिक त्यसरी नै जीवनमा आएको वास्तविक परिवर्तन पनि सामाजिक सञ्जालमा पोस्ट गरेर प्रमाणित गर्नु पर्दैन, परिणामले आफै बोल्छ। आजको समयमा हामी देखावटी सफलताबाट धेरै प्रभावित भइरहेका छौँ,
मानिसहरू आफ्नो खुसी, उपलब्धि र सफलताको तस्विर देखाउँछन्। तर त्यो तस्विरको पछाडि भएका सङ्घर्ष, आँसु र एक्लोपन धेरैले देख्दैनन्। त्यसैले अरूसँग तुलना गर्दै आफ्नो मूल्य घटाउनु हुँदैन। तपाईँको यात्रा तपाईँको, मेरो यात्रा मेरो। प्रिय मित्रहरू, कहिलेकाहीँ जीवनमा सबैभन्दा ठुलो क्रान्ति बाहिर होइन, भित्र हुन्छ। जब तपाईँ रिसलाई धैर्यतामा बदल्नुहुन्छ त्यो क्रान्ति हो। जब तपाईँ हार नमानि फेरि उठ्नुहुन्छ त्यो क्रान्ति हो। जब तपाईँ आफैलाई स्वीकार्न सिक्नुहुन्छ त्यो क्रान्ति हो। हामी प्रायः भन्छौँ समय बदलियो, तर वास्तवमा समय बदलिएको हुँदैन, हाम्रो दृष्टिकोण बदलिएको हुन्छ। पहिले जुन कुराले दुःख दिन्थ्यो आज त्यसैबाट पाठ सिक्न थाल्छौँ। पहिले जुन मानिसलाई घृणा गर्थ्यौँ पछि उसैले दिएको अनुभवका लागि धन्यवाद दिन थाल्छौँ। यही नै परिपक्वता हो। जीवनमा सबैलाई जित्न आवश्यक छैन। कहिलेकाहीँ आफूभित्रको डर, आलस्य, असुरक्षा र नकारात्मक सोचलाई जित्नु नै सबैभन्दा ठुलो विजय हो। किनकि बाहिरी युद्ध जितेर पनि मानिस भित्रबाट हार्न सक्छ, तर भित्र जितेको मानिसलाई बाहिरको हारले धेरै समयसम्म रोक्न सक्दैन। प्रिय श्रोता साथीहरू, यदि आज तपाईँ आफ्नो जीवनबाट सन्तुष्ट हुनुहुन्न भने संसारलाई दोष दिनुभन्दा पहिला आफैलाई एउटा प्रश्न सोध्नुहोस्। म के परिवर्तन गर्न सक्छु? सायद बिहान अलि चाँडो उठ्न सकिन्छ, सायद नराम्रो बानीहरू छोड्न सकिन्छ, सायद धेरै गुनासो गर्नुको सट्टा कृतज्ञ हुन सिक्न सकिन्छ, सायद अरूलाई बदल्ने प्रयास छोडेर आफूलाई सुधार्न सकिन्छ। किनकि जब मानिस आफै बदलिन थाल्छ उसको सोच बदलिन्छ, सोच बदलिँदा निर्णय बदलिन्छ, निर्णय बदलिँदा बानी बदलिन्छ, अनि बानी बदलिँदा जीवन बदलिन्छ। जीवनको सबैभन्दा सुन्दर कुरा के हो भने हामी हरेक दिन नयाँ सुरुवात गर्न सक्छौँ। हिजो जे भयो त्यो भइसकेको कथा हो, भोलि के हुन्छ कसैलाई थाहा छैन। तर आज यही क्षण आफूलाई अलिकति राम्रो बनाउने अवसर भने हाम्रो हातमा छ। त्यसैले अरूलाई बदल्ने दौडमा केही समय बाहिर निस्कनुहोस्, आफ्नो मनभित्र यात्रा गर्नुहोस्, आफ्ना कमजोरीसँग भेट्नुहोस्, आफ्ना सपनाहरूलाई फेरि सम्झनुहोस्, अनि चुपचाप आफूमा काम गर्न सुरु गर्नुहोस्। किनकि आखिरमा जब तपाईँ बदलिनुहुन्छ तपाईँको दृष्टि बदलिन्छ, दृष्टि बदलिँदा संसार बदलिएको जस्तो लाग्छ, र सायद यही नै जीवनको सबैभन्दा गहिरो सत्य हो। र प्रिय मित्रहरू, जीवनमा केही परिवर्तनहरू यस्ता हुन्छन् जसको परिणाम तुरन्त देखिँदैन। हामी मेहनत गर्छौँ, आफूमाथि काम गर्छौँ, आफ्नो बानी सुधार्ने प्रयास गर्छौँ, तर धेरै दिनसम्म कुनै फरक नदेखिँदा निराश हुन थाल्छौँ। त्यही बेला धेरै मानिसहरू बीच बाटोमै रोकिन्छन्। तर सम्झनुहोस्, रुख रोपेको भोलिपल्ट त्यसले फल दिँदैन, जरा गहिरो हुँदै जान समय लाग्छ। हामीले अक्सर सफल मानिसहरूको परिणाम मात्र देख्छौँ, तर उनीहरूले एक्लै बसेर गरेको सङ्घर्ष, आफूसँग गरेको युद्ध र चुपचाप बगाएका आँसु देख्दैनौ। संसारले तिम्रो प्रयासभन्दा पहिले तिम्रो परिणाम देख्नेछ। त्यसैले परिणाम नआउँदासम्म पनि आफ्नो यात्रामा विश्वास गर्न सिक्नुपर्छ। प्रिय श्रोता मित्रहरू, हाम्रो जीवनको ठुलो भाग अरूलाई प्रभावित गर्न बितिरहेको हुन्छ। हामी के लगाउने, के पोस्ट गर्ने, के बोल्ने, धेरै कुराहरू अरूले के सोच्लान् भन्ने डरले निर्धारण गरिरहेका हुन्छौँ। तर जबसम्म हाम्रो खुसी अरूको स्वीकृतिमा निर्भर रहन्छ तबसम्म हामी कहिले स्वतन्त्र हुन सक्दैनौँ। सोच्नुहोस् त, कतिपटक तपाईँले आफ्नो मनको कुरा दबाउनु भयो, कतिपटक आफ्नो सपना अरूको डरका कारण त्याग्नुभयो, कतिपटक आफूलाई नै कम आँक्नुभयो, सायद धेरै पटक। तर आज एउटा कुरा याद राख्नुहोस्, संसारले तपाईँलाई जति विश्वास गर्छ वा गर्दैन त्योभन्दा महत्त्वपूर्ण कुरा तपाईँ आफैले आफूलाई कति विश्वास गर्नुहुन्छ भन्ने हो। किनकि आत्मविश्वास भनेको ठुलो स्वरमा बोल्नु होइन, आत्मविश्वास भनेको भित्रबाट आउने त्यो शान्त आवाज हो जसले भन्छ अझै बाटो बाँकी छ तर म हिँड्न छोड्दिनँ। प्रिय साथीहरू, हामी कहिलेकाहीँ भूतकालका घटनाहरू बोकेर यति धेरै हिँडिरहेका हुन्छौँ कि वर्तमानको खुसी महसुस गर्न बिर्सन्छौँ। कसैले दिएको चोट, कसैले गरेको धोका,
अधुरा सपना असफल प्रयासहरू यी सबैलाई काँधमा बोकेर हामी अगाडि बढ्न खोजिरहेका हुन्छौँ। तर भारी बोकेर धेरै टाढा हिँड्न सकिँदैन। जीवनले अगाडि बढ्न सिकाउँछ, माफ गर्न सिकाउँछ, बिर्सन नसके पनि स्वीकार गर्न सिकाउँछ। किनकि केही घाउहरू निको हुँदैनन्, तर ती घाउहरूसँग बाँच्न सकिन्छ। सायद अहिले यो कार्यक्रम सुनिरहनुभएका कुनै श्रोता यस्तो अवस्थामा हुनुहुन्छ जहाँ सबै कुरा ठिक देखिए पनि भित्रबाट थकित महसुस भइरहेको छ। कसैलाई आफ्नो कुरा भन्न नसकेको पीडा हुनसक्छ, कसैले धेरै सङ्घर्ष गरिरहेको हुनसक्छ। यदि त्यस्तो हो भने यो कुरा याद राख्नुहोस्, अँध्यारो रात जति लामो भए पनि बिहान अवश्य आउँछ। तपाईँ अहिले जुन परिस्थितिमा हुनुहुन्छ त्यो तपाईँको अन्तिम गन्तव्य होइन, यो केवल एउटा अध्याय हो, जीवनको पुरै पुस्तक होइन। र जब तपाईँ चुपचाप आफूमाथि काम गर्न थाल्नुहुन्छ नि, जब तपाईँ हरेक दिन आफूलाई हिजोभन्दा एक कदम राम्रो बनाउन थाल्नुहुन्छ, तब बिस्तारै जीवनले पनि तपाईँलाई नयाँ ढोका खोल्न थाल्छ। त्यसैले आज कुनै ठुलो प्रतिज्ञा गर्न आवश्यक छैन, केवल एउटा सानो निर्णय गर्नुहोस्। आजको म हिजोको भन्दा अलिकति राम्रो बन्नेछु, त्यति मात्र पर्याप्त छ। किनकि महान परिवर्तनहरू साना कदमहरूबाट सुरु हुन्छन्, महान यात्राहरू एउटा पाइलाबाट सुरु हुन्छन्, र महान जीवनहरू एउटा सही निर्णयबाट सुरु हुन्छन्। त्यसैले प्रिय श्रोता मित्रहरू, अरूलाई बदल्ने होइन, आफूलाई बुझ्ने प्रयास गरौँ। अरूलाई जित्ने होइन, आफ्नै कमजोरीलाई जित्ने प्रयास गरौँ। संसारलाई दोष दिने होइन, आफूलाई निखार्ने प्रयास गरौँ। त्यसपछि एक दिन जब तपाईँ पछाडि फर्केर आफ्नो यात्रा हेर्नुहुन्छ नि, तपाईँ आफै अचम्मित हुनुहुनेछ, कति धेरै परिवर्तन चुपचाप भइसकेको रहेछ। र त्यही दिन तपाईँले महसुस गर्नुहुनेछ, मैले संसार बदल्न खोजेको थिएँ तर वास्तवमा बदलिनुपर्ने मानिस म आफै रहेछु। र जब यो सत्यलाई मानिसले मनदेखि स्वीकार गर्न थाल्छ, जीवनको दिशा नै बदलिन थाल्छ।

हामीमध्ये धेरैले जीवनको कुनै न कुनै मोडमा आफूलाई हराएको महसुस गरेका हुन्छौँ। कहिले सपनाहरू टाढा लाग्छन्, कहिले आफ्नै क्षमतामाथि शङ्का लाग्छ, कहिले आफूले गरेको मेहनतको कुनै अर्थ छैन जस्तो लाग्छ। यस्ता क्षणहरूमा मानिस बाहिर उज्यालो खोज्न थाल्छ, तर वास्तविक उज्यालो त भित्रै कतै लुकेको हुन्छ। कहिलेकाहीँ जीवनले तपाईँलाई रोकिन बाध्य बनाउँछ। तपाईँले चाहेको कुरा हुँदैन, तपाईँले विश्वास गरेको मानिस टाढा जान्छ, तपाईँले कल्पना गरेको भविष्य भत्किन्छ। त्यति बेला लाग्छ सबै कुरा समाप्त भयो। तर जीवनको सुन्दरता यही हो, धेरै अन्त्यहरू वास्तवमा नयाँ सुरुवातका ढोकाहरू हुन्छन्। जुन बाटो बन्द भयो सायद त्यो तपाईँका लागि सही थिएन। जुन मानिस छुटेर गए सायद उनीहरूको भूमिका त्यति नै थियो। जुन सपना टुटे सायद त्यसले तपाईँलाई अझ ठुलो सपनाका लागि तयार बनाइरहेको थियो। त्यसैले कहिलेकाहीँ जीवनले होइन भन्नु पनि एउटा आशीर्वाद हुनसक्छ, जुन हामीले त्यही क्षण बुझ्न सक्दैनौँ। प्रिय श्रोता साथीहरू, समुद्र किन यति विशाल हुन्छ? किनकि उसले सयौँ नदीहरूलाई आफूभित्र समेट्न जान्दछ। पहाड किन यति बलियो हुन्छ? किनकि उसले हजारौँ आँधीहरू सहन सिकेको हुन्छ। अनि मानिस किन परिपक्व हुन्छ? किनकि उसले दुःख, असफलता, बिछोड र सङ्घर्षबाट सिक्न थालेको हुन्छ। दुःख कहिले शत्रु होइन, दुःख त जीवनको शिक्षक हो। हामी खुसी हुँदा धेरै कुरा बिर्सन्छौँ, तर दुःखले सिकाएको पाठ जीवनभर याद रहन्छ। त्यसैले जीवनमा आएको हरेक कठिनाईलाई केवल पीडा भनेर नहेर्नुहोस्। त्यसले तपाईँलाई के सिकाइरहेको छ त्यो बुझ्ने प्रयास गर्नुहोस्। आजको संसारमा सबैजना दौडिरहेका छन्। कसैलाई पैसा चाहिरहेको छ, कसैलाई प्रतिष्ठा, कसैलाई सफलता, कसैलाई प्रेम। तर यो दौडमा धेरैले आफ्नो शान्ति हराइसकेका छन्। बाहिरबाट सफल देखिने धेरै मानिसहरू भित्रबाट थाकेका हुन्छन्, किनकि सफलता र सन्तुष्टि एउटै कुरा होइनन्। तपाईँसँग धेरै कुरा हुनसक्छ, तर मन शान्त नहुन सक्छ। तपाईँलाई धेरैले चिन्न सक्छन्, तर तपाईँ आफैले आफैलाई नचिनेको हुनसक्छ। तपाईँको वरिपरि धेरै मानिस हुनसक्छन्, तर भित्र गहिरो एक्लोपन हुनसक्छ। त्यसैले जीवनको सबैभन्दा ठुलो उपलब्धि केवल सफल हुनु होइन, आफूभित्र शान्त हुन सिक्नु पनि हो। जब तपाईँ एक्लै कोठामा बस्दा पनि आफ्नै साथमा रमाउन सक्नुहुन्छ, जब तपाईँलाई कुनै मूल्य प्रमाणित गर्न कसैको ताली आवश्यक पर्दैन, जब तपाईँ आफ्नो कमजोरीसँग भाग्नुको सट्टा त्यसलाई स्वीकार्न सक्नुहुन्छ, त्यस बेला तपाईँ वास्तविक स्वतन्त्रताको नजिक पुग्दै हुनुहुन्छ। प्रिय श्रोता मित्रहरू, समय धेरै छिटो बितिरहेको छ। हिजो बालक थियौँ, आज जिम्मेवारीहरू बोकेर हिँडिरहेका छौँ। हिजो सपना मात्र देख्थ्यौँ, आज ती सपनाको मूल्य चुकाइरहेका छौँ। त्यसैले जीवनलाई केवल बित्न नदिनुहोस्, हरेक दिनलाई महसुस गर्न सिक्नुहोस्। आफ्ना प्रिय मानिसहरूलाई समय दिनुहोस्, आफ्ना आमा बुबाको आवाज ध्यान दिएर सुन्नुहोस्, साथीहरूसँग खुलेर हाँस्नुहोस्, र सबैभन्दा महत्त्वपूर्ण आफ्नो मनलाई पनि कहिलेकाहीँ सोध्नुहोस्, तिमी साँच्चै कस्तो छौ? किनकि धेरैचोटि हामी संसारका सबै मानिसहरूको ख्याल राख्छौँ, तर आफूलाई भने बिर्सन्छौँ। जब जीवनको साँझ पर्न थाल्छ, मानिसले कति कमायो भनेर होइन, कति साँचो रूपमा बाँच्यो भनेर सम्झिन्छ। कति मानिस प्रभावित भए भनेर होइन, कति मन छोयो भनेर सम्झिन्छ। कति वर्ष बाँचेको थियो भनेर होइन, ती वर्षहरूमा कति जीवन बाँचेको थियो भनेर सम्झिन्छ। त्यसैले प्रिय श्रोता मित्रहरू, आफ्नो यात्रा जारी राख्नुहोस्, चुपचाप आफूमाथि काम गरिरहनुहोस्। फुललाई फुल्न हतार हुँदैन, सूर्यलाई उदाउन कसैको अनुमति चाहिँदैन, र वास्तविक परिवर्तनलाई घोषणा गर्नुपर्ने आवश्यकता पर्दैन। एक दिन परिणामले आफै बोल्नेछ, र त्यो दिन संसारले सोध्नेछ, तिमीले यो कसरी गर्यौ? र तपाईँ मुस्कुराउँदै भन्नुहुनेछ, मैले संसार बदल्ने प्रयास छोडे र आफैलाई बदल्न सुरु गरे। प्रिय श्रोता साथीहरू, आजको प्रस्तुतिको अन्तिम चरणमा आइपुग्दा आशा गर्दछु यहाँ व्यक्त गरिएका विचारहरूले तपाईँको मनको कुनै कुनामा अवश्य स्पर्श गरेको हुनेछ।
जीवनका केही सत्यहरू यस्ता हुन्छन् जुन सुन्न सजिला लाग्छन् तर बुझ्न र व्यवहारमा उतार्न वर्षौँ लाग्न सक्छ। आज हामीले परिवर्तनको कुरा गर्यौँ, संसारलाई दोष दिनुभन्दा पहिले आफूलाई हेर्ने कुरा गर्यौँ, अरूलाई बदल्न खोज्नुभन्दा पहिले आफ्नै सोच बानी र दृष्टिकोण बदल्न आवश्यक छ भन्ने कुरा गर्यौँ। किनकि जीवनको वास्तविक यात्रा बाहिरतिर होइन, भित्रतिर हुने यात्रा हो। प्रिय श्रोता साथीहरू, जीवनले हामीलाई सधैँ दुई विकल्प दिन्छ, गुनासो गर्ने वा सिक्ने। धेरै मानिसहरू गुनासोमै जीवन बिताउँछन् तर केही मानिसहरू भने हरेक पीडाबाट पाठ सिक्छन्, हरेक असफलताबाट अनुभव बटुल्छन् र हरेक कठिनाईलाई आफ्नो विकासको अवसर बनाउँछन्। याद राख्नुहोस्, जीवनमा सबै कुरा एकैचोटि परिवर्तन हुँदैन। बिहान हुनु अघि रात बिस्तारै फिका हुँदै जान्छ, फुल एकै दिनमा फुल्दैन, नदीले पनि समुद्र भेट्न हजारौँ मोड पार गर्नुपर्छ। त्यसैले यदि तपाईँ अहिले सङ्घर्षको बाटोमा हुनुहुन्छ भने धैर्य राख्नुहोस्, तपाईँको प्रयास व्यर्थ गएको छैन, तपाईँको यात्रा अझै जारी छ। सायद अहिले कसैले तपाईँलाई बुझिरहेको छैन, सायद तपाईँले अपेक्षा गरेको नतिजा पाउनु भएको छैन, सायद तपाईँ भित्रभित्रै थाक्नु भएको छ। तर विश्वास गर्नुहोस्, तपाईँले हार नमानेसम्म तपाईँको कथा समाप्त भएको छैन। प्रिय श्रोता मित्रहरू, हामी यो संसारमा पूर्ण बन्न आएका होइनौँ, सिक्न आएका हौँ, गल्ती गर्न आएका हौँ अनि ती गल्तीहरूबाट अझ राम्रो बन्न आएका हौँ। त्यसैले आफूलाई धेरै कठोर नबनाउनुहोस्, आफूलाई समय दिनुहोस्, आफ्ना घाउहरूलाई निको हुने अवसर दिनुहोस् अनि सबैभन्दा महत्त्वपूर्ण, आफूलाई विश्वास गर्न कहिले नछोड्नुहोस्। यदि संसार बदलिएको हेर्न चाहनुहुन्छ भने आजबाट आफ्नै सोच बदल्न सुरु गर्नुहोस्। यदि शान्ति खोजिरहनु भएको छ भने आफ्नो मनसँग मित्रता गर्न सिक्नुहोस्। यदि खुसी खोजिरहनु भएको छ भने त्यसलाई बाहिर होइन आफैभित्र खोज्नुहोस्। किनकि जब मानिस आफैसँग जोडिन्छ तब उसलाई संसारसँग लड्नु पर्दैन, जब मानिस आफैलाई बुझ्छ तब उसलाई अरूबाट मान्यता खोज्नु पर्दैन, र जब मानिस आफै बदलिन्छ तब उसलाई संसार बदल्नु पर्ने आवश्यकता नै पर्दैन। र बिदा हुनु अघि प्रिय श्रोता मित्रहरू, मनको एउटा कुनाबाट निस्किएको सानो कुरा तपाईँहरूसँग बाँड्न चाहन्छु। जीवनको अन्त्यमा पुगेर मानिसले प्राय एउटै प्रश्न सोध्छ, मैले साँच्चै बाँचे कि केवल समय बिताए? किनकि जीवन केवल सास फेरिरहनुको नाम होइन, जीवन भनेको महसुस गर्नु हो, जीवन भनेको प्रेम गर्नु हो, जीवन भनेको हारेर पनि फेरि उठ्नु हो, जीवन भनेको अन्धकारका बीच उज्यालोको आशा जोगाइराख्नु हो। प्रिय मित्रहरू, हामी सबैको जीवनमा केही अधुरा कथाहरू छन्, केही अधुरा सपनाहरू छन्, केही मानिसहरू छन् जसलाई हामी आज पनि सम्झिरहेका छौँ, केही कुराहरू छन् जसलाई समयले टाढा लगिसक्यो तर मनले अझै छोड्न सकेको छैन। तर जीवनको सुन्दरता नै यही हो, सबै कुरा पूर्ण हुनुपर्छ भन्ने छैन। कतिपय भेटहरू केवल सम्झना बन्नका लागि हुन्छन्, कतिपय बिछोडहरू हामीलाई बलियो बनाउनका लागि हुन्छन्, कतिपय पीडाहरू हामी आफूलाई चिन्न सिकाउनका लागि हुन्छन्, र कहिलेकाहीँ हामीले गुमाएको कुरा नै हाम्रो जीवनको सबैभन्दा ठुलो पाठ बनेर फर्किन्छ। प्रिय श्रोता मित्रहरू, यदि आज तपाईँ सङ्घर्षमा हुनुहुन्छ भने आफूलाई कमजोर नठान्नुहोस्। यदि तपाईँ एक्लो महसुस गर्दै हुनुहुन्छ भने याद राख्नुहोस्, हरेक बलियो मानिसले जीवनको कुनै न कुनै मोडमा गहिरो एक्लोपन महसुस गरेको हुन्छ। यदि तपाईँको सपना पुरा हुन समय लागेको छ भने हतार नगर्नुहोस्। आकाशमा चम्किने प्रत्येक ताराले अन्धकारसँग लडेर नै आफ्नो उज्यालो बनाएको हुन्छ। त्यसैले आफ्नो गति आफ्नै राख्नुहोस्, अरूसँग तुलना नगर्नुहोस्, आफ्नो यात्रालाई सम्मान गर्नुहोस्। किनकि तपाईँ अहिले जहाँ हुनुहुन्छ त्यहाँसम्म पुग्न पनि तपाईँले धेरै कुरा पार गरिसक्नु भएको छ। सायद तपाईँले आफैलाई धन्यवाद भन्न बिर्सिनु भएको छ। आज आफ्नो मनलाई एकपटक भन्नुहोस्, धन्यवाद यति धेरै पीडाहरू सहेर पनि हार नमानेकोमा, यति धेरै आँधीहरू पार गरेर पनि अघि बढेकोमा, यति धेरै पटक टुटेर पनि फेरि जोडिएकोमा। प्रिय श्रोता साथीहरू, समय बगिरहन्छ, दिनहरू फेरिन्छ, मानिसहरू आउँछन् जान्छन्, परिस्थितिहरू बदलिन्छन्, तर एउटा कुरा कहिले नबदलियोस्, त्यो हो तपाईँभित्रको आशा। किनकि आशा बाँकी छ भने सम्भावना बाँकी छ,
सम्भावना बाँकी छ भने यात्रा बाँकी छ, र यात्रा बाँकी छ भने जीवन अझै सुन्दर छ। यही विश्वास, यही सकारात्मक सोच र यही सुन्दर अनुभूतिका साथ आजको कार्यक्रम यही समापन गर्दछौँ। आफ्नो ख्याल राख्नुहोस्, आफ्ना प्रियजनहरूलाई समय दिनुहोस्, र सबैभन्दा महत्त्वपूर्ण आफ्नो मनलाई कहिले एक्लो नछाड्नुहोस्। म फेरि अर्को श्रृङ्खलामा अर्को कथा, अर्को अनुभूति र जीवनका केही नयाँ प्रश्नहरूसहित तपाईँहरूमा आज उपस्थित हुनेछु। त्यतिन्जेलका लागि म तपाईँहरूबाट बिदा चाहन्छु। पुरनसँग कार्यक्रम युवावाणी सुन्नुहुने यहाँहरू सम्पूर्णबाट अब बिदा मागेर जाने समय पनि भइसकेको छ। त्यसर्थ कार्यक्रम प्रस्तुता योजना मोरा लगायत म पुरनलाई दिनुहोस् बिदा। नमस्ते, शुभरात्री।

0: श्रोतागण नमस्कार, आजको चर्चा चौतारी कार्यक्रममा हामीले हाम्रा समाजका गौरव हालै पद्मश्री पुरस्कारले सम्मानित डाक्टर जेश योञ्जनलाई हाम्रो स्टुडियोमा पाएका छौँ। म अशोक चौरसिया उहाँलाई धेरै धेरै स्वागत जनाउँदछु।
1: बहुत धन्यवाद भाइ। हजुर,
0: अब हामी चर्चा चौतारीको कार्यक्रममा विगत 12 वर्षमा प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा जुन पर्यावरण संरक्षण र पर्यावरण विकासको क्षेत्रमा अभूतपूर्व कार्य भएको छ त्यसबारे हामी छलफल गर्नेछौँ। र सौभाग्यवश 5 जुन प्रत्येक वर्ष विश्व पर्यावरण दिवस पालन गरिन्छ र भारतमा भारतको जुन संस्कृति परम्परा छ, वेद छ, उपनिषद छ, रामायण महाभारत, यस सबमा प्रकृति पर्यावरणको गहिरो उल्लेख छ। अथर्व वेदमा भनिएको छ, माता भूमि पुत्रोऽहं पृथिव्यः, र यस बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीले यसरी भन्नुहुन्छ।
2: वेद काल से कहा गया है, माता भूमि पुत्रोऽहं पृथिव्यः, अर्थात ये भूमि मेरी माता है और मैं पृथ्वी का पुत्र हूं। यही वो विचार है जिसको प्रभु श्री राम ने भी लंका के वैभव को छोड़ते हुए कहा था, जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी। वंदे मातरम यही महान सांस्कृतिक परंपरा का

0: डाक्टर जोन्जन सर, तपाईँले प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा वैदिक कालदेखि प्रकृति, पृथ्वी र मानवको सम्बन्धको बारेमा भन्नुभयो कि पृथ्वी हाम्री माता हुन् र हामी त्यसको सन्तान हौ र यसैले पृथ्वीको संरक्षण र पर्यावरणको संरक्षण हाम्रो जीवनको निम्ति एउटा महत्त्वपूर्ण कडी हो र प्रत्येक व्यक्तिको जीवन सुख शान्ति समृद्धिको निम्ति पर्यावरण संरक्षण अति आवश्यक छ र प्रत्येक वर्ष 5 जुनको दिन विश्व पर्यावरण दिवसको रूपमा राष्ट्रसङ्घले घोषित गरेको छ र त्यो पालन हुँदै आएको छ र यो वर्ष 2026 थिम रहेको छ इन्सपायर बाई फर क्लाइमेट फर आवर फ्युचर, यानि स्वयं प्रेरणाले जलवायु संरक्षण तथा हाम्रो भविष्यको सुरक्षा। र यो विश्व पर्यावरण दिवस पालन गर्नुको लक्ष्य र उद्देश्य के हो अनि प्रधानमन्त्री नरेन्द्र मोदीले जुन भारतीय संस्कृतिमा पृथ्वीलाई आमा र हामी त्यसको सन्तान भनेको छौँ यस विषयमा तपाईँ केही प्रकाश पार्नुहुन्छ?
1: बहुत धन्यवाद। तपाईँले जुन चाहिँ एउटा अब्जर्भेसन भन्नुभयो या त प्रश्न भन्नुभयो अहिले मलाई राखिदिनु भयो मेरो अघि, त मलाई खुबै मन परेको यो कुरो हो। त यसपालिको पर्यावरण दिवस जुन 5 तारिक हामीले जुन चाहिँ अब मनाउनेवाला छौँ, आज 2 तारिक भयो र विश्वभरि नै यो 5 तारिक जुनमा चाहिँ पर्यावरण दिवस चाहिँ मनाइरहेछ विश्वभरि नै। यसको म अलिकति एउटा छोटो इतिहास भन्नु पऱ्यो।
0: हजुर,
1: के छ भनेदेखि चाहिँ अब संसारमा 3 किसिमको देशहरू पाइन्छ। एउटा चाहिँ एकदमै डेभलप्ड या त एकदमै विकसित विकासको क्षेत्रमा चाहिँ चरम सीमामा पुगेका देशहरू, त्यसलाई विकसित देशहरू भनिन्छ, जति पनि युरोपियन कन्ट्रिजहरू छ। अनि यता एसियामा चाहिँ तपाईँको जस्तो अहिले साउथ कोरिया पनि एकदमै विकसित भइसकेको छ प्रत्येक क्षेत्रमै, जापान त एकदमै पहिल्यै विकसित भइसकेको,
0: हजुर,
1: र त्यस्तै प्रकारले चाइना पनि एकदमै विकसित देशमै देशकै क्याटेगोरीमा आउँछ र एसियामा पनि। र विकसित देशहरू अब एउटा भयो, त अर्को चाहिँ विकसित हुँदै गरेको, यसमा चाहिँ जस्तो भुटान भयो, नेपाल भयो, इन्डिया भयो, र यी देशहरू चाहिँ अरू थुप्रै देशहरू छन् यो चाहिँ विकास हुँदै गरेको क्याटेगोरीमा आउँछन्।
0: हजुर,
1: र अर्को चाहिँ अविकसित देशहरू जस्तो बङ्गलादेश भयो, त्यस्तै अरू थुप्रै अफ्रिकाभित्र यति थुप्रो देशहरू छन् जुन चाहिँ देशहरू चाहिँ एकदमै अविकसित रूपमा अहिले पनि रहिरहेका छन्। भन्नु मतलब चाहिँ यति साह्रो अविकसित पनि भोकले मर्ने सङ्ख्याहरू ज्यादै मात्रामा रहेका छन्। रोगले रोग लागेर उपचारविहीन मानिसहरू यति थुप्रो सङ्ख्यामा त्यहाँ छन् र त्यहाँ कुनै ट्रान्सपोर्ट कम्युनिकेसन छैन। भन्नुपर्दाखेरि चाहिँ पौराणिक युग जस्तै को युग चाहिँ अहिले पनि अफ्रिकाको कतिवटा देशहरूमा चाहिँ पाइन्छ। यो चाहिँ एकदम अविकसित एकदमै अविकसित देशहरू अनडेभलप्ड कन्ट्री भनिन्छ। त अब भारत देश जुन चाहिँ एउटा डेभलपिङ कन्ट्रीको रूपमा अहिले हामी भन्छौँ, तर भारतभित्र पनि यति थुप्रो राज्यहरू र युनियन टेरिटोरी हामी पाउँछौँ र त्यसमा सबै कतिवटा राज्यहरू त एकदमै विकसित भइसके, तर रहल राज्यहरू अनि रहल कतिवटा युनियन टेरिटोरी चाहिँ अविकसित अवस्थामै छन्। र अब यो जुन चाहिँ विकसित अब राज्यहरू छन् भारतमा, अब यो त युरोपियन युरोपभित्र जुन चाहिँ देशहरू विकसित भइसक्यो त्यसको तुलनामा त फेरि आउँदैन नि। फेरि विकसित भन्नुपर्दा उनीहरू कुनै एउटा हदसम्म चाहिँ विकसित छन्, त्योभन्दा बाहिर चाहिँ उनीहरू त्योभन्दा माथि चाहिँ उठिसकेको छैनन्। अनि त्यसलाई पनि लिएर अनि जुन चाहिँ अविकसित राज्यहरू छन् युनिटेड छन् यसलाई पनि लिएर चाहिँ हाम्रा सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले चाहिँ उहाँ आफ्नो के अरे जुन चाहिँ प्रधानमन्त्रीको पदमा आउनुभएपछि चाहिँ उहाँले भारतको निम्तिलाई चाहिँ भारतलाई चाहिँ चाँडोभन्दा चाँडो समयमा चाहिँ एउटा सेल्फ रिलायन्स सेल्फ डेभलप्ड सेल्फ डिपेन्डेन्ट देश बनाउनुपर्छ, जस्तो अमेरिका छ एउटा विकसित देशको रूपमा अमेरिका छ, जापान छ, जर्मनी छ, अरू देशहरू छन्, त्यस्तै हामी पनि हुनुपर्छ। हाम्रो सडकहरू त्यो खालको हुनुपर्छ, हाम्रो विद्यालयहरू त्यो खालको हुनुपर्छ, प्रत्येक भारतीय नागरिकको मानसिकता चाहिँ त्यता पनि जानुपर्छ, त्यता पनि डेभलप भएको हुनुपर्छ। हामीले सोचमा परिवर्तन ल्याउनुपर्छ, एक्सनमा परिवर्तन ल्याउनुपर्छ भनेर अहिलेसम्ममा कति हजारवटा यो गत 15 वर्षको अवधिमा नरेन्द्र मोदी महोदयले, प्राइम मिनिस्टर महोदयले, सम्माननीय महोदय प्राइम मिनिस्टर महोदयले चाहिँ यति थुप्रो योजनाहरू तयारी गरिसके अनि त्यसमा कम्ती कम प्रत्येक योजनाहरू कोही 40% सफलता पाइसकेको छ, कतिले 60% सफलता पाइसकेको छ, कतिले 90% सफलता पाइसकेको छ, कति कोही चाहिँ अहिले 5% सफलता पाइरहेको छ। यस्तो हिसाबले विभिन्न तौरमा चाहिँ विभिन्न माने रेटमा चाहिँ रफ्तारमा चाहिँ ती प्रोजेक्टहरू अहिले चलिरहेको छन्। अनि नरेन्द्र मोदीले जुन समयदेखि यो यी योजनाहरू उनीहरूले सुरु गर्ने भन्ने आदेश भारत सरकारलाई दिए अनि भारत सरकारले त्यही अनुसार चाहिँ योजनाहरू बनाए। अनि यो अहिले कस्तो भनेदेखि चाहिँ उहाँले उहाँ प्राइम मिनिस्टर भएदेखि यता 15 वर्षको अवधिमा चाहिँ भारतको अवस्था चाहिँ कहाँ पुग्यो भन्ने एउटा प्रश्न यहाँ छ। यो चाहिँ हामी प्रत्येक भारतवासीले जान्नुपर्ने कुरा हो। भारतको अवस्था चाहिँ इकोनोमिकली चाहिँ थर्ड लार्जेस्ट इकोनोमी माने थर्ड लार्जेस्ट इकोनोमिकली पावरफुल कन्ट्री चाहिँ विश्वमा चाहिँ भारत बनिसकेको छ
0: हजुर
1: मोदीजीको कालमा चाहिँ एज अ प्राइम मिनिस्टर। त यो चाहिँ हामी सबैले याद गर्नुपर्ने हुन्छ। र आउनु अब नेक्स्ट 10-15 भित्रमा चाहिँ संसारका सबैभन्दा शक्तिशाली साइन्समा पनि, टेक्नोलोजीमा पनि, एजुकेसनमा पनि, इकोनोमीमा चाहिँ, इकोनोमीमा पनि भारत चाहिँ त्यो पहिलो स्थान चाहिँ लिन्छ भनेर चाहिँ अमेरिकाले पनि अहिले कता कता बुझिसकेको छ, जापानले पनि बुझिसकेको छ। त भारतको अवस्था चाहिँ अहिले सम्माननीय के भन्छ प्रधानमन्त्री मोदीजीको कालमा चाहिँ अहिले यो खालको अवस्था चाहिँ भारतमा पुगिसकेको छ अवस्थामा चाहिँ
0: हजुर सर।
1: मेरो भन्नु मतलब चाहिँ यति नै हो।
0: र भारत सरकारले एउटा लक्ष्य पनि राखेको छ कि विकास पर्यावरण अनुकूल हुनु पर्यो, द्याट मिन्स सस्टेनेबल डेभलपमेन्ट, जसले पर्यावरणलाई कुनै क्षयक्षति नहोस्, पर्यावरणको संरक्षण र साथसाथ विकास, र 2047 भारतलाई एउटा विकसित राष्ट्र बनाउने लक्ष्यमा अहिले विगत 1 दशकदेखि अनि अहिले 12 वर्ष हुनु आँट्यो, 12 वर्ष कम्प्लिट भयो, 13 वर्ष सुरु भयो, र यसमा प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा ठुलो भिजनले देश अगाडि बढिरहेको छ, होइन?
1: पक्का कुरा
0: सर। कुनै एउटा समय थियो जब पर्यावरणको बारेमा, जसरी अघि हामीले भन्यो कि यथर्ववेदमा भनेको छ कि हामी पृथ्वीका पुत्र हौँ र पृथ्वी हाम्री आमा हुन्, र यस्तो तत्व प्रकृतिप्रति ज्ञान हुँदाहुँदै पनि विश्वमा एउटा जलवायु परिवर्तनको सङ्कट सबैले देख्न थाल्यो, र त्यसको निम्ति कार्बन डाइअक्साइडको उत्सर्जनलाई कम गरेर पृथ्वीको जुन परिवर्तन तापमान बढ्दै गएको स्थितिलाई कसरी नियन्त्रित गर्नुपर्छ त्यसमा चिन्तित थियो, र त्यसको निम्ति पहल पनि सुरु भएको थियो राष्ट्रसङ्घको नेतृत्वमा। तर त्यसबेला भारतले केही भनौँ कि नभनौँ केही कार्बन इमर्सनलाई रिड्युस गर्ने, जुन कार्बन उत्सर्जनलाई घटाउने एउटा लक्ष्य राखौँ कि नराखौँ कि सक्छौँ कि सक्दैनौँ भन्ने एउटा हेजिटेसन थियो, एउटा दोधारे थियो। तर 2014 जब 26 मईको दिन प्रधानमन्त्री नरेन्द्र मोदीले देशको प्रधानमन्त्रीको रूपमा शपथ लिनुभयो, त्यहाँदेखि भारतले पर्यावरणको क्षेत्रमा एउटा उल्लेखनीय कार्य गर्यो, र त्योभन्दा अगाडि भारत एउटा ग्लोबल क्लाइमेट एफर्ट्सहरूमा फलोवरको देशको रूपमा जानिन्थ्यो कि अरूले के गर्दैछ त्यसलाई म फलो गर्छु, तर 2014 भारत एउटा फलोवर होइन, जलवायु परिवर्तनको क्षेत्रमा, यसको रोकथामको क्षेत्रमा, प्रदूषणको रोकथामको क्षेत्रमा, क्लाइमेट चेन्जको रोकथामको क्षेत्रमा एउटा लिडरको रूपमा डेभलप भयो। र यसरी COP 21 2015 प्यारिसमा भएको थियो, कन्फरेन्स अफ पार्टिज, र यसमा भारतले एउटा लक्ष्य राखेको थियो कि बढ्दो तापमानलाई घटाउनको निम्ति जुन फसिल वेस्ट फ्युएल छ, ऊर्जा छ, त्यसले जस्तै पेट्रोल डिजल यसले प्रदूषण बढ्दैछ र यो प्रदूषणलाई हामी कार्बन इमर्सनलाई 40% 40% कार्बन उत्सर्जनलाई हामी घटाउँछौँ, अर्थात् 2030 गैर जीवाश्म नन फसिल फ्युएलको रूपमा हामीले रिन्युएबल एनर्जी 40% व्यवहारमा ल्याउँछौँ र यसलाई 40% घटाउँछौँ। तर त्यो लक्ष्य प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टिले नोभेम्बर 2021 लक्ष्य हासिल गरियो, जब टार्गेट थियो 30 लक्ष्य हासिल गर्ने, तर 2021 लाख त्यो लक्ष्यलाई हासिल गरियो। यसबारे तपाईँ के भन्नुहुन्छ?
1: अब यो सम्माननीय प्रधानमन्त्रीज्यूले 2021 आइपुग्दै जुन लक्ष्य चाहिँ धेरै पछि हुनेवाला थियो, त्यो लक्ष्य चाहिँ 2021 उहाँले हासिल गर्नु सक्नु भएको कारण चाहिँ के छ भनेदेखि चाहिँ कुनै पनि एउटा अब यो खालको प्रोजेक्टलाई चाहिँ कसरी हेरिन्छ भनेदेखि चाहिँ यो जुन चाहिँ यो क्लाइमेट चेन्जसित यो के भारतको जुन चाहिँ जलवायु छ त्यो जलवायुमा जुन किसिमको परिवर्तन अहिले आइरहेको छ र यो चाहिँ अलिकति जुन परिवर्तन चाहिँ भारतीय जलवायुमा आइरहेको छ यो चाहिँ हानिकारक खालको परिवर्तन भइरहेको छ यहाँ। त यसलाई चाहिँ हानिकारक नबनाएर चाहिँ यसलाई चाहिँ एकदम अनुकूलनीय अनुकूल खालको अब जलवायुलाई चाहिँ अब त्यो खालको स्थानमा राख्नु हो भनेदेखि चाहिँ एउटा ठुलो हामीले क्लाइमेट चेन्जमाथि चाहिँ हामीले कतिवटा स्किमहरू प्रोजेक्ट योजनाहरू बनाउनुपर्छ भनेर सम्माननीय उहाँ प्रधानमन्त्रीज्यूले आफ्नो मनमा सम्झिनु भयो।
0: हजुर, भारत सरकारले विगत 12 गरेका विशेष उपलब्धिहरूबारे केही अंशमा हामीले चर्चा गर्यौँ र यसमा तपाईँले आफ्नो बहुमूल्य समय दिएर उपस्थित हुनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। नमस्कार।
1: ल नमस्कार भाइ, बहुत धन्यवाद छ मलाई यहाँ निम्त्याएर 2-4 कुरा यहाँ भन्ने मौका पाएकोमा।

के समझे अज समझे।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौ। समय यसबेला रातिको ठिक 10:30 अनि 7 सेकेन्ड भइरहेछ र यसको साथै आजको सम्पूर्ण कार्यक्रमहरू यतिमा नै पूरा गरिन्छ। भोलि बिहान 6:20 भोलिका विविध कार्यक्रमहरूको साथ पुनः हजुरहरूको सेवामा उपस्थित हुने नै छौ। तबसम्मका लागि प्राविधिक मित्र महेश्वर थामी लगायत प्रसारण सहयोगी याङचेन लामा साथै म उद्घोषिका दिपा राणा पनि हजुरहरूबाट आज्ञा चाहन्छौ।